0: प्रतिशत कोटा महिलाको लागि मात्र भनी सुनिश्चित गरेको छ। साथै महिलालाई खुला तथा अन्य समावेशी कोटामा समेत प्रतिस्पर्धा गर्नको लागि कुनै रोकटोक गरेको छैन। बरु पुरूषको तुलनामा महिलाले अझ बढ़ी समावेशी समूहमा दरखास्त दिन पाउने व्यवस्था रहेको छ। जस्तै पुरूषको लागि आदिवासी, मधेसी र दलित कोटामा कुनै एकमा मात्र दरखास्त दिन पाउने व्यवस्था रहेको छ भने महिलाको हकमा यो व्यवस्था लागू छैन। सैनिक सेवा अन्य सेवा भन्दा फरक प्रकृतिको भएको हुँदा हरेक राष्ट्रहरूमा सैनिक सेवामा भर्नाको लागि शारीरिक मापदण्ड र क्षमतालाई समेत परीक्षा तथा परीक्षणको रूपमा सञ्चालन गर्ने प्रचलन रहेको कुरा तपाईँ हामी सबैलाई अवगत नै छ। महिला भर्नालाई प्रोत्साहन गर्न नेपाली सेनाले महिलाको लागि तोकेको शारीरिक परीक्षणको मापदण्ड पुरूषको तुलनामा केही लचिलो छ। जस्तै उचाइ, वजन लगायत अन्य केही शारीरिक मापदण्डहरू रहेका छन् भने शारीरिक परीक्षाको सम्पूर्ण विधाहरूमा नेपाली सेना महिलाको लागि लचक रहे।
1: हाल सेवामा रहेका र सेवा प्रवेश गर्न इच्छुक महिलाहरूको संख्या जस्तै सेवा पूरा गरी निवृत्ति भरणमा रहेका महिला सैनिकहरूको संख्याले समेत सैनिक सेवामा महिला सैनिकहरूको योगदानलाई पुष्टि गर्दछ।
2: हाल नेपाली सेनामा सेवारत महिला सैनिकहरूमा आदिवासी, जनजाति, मधेसी, दलित, पिछड़िएका क्षेत्र र अन्य समूहबाट प्रतिनिधित्व भइरहेको छ। यो तथ्याङ्कले नेपालको संविधान 2072 परिकल्पना गरे बमोजिम समानुपातिक, समावेशी र समतामूलक समाज निर्माणमा समेत टेवा पुगेको छ। जब सबै लैंगिक र सामाजिक समूहले आफ्नो क्षमता अनुसार राष्ट्र सेवामा योगदान गर्न पाउँछन् तब सैनिक संगठन कानूनी, नीतिगत र व्यावहारिक रूपमै थप शक्तिशाली बन्ने राय व्यक्त गर्नुहुन्छ सैनिक अभियोजन निर्देशक प्राड सहायक रथी श्री इभिता राणा।
3: नीतिगत तथा व्यावहारिक दृष्टिकोण पक्ष सम्बन्धमा हेर्दा नेमावलीमा तोकिएको महिला 20%, आदिवासी जनजाति 32%, मधेसी 28%, दलित 15%, दुर्गम क्षेत्र 5% व्यवस्थाले राज्यले लिएको ठोस लक्ष्यहरूको नीतिलाई मापन योग्य र जवाफदेही बनाउँदै कार्यान्वयनमा पारदर्शिता ल्याएको देखिन्छ। सैनिक ऐन र सैनिक सेवा नियमावलीमा रहेको कानूनी, नीतिगत रूपमा संवैधानिक समावेशी सिद्धान्त र भर्ना छनौट प्रक्रियामा आरक्षण व्यवस्था जस्ता व्यावहारिक पक्ष यी तीनैवटा तहमा भएको व्यवस्थाले नेपाली सेनालाई समानुकूल, समावेशी र जनविश्वास योग्य संस्थाको रूपमा स्थापित गर्न सहयोग पुर्याएको छ।
1: सैनिक सेवामा रही महिला सैनिकहरूले राष्ट्रको मात्र सेवा गरेका छैनन्, शान्ति सैनिकका रूपमा खटी नेपाल र नेपालीको प्रतिष्ठा समेत बढ़ाएका छन्। यसरी खटिएका महिला सैनिकहरूले संयुक्त राष्ट्र संघीय मिशनको उद्देश्य पूरा गर्न टेवा पुर्याइरहेका छन्। नेपाली सेनाले पहिलो पटक संयुक्त राष्ट्र संघीय शान्ति मिशनमा खटाएको महिला सैनिक अधिकृत प्राविधिक सहायक रथी डाक्टर श्री सरिता केसी आफ्नो अनुभव राख्दै भन्नुहुन्छ।
4: सबैले गाह्रो हुन्छ, लडाई हुन्छ, केटीहरूलाई बस्न सबै अवस्थामा गाह्रो होला भने यस्तो कुरा गरेको थियो। तर जाने भनेर मनसाय बनाएर गइसकेपछि चाहिँ त्यस्तो कुनै पनि अप्ठ्यारो महसुस भएन। हाम्रो कन्टिन्जेन्टमा जुन थियो सबैजना एकदम फेरी पहिलो पटक महिलाहरू आएको छ भनेर मसँग एकजना सैनिक उपचारिका पनि हुनुहुन्थ्यो। हाम्रो चाहिँ एकदमै राम्रो अनुभव रह्यो। हाम्रो महिलाहरूले लेबनन जस्तो ठाउँमा ज्यादातर जनसङ्ख्या पनि महिलाहरू नै, केटाहरूलाई त कि अथवा वैदेशिक रोजगारीमा गएको अवस्था थियो। त्यस कारणले महिला र बालबालिकाहरू धेरै हुनुहुन्थ्यो। उहाँहरू महिलालाई देख्ने बित्तिकै एकदम सहज हुने, किनभने धर्मले गर्दा नै उहाँहरूलाई केटाहरूसँग त्यति खुल्न बोल्न अप्ठ्यारो हुने हुँदा उहाँहरू चाहिँ एकदमै आफ्नै दिदी बहिनी जस्तो सबै मनको कुरा खोल्ने, समस्या भन्ने र हाम्रो यो जुन सेवा हामीले प्रवाह गर्थ्यौँ त्यो चाहिँ 24 घण्टा हुन्थ्यो। राति जस्तो स्कर्पियन बाइट भयो यस्तो कुनै केही भयो भने उहाँ आउनुहुन्थ्यो। बिरामी जति आउनुहुन्थ्यो उहाँहरूको चाहिँ इमोसनल पार्ट चाहिँ धेरै थियो, त्यो कुरा सेयर गरेर एकदमै सहज हुन्थ्यो र आफ्नोपन उहाँहरूलाई फिल भयो, एकदम सिक्योर भएको जस्तो फिल भयो भने चाहिँ हामीले अनुभव गर्यो।
2: डाक्टर केसीले जस्तै आज थुप्रै नेपाली महिला सैनिकहरूले शान्ति सैनिकको भूमिकामा रही सेवा गरिसकेका छन्। आजकै कुरा गर्ने हो भने हाल नेपाली सेनाबाट विश्वभर जम्मा 9 संयुक्त राष्ट्र संघीय शान्ति मिशनमा 4083 फौज खटिएकोमा 1 रथीवृन्द र 58 अधिकृत, 39 पदिक र 208 अन्य दर्जा गरी महिलाको मात्र संख्या 306 रहेको छ। हालसम्म 2619 जना नेपाली महिला सैनिकले विश्व शान्ति स्थापनार्थ योगदान दिइसकेका छन्। यसरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै नेपाली महिला सैनिकहरूले हरेक जिम्मेवारीमा रहेर कार्य गर्दै आफूलाई प्रमाणित गर्दै आएका छन्। यिनै मध्ये एक हुनुहुन्छ प्राविधिक सहायक रथी डाक्टर श्री सुधा सेन। उहाँको नाम नेपालको तर्फबाट तेक्वान्दोमा पहिलो ब्ल्याक बेल्ट होल्डर महिला, नेपाली सेनाकै पहिलो महिला डेन्टल सर्जन र संयुक्त राष्ट्र संघको कंगो मिशनमा नेपालको तर्फबाट पहिलो महिला सैनिक पर्यवेक्षक बनेर नेतृत्व गर्ने महिला सैनिकका रूपमा परिचित छ। उहाँ नेपाली सेनाले गरेको विश्वास र दिएको अवसर प्रति गौरव व्यक्त गर्दै भन्नुहुन्छ।
5: फिल गरेपछि त्यहाँ गएर राम्रोसँग काम गर्यो भने सक्सेसफुली गर्न सक्यो भने नेपाली महिला अफिसर्सहरूलाई कन्टिन्यू दिने र गर्न सकेन भने नपठाउने भन्ने हिसाबले मलाई पठाएको हुनाले एकदमै इट वाज अ च्यालेन्जिङ फर मी। यो नेपालको मात्र होइन, यो सात कन्ट्रीबाटै म फर्स्ट हो। म गएपछि मात्र इन्डियाले पनि, म त 2004 गएको हो र इन्डियाले चाहिँ 2005 पठायो इन्डियन फिमेल अब्जर्भर, अनि म फर्केर आइसकेपछि नेपाली फिमेल अफिसर्सहरूलाई कन्टिन्युटी दिन थाल्यो। मेरो आफ्नो एक्सपिरियन्समा पनि मलाई एकदमै मलाई सहज भयो त्यहाँको लोकल मान्छेहरूसँग त्यहाँ घुलमिल गर्ने, उनीहरूको समस्याहरू बुझ्ने, अनि फेरि युएनमा हाम्रो जुन हेडक्वार्टर हुन्छ नि सेक्टर हेडक्वार्टरहरूमा हामीले त्यो इन्फर्मेसन पठाउने हामी गऱ्यौँ होइन। त्यति मात्र होइन कि अब त्यहाँको लोकल जुन समस्याहरू हुन्छ महिलाहरूलाई बाल बालिका मात्र म नभएर त्यहाँको होल कम्युनिटीलाई सहयोग पुर्याउने खालको सहयोगहरू नेपाली सेनाबाट मैले धेरै देखेँ, आफू पनि एकदमै इन्भल्भ भएको थिएँ।
1: डाक्टर श्री सुधा सेनले भन्नुभए झैं द्वन्द्वग्रस्त मुलुकहरूमा महिला र बाल बालिकाको सुरक्षामा महिला सैनिकहरूको भूमिका प्रशंसित छ। यसै सन्दर्भमा संयुक्त राष्ट्र संघीय शान्ति मिशनहरूमा नेपाली महिला सैनिकहरूले पुर्याएको योगदान र यसले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धको भूमिकालाई थप विस्तार गरेको छ।
2: नेपाली सेनाले महिला सैनिकहरूको वृत्ति विकासका लागि पुरूष सरह अवसरहरू प्रदान गर्दै आएको छ भने महिला सैनिकहरूले समेत आफूलाई प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगले पूरा गर्दै आएका छन्। त्यसैको उदाहरण हुनुहुन्छ वीरेन्द्र अस्पतालकी कमाण्डान्ट सहायक रथी डाक्टर श्री नम्रता महरा रावल। उहाँले वीरेन्द्र अस्पतालको कमाण्डिङ भूमिका कसरी निर्वाह गरिरहनु भएको छ त?
6: वीरेन्द्र अस्पताल नेपाली सेना स्वास्थ्य सेवाको एउटा मुठ नै हो। यो जिम्मेवारी अत्यन्तै चुनौतीपूर्ण छ भन्ने राम्ररी बुझेको छु। यसलाई चाहिँ नि अब कुशलतापूर्वक सम्हाल्न म मुख्य रूपमा टिमवर्क, अनुशासन र निरन्तर सुधारलाई नै आधार मानेको छु। र मैले अस्पतालको नेतृत्व गर्दा हरेक चिकित्सक, नर्स, प्राविधिक र कर्मचारीहरूलाई पनि आफ्नो परिवारको सदस्य जस्तै सम्झिन्छु र उहाँहरूसँग नियमित छलफल, स्पष्ट लक्ष्य निर्धारण र प्रत्येकको क्षमताको सम्मान गर्दै म अगाडि बढ़िरहेको छु। साथै अब चुनौतीहरूलाई चाहिँ अवसरमा बदल्ने मेरो एकदम विश्वास छ। चाहे स्रोत साधनको कमी होस् या आपतकालीन अवस्था, यो सम्पूर्ण टिमको समर्पण, नेपाली सेनाको मार्गदर्शन र राष्ट्रपतिको कार्यबोधले नै यो नेतृत्व सम्हाल्न सम्भव भएको जस्तो लाग्छ। नेपाली सेनाले मलाई यो महत्वपूर्ण जिम्मेवारी दिँदा मलाई महिला नेतृत्वलाई नै प्रमाणित गर्ने मौका दिएको छ। यो अवसरलाई अधिकतम सदुपयोग गर्दै अस्पताललाई अझ प्रभावकारी, आधुनिक र सेवामुखी बनाउन निरन्तर प्रयत्नशील हुनेछु।
1: हरेक क्षेत्रमा अब्बल रहेका महिला सैनिकहरू सैनिक संगठन र राष्ट्रकै लागि गौरवका पात्र हुन्। यो तथ्यलाई पुष्टि गर्ने कैयौं दृष्टान्त मध्ये राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी भई महिला सैनिकहरूले हासिल गरेको सफलतालाई पनि लिन सकिन्छ।
7: म कराटेको चाहिँ काटा इभेन्टमा छु अहिले। सबै गेम आफ्नो आफ्नो तरिकाले सबैलाई गाह्रो नै हुन्छ। अब मेहनत पुगी गरियो भने, राम्रो मेहनत गर्यो भने चाहिँ एक दिन अवश्य सफलता हासिल गर्न सकिन्छ। नेपालमा चाहिँ अब डाइरेक्टली इन्टरनेसनल गेम खेल्न पाइँदैन, त्यसको लागि हाम्रो यहाँ सेलेक्सन हुन्छ। नेपालमा फर्स्ट हुनुपर्छ, जो फर्स्ट हुन्छ उसले चाहिँ इन्टरनेसनल गेम खेल्न पाइन्छ। अब त्यो फर्स्ट हुनलाई पनि त हामीले मेहनत गर्नुपर्छ, अथवा मेहनत बिना त्यो कुनै पनि उपलब्धि हासिल गर्न सक्दैनौँ। त्यसको लागि चाहिँ अब मैले चाहिँ दिनमा 2 ट्रेनिङ गर्छु, त्यसको बाहेक चाहिँ अरू म टाइम चाहिँ रेस्ट गर्छु, पढ्छु, आफ्नो कामहरू गर्छु। दुःख गरेर आएको त कोही पनि हुँदैन, सबैले दुःखै गर्नुपर्छ एउटा राम्रो एचिभमेन्ट पाउनको लागि। होला कि अब म भन्दा पछाडिको मेरो भाइ बहिनीहरूलाई चाहिँ के भन्न चाहन्छु भने चाहिँ दुःख गर्नुहोस् तर राइट तरिकाको दुःख गर्नुहोस् कि मान्छेहरूले दुःख यति धेरै गर्छ कि तर सही तरिकाको दुःख गरेन भने चाहिँ आफ्नो सफलता हासिल गर्न सकिँदैन त्यही भएर मेहनत चाहिँ गर्नुहोस् मेहनतका साथ साथ टाइममा सुत्ने टाइममा खाने टाइममा उठ्ने साथसाथ एजुकेसन पढाइलाई पनि सँगै लग्यो भने चाहिँ त्यो मान्छे चाहिँ पछि गएर राम्रो हुन्छ भन्छु म चाहिँ
2: महिला सैनिकहरूको योगदानको चर्चा गर्दा विभिन्न विपदका घडीमा महिला सैनिकहरूले गरेको सेवा अर्को उल्लेखनीय पक्ष हो कोविड 19 महामारीका बेला ज्यानको जोखिम मोलेर सब व्यवस्थापन जस्तो संवेदनशील जिम्मेवारीमा नेपाली सेनाका महिला सैनिकहरूले प्रदर्शन गरेको साहस र मानवीय सेवाले समाजमा एउटा मानक स्थापित गरेको थियो यस्तै मानक स्थापित गरेको अर्को विधा हो बम डिस्पोजल यो काम गर्दै आउनुभएकी अमलदार जयन्ती अवस्थी भन्नुहुन्छ
8: तालिममा जुन हामीले फिल गर्छौँ त्योभन्दा त रियल ग्राउन्डमा अलिकति गाह्रो अनि डिफरेन्ट नै हुन्छ रियल सिनारियोमा पनि तिमीहरूले यो कामहरू गर्नुपर्छ गर्न सक्छौ भन्ने एउटा हौसला दिएर हामीलाई त्यहाँ पठाउनुहुन्छ हामी त्यही अनुसार काम गरि पनि राखेका छौँ अहिलेसम्म चाहिँ एक्सप्लोसिभ भनेको त अलिकति यो ट्रेन्ड जानेको छौँ हिजोको दिनमा यस्तै आइडी भेटेको थियो आज पनि त्यही छ भनेर भन्नै सकिँदैन त्यस्तै प्रकृतिको देख्दा देखे पनि त्यसको अब मेकानिजमहरू फरक हुँदाखेरि मान्छेलाई डर लागिरहेको हुन्छ अब हामीलाई पनि त्यस्तो फिल हुन्छ तर त्यहाँ गएर काम गर्ने गर्दै जाँदाखेरि चाहिँ हामीलाई चाहिँ त्यो एउटा प्रेसर पनि हुन्छ क्या र मलाई यसरी सिकाएको छ मेरो इन्स्ट्रक्टरले म लेडिज भए पनि मलाई लेडिज भनेर फरक छुट्याएको छैन र फिल्डमा पनि मैले त्यो देखाउनु पर्छ भन्ने एउटा सोच आउँछ त्यही अनुसार गर्दाखेरि खुसी लाग्छ
1: सैनिक सेवाका सबै क्षेत्रमा पुरूष तरह महिला सैनिकहरू पनि संलग्न भई उत्कृष्ट कार्यदक्षता प्रस्तुत गरिरहेका छन् विशेषत चुनौतीपूर्ण पेशाका रूपमा परिचित सैनिक सेवामा रही महिला सैनिकहरूले आफूलाई प्रमाणित गरेका हुन् यस प्रकारको व्यावसायिकता र राष्ट्रप्रतिको निष्ठाले समाजका अन्य क्षेत्रमा काम गर्ने महिलाहरूमा पनि उत्प्रेरणा जगाइरहेको बताउनुहुन्छ महिला आयोगकी अध्यक्ष माननीय श्री कमला पराजुली
9: नेपाली सेनामा महिला सैनिकहरू बढ्ने भन्ने कुरा त एकदमै खुसीको कुरा हो हामीले थाहा पाउन धेरै अगाडि नेपाली सेनामा चाहिँ प्राविधिक पदहरूमा मात्रै महिलाहरूलाई राख्ने पछिल्लो चरणमा आएर अझ महिला सैनिकहरू माथिल्लो पदमा पनि जानु भनेको चाहिँ आम महिलाहरूलाई चाहिँ एउटा हौसला प्रदान गरेको छ अर्को भनेको चाहिँ त्यो सैनिक सङ्गठनभित्रै पनि लैङ्गिक मैत्री भएको भन्ने पनि हामीलाई एउटा चाहिँ अलिकति राम्रो लागेको छ अब सैनिक सङ्गठनभित्र कार्यस्थल कति लैङ्गिक मैत्री छ त्यहाँ हुनुभएका महिलाहरू उहाँहरूले कति आफूलाई लैङ्गिक मैत्री कम्पिटेन्ट भएर काम गर्ने सहज वातावरण महसुस गर्नुभएको छ भन्ने कुराले चाहिँ पनि आम महिलाहरूलाई प्रभाव पार्ने त्यो पेसाप्रति चाहिँ होइन सैनिकमा महिलाको आकर्षणको कुराहरू त्यसैले महिला आयोगले हामीले हेर्दाखेरि आम महिलालाई त्यसले कस्तो प्रभाव पारेको छ भन्ने कुरामा सकारात्मक सन्देश दिएको छ अर्को भनेको एउटा चाहिँ महिलाहरूको एउटा हिम्मत आत्मविश्वासका कुराहरूलाई पनि बढाएको छ
2: यसरी सैनिक सेवामा महिला सैनिकहरूको सहभागिता र योगदानले एकातिर नारी सशक्तिकरण गरिरहेको छ भने सैनिक संगठनलाई समेत समावेशी र बलियो बनाएको छ तसर्थ इतिहासदेखि वर्तमानसम्म विभिन्न क्षेत्रबाट सैनिक सेवामा समर्पित भएकाहरू धन्यवादका हकदार हुनुहुन्छ
10: श्रोता यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो कार्यक्रमप्रति कुनै सल्लाह सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ हवस् त श्रोता प्राविधिक सहकर्मी प्राविधिक जमदार सन्तोष बजगाईसँगै म प्राविधिक उपसेनानी मनिष अधिकारी पनि विदा हुन्छु नमस्ते
11: यो रेडियो दिदी बहिनीको समय सूचक हो
12: अहिले बिहानको ठीक 6 बज्यो

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 14 गते बिहीबार, जुलाई 30 तारीक सन् 2026 नेपाल सम्बत 1146 साउन कृष्ण पक्षको प्रतिपदा तिथि, अन्तर्राष्ट्रिय मित्रता दिवस, मानव बेचबिखन विरूद्धको अन्तर्राष्ट्रिय दिवस।
1: सोह्रौं वर्ष प्रवेशको अवसरमा बागलुङको रेडियो गलकोटलाई उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: सरकारसँगको सहमतिपछि चिकित्सकहरूको आन्दोलन फिर्ता, सुनसरी लगायतका जिल्लामा सद्भाव कायम गर्न शीर्ष नेताहरूको साथ बुँदे अपील, राष्ट्रपाले मन्त्रीहरूसँग हरेक महिना अब प्रत्यक्ष संवाद गर्ने।
1: 63,000 विद्युतीय सवारी साधन नेपाली सड़कमा, सवारी साथ चालक अनुमति पत्रको स्वास्थ्य परीक्षणमा अवरोध नगर्न सर्वोच्चको आदेश, बाह्य परामर्शदाताबाट कानून तर्जुमा रोक लगाउने तयारी।
0: ईपीएसले बढ़ायो राहदानीको माग, भ्याट लाग्ने विद्युतको सीमा बढ़ाइने, ज्येष्ठ नागरिकहरूको लागि बनेको कानून कार्यान्वयन कमजोर।
1: अमेरिका र इरान बीच पुनः शत्रुतापूर्ण गतिविधि शुरू, अफगानिस्तानमा बाढ़ीका कारण 4 महिनामा 351 जनाको मृत्यु, फ्रान्समा डरलोले उच्च तापक्रम, जनजीवन प्रभावित।
0: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेपाल चौथो खेलमा पनि पराजित, नेपाली महिला कबड्डी टोलीले भारतमा प्रशिक्षण लिने आज हरियाणा जाँदै।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा आन्दोलनरत चिकित्सक र सरकार बीच भएको सहमतिको प्रसंग।
1: वीरगंजको नारायणी अस्पतालका डाक्टर कुटिएको विरोधमा 2 दिनसम्म देशभरका अस्पतालमा ओपीडी सेवा ठप्प पारेका चिकित्सक र सरकार बीच हिजो साँझ 5 बजे लिखित सहमति भएको छ। सहमतिसँगै आजदेखि ओपीडी सेवा सञ्चालन हुँदैछन् भने डाक्टर कुट्नेलाई ऐन बमोजिम कार्यवाही हुनेछ। स्वास्थ्य मन्त्री, नेपाल चिकित्सक संघका पदाधिकारी, नेपाल मेडिकल काउन्सिल लगायतका सरकारवाला पक्ष बीचको छलफलपछि भएको सहमतिमा स्वास्थ्य मन्त्री तथा स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 दफा 2, 3 र 15 मुलुकी अपराध संहिताको दफा 232 र 233 संशोधन गर्ने पनि उल्लेख छ। त्यस्तै पुराना सहमतिहरू कार्यान्वयन गर्न कार्यदल गठन गर्ने पनि सहमति बनेको छ। त्यस्तै नारायणी अस्पतालमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै नेपाल चिकित्सक संघसँग विस्तृत छलफल गरी 5 बजे सहमति भएको र सहमति अनुसार स्वास्थ्य कर्मीमाथि हुने हिंसा र स्वास्थ्य संस्थामाथिका आक्रमण विरूद्ध कानूनी कार्यवाहीलाई थप प्रभावकारी बनाइने, आवश्यक कानूनी संशोधनको प्रक्रिया तत्काल अघि बढ़ाइने तथा स्वास्थ्य सेवा सुरक्षित र निर्वाध बनाउन सम्बन्धित सबै निकायसँग गरिने पनि सहमति बनेको छ। यससँगै नागरिकले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्न पनि सरकार प्रतिबद्ध रहेको जनाइएको छ। यता नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको कुटपीट तथा दुर्व्यवहार गर्ने व्यक्तिलाई गृह मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 अनुसार कार्यवाही अघि बढ़ाउने सहमति गरेको छ। त्यस्तै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 दफा 2, 3 र 15 अथवा मुलुकी अपराध संहिताको दफा 232 र 233 संशोधन गर्ने, उपभोक्ता संरक्षण ऐन 2065 स्वास्थ्य सम्बन्धी विषयमा आवश्यक संशोधन गर्न मन्त्रालयले चिकित्सक संघ समेतलाई राखी 7 दिनभित्र कार्यदल गठन गर्ने र संशोधन गर्ने सहमति बनेको छ। यसअघि स्वास्थ्य मन्त्रालय र चिकित्सक संघ बीच भएका सम्झौताको कार्यान्वयन गर्नका लागि स्वास्थ्य मन्त्रालय, न्याय तथा संसदीय मामिला मन्त्रालय र चिकित्सक संघको सहभागितामा 3 दिनभित्र कार्यदल गठन गर्ने पनि सहमति बनेको छ। संघले जारी गरेको आन्दोलन हिजोदेखि नै स्थगन गर्ने र सेवालाई नियमित गर्ने विषयमा पनि सहमति भएको छ।
0: सुनसरी देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटनाले यति बेला सामाजिक सद्भावमा चुनौती थपेको भन्दै राजनैतिक तथा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्ति र संघ संस्थाहरूले शान्ति र सद्भाव कायम गर्नका लागि अनुरोध गर्दै आएका छन् र शीर्ष तहबाट पनि 7 बुँदे अपील जारी भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको आह्वानमा हिजो बसेको सर्वदलीय बैठकले यस्तो सुनसरी लगायतका विभिन्न जिल्लामा हालै विकसित घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै सामाजिक सद्भाव शान्ति र राष्ट्रिय एकता कायम गर्न सात बुँदे सामूहिक अपील जारी गरेको हो। बैठकपछि जारी संयुक्त अपीलमा ज्यान गुमाएका प्रति श्रद्धांजलि व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ। घाइते नागरिक र सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ। अपीलमा नेपालको विविधता बीचको एकता, सहिष्णुता र सामाजिक सद्भावलाई खलबल्याउने कुनै पनि गतिविधि र उत्तेजनामा नलाग्न सबै नागरिकहरूलाई अनुरोध गरिएको छ। लोकतन्त्रमा देखिएका असन्तुष्टि र समस्याको समाधान शान्तिपूर्ण संवाद र सहमतिबाट मात्रै सम्भव हुने भएकाले सम्बन्धित सबै पक्षलाई संयमता अपनाउन पनि आग्रह गरिएको छ। हिजोको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने,
3: अहिले हामीले आरोप प्रत्यारोप चर्का कुरा, कसले गल्ती गर्यो, कसले ठिक गरेन, कसले बोल्यो, कसले बोलेन, कसले कति बजेर कति मिनटमा बोल्यो, कसले कति बजेर कति मिनट ढिला बोल्यो, हामी यहाँ जाने होइन। आजको संवेदनशीलता संसार गर्ने साथीहरूले बुझ्नु पर्ने हुन्छ। हामी एउटा सामाजिक सद्भाव नभड्कियोस् भन्ने एउटा संवेदनशील समयमा बसेका हुनाले तपाईँहरूले यसै संवेदनशीलतालाई मध्यनजर राखेर जिज्ञासाहरू राख्नुभयो भने त्यसले परिणाम दिन्छ। हिजोको परिस्थिति र आजको परिस्थिति एउटै होइन।
0: अपील मार्फत प्रदेश, जिल्ला र स्थानीय तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी संवादलाई तल्लो तहसम्म विस्तार गर्न र धार्मिक अगुवा, नागरिक समाज तथा स्थानीय प्रशासनको सहभागितामा विश्वासको वातावरण निर्माण गर्न राजनीतिक दलका सबै तहका समितिलाई निर्देशन दिने सहमति बनेको नेपाली कांग्रेसका सभापति गगन थापाले बताउनुभयो।
3: तल्लो तहमा सुनसरी लगायतको अरू प्रभावित जिल्लाहरूमा पनि यसै गरिकन यी सर्वदलीय प्रयासहरू गरौं र कतिपय जिल्लाहरूमा जहाँ यी घटनाहरू पुरानो हाम्रो अनुभवहरू छ, कतिपय ठाउँ अवांछित गतिविधिहरू हुन सक्ने सम्भावनाहरू छ, ती ठाउँहरूमा पनि घटनाहरू घट्छ भनेर नकुरौं, त्योभन्दा पहिले हाम्रो तर्फबाट प्रोएक्टिभली प्रयासहरू गरौं र यसका निम्ति नेपाली कंग्रेस पार्टीको तर्फबाट हाम्रो भूमिका हामी निर्वाह गर्छौं।
0: भविष्यमा यस्ता संवेदनशील घटना दोहोरिन नदिन राजनैतिक दलहरूले केन्द्रीय तहबाट आवश्यक समन्वय, अनुगमन र नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेल,
4: जुन प्रकारको घटना घटेको छ त्यसमा स्वाभाविक रूपमा कुनै प्रकारको भ्रममा नपरिकन सामाजिक र साम्प्रदायिक सद्भाव कायम गर्ने कुरामा सबै पक्षको सहयोग आवश्यक छ।
0: सुनसरीको दुवानगंज गाउँपालिका तीन स्थित कप्तानगंजमा दुई समूह बीच भएको झडपको स्थितिलाई मधेस प्रदेशका हिन्दू तथा मुस्लिम धर्म अगुवा धार्मिक अगुवाहरूले धर्मको नाममा विभक्त नभई शान्ति कायम गर्न संयुक्त रूपमा अपील पनि गरेका छन्। उनीहरूले विगतदेखि नै विभिन्न धर्म र सम्प्रदाय मिलेर बसेको समाजमा केही समय यता केही व्यक्तिले धार्मिक अतिवादको नाममा घुसपैठ गरेर हुलदंगा भड्काउन खोजेको आरोप लगाउँदै निष्कर्ष निकाल्दै धार्मिक अगुवाहरूले पहिला मानव र मानवताको अस्तित्व भएपछि मात्रै धर्म आउने भएकाले त्यो हृदयंगम गरी दुवै पक्ष एक अर्काको बीचमा मिल्नुपर्ने र एक अर्काको विचार र भावनालाई सम्मान गर्नुपर्ने पनि निष्कर्ष निकालिएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाहलाई मनोनित गरेको छ। महाधिवेशन सकिएको एक महिनापछि हिजो केन्द्रीय समिति बैठकले वरिष्ठ नेता मनोनयन गरेको हो। शाहपक्षले नाम नबुझाउँदा पदाधिकारी र केन्द्रीय सदस्य मनोनयन भनी अट्किएको छ। राष्ट्रपतिको विधानमा सभापतिले 51 केन्द्रीय सदस्य चयन गर्ने व्यवस्था छ, यसलाई केन्द्रीय समितिबाट अनुमोदन गर्नुपर्छ। 158 सदस्यीय केन्द्रीय समितिमा सभापति सहित एकजना महाधिवेशनबाट निर्वाचित भएका छन् भने सात प्रदेशका सभापति पदेन केन्द्रीय सदस्य रहनेछन्। वरिष्ठ नेता सहित 12 पदाधिकारी मनोनयन गर्नुपर्नेमा अब 11 पदमा मनोनयन बाँकी छ। सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहबीच पदाधिकारी र केन्द्रीय समिति सदस्य मनोनयन गर्ने नेताहरूबारे पर्याप्त छलफल र तयारी हुन नसकेकाले बैठकमा निर्णय नभएको राष्ट्रपा नेताहरूले बताएका छन्। पार्टी महामन्त्री विपिन आचार्यले हिजो बैठकमा वरिष्ठ नेता शाहलाई मनोनयन गर्ने बाहेकका पदमा मनोनयन गर्ने विषय चर्चा नै नभएको जानकारी गराउनु भएको छ। महामन्त्री आचार्यले निर्वाचन भन्दा पनि मनोनयनबाट पदाधिकारी र केन्द्रीय सदस्य चयन प्रक्रिया कठिन भएकाले समय लागेको बताउनु भएको हो।
0: यसैबीच पार्टीभित्र कुनै पनि प्रकारको गुटबन्दी नगर्न सभापति रवि लामिछानेले नेताहरूलाई निर्देशन दिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले पार्टीभित्र गुटगत भाष्य सिर्जना नगर्न निर्देशन दिनुभएको हो। हिजोको वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकमा गुट उपगुटको राजनीति नगर्न उहाँले निर्देशन पनि दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीले अब आफ आफ्नो तर्फबाट सरकारमा गएका मन्त्रीहरूसँग हरेक महिना संवाद गर्ने भएको छ। प्रत्यक्ष संवादमा बनाइएका योजना र कार्यान्वयनको अवस्थाका बारेमा शीर्ष नेतृत्वले मन्त्रीहरूसँग संवाद गर्ने निर्णय पनि भएको हो।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका ज्येष्ठ नागरिक सरकारी सेवाबाट वञ्चित।
5: यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको ज्येष्ठ नागरिकहरूलाई राख्ने छुट्टै कोठाहरूको व्यवस्था भइदिएको भए अथवा छुट्टै नै आश्रम भइदिएको भए अझ सहज हुन्थ्यो जस्तो लाग्छ।
0: 63,000 विद्युतीय सवारी साधन नेपाली सड़कमा, सवारी चालक अनुमति पत्रको स्वास्थ्य परीक्षणमा अवरोध नगर्न सर्वोच्चको आदेश, बाह्य परामर्शदाताबाट कानून तर्जुमा रोक लगाउने तयारी लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
8: संसद तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
9: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
10: तपाईका दैनिक भोगाई, तपाईका प्रश्न, तपाईका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
11: हाम्रा दुःखमा एउटा सरकारी खेती गरिसकेर पानी नै पुग्दैन, अखन त हाम्रो खेती
8: खुला। संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।
10: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद
8: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो संसद।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन, सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा ईपीएसले बढ़ायो राहदानीको माग शीर्षकमा खबर प्रकाशित छ। पछिल्लो एक सातादेखि विद्युतीय राहदानीको माग उल्लेखनीय रूपमा वृद्धि भएको छ। दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली ईपीएसमा आवेदन तथा श्रम स्वीकृति प्रक्रिया अघि बढ़ेसँगै राहदानी लागि आवेदन दिने नेपालीको संख्या बढ़दा 7 थपिएको हो। ईपीएस अन्तर्गत दक्षिण कोरियामा रोजगारीका लागि 7,200 जनाको माग भएको छ। त्यस्तै 10 सचिव र 50 सहसचिव सहित करिब 2,000 दरबन्दी कटौती शीर्षकमा अर्को खबर प्रकाशित छ भने प्रमुख निर्वाचन आयुक्तमा कार्की तथा आयुक्तमा वाग्ले र सुब्बा अनुमोदित शीर्षकमा अर्को खबर प्रकाशित छ। संसदीय सुनाई समितिले निर्वाचन आयोगको प्रमुख आयुक्तमा मानबहादुर कार्की र आयुक्तमा गुरूप्रसाद वाग्ले र डाक्टर राजीव सुब्बालाई अनुमोदन गरेको छ। समितिले मंगलबार र बुधबार दुई दिनसम्म सुनाई गर्दै तीनैजनालाई सर्वसम्मत अनुमोदन गरेको सभापति बोधनारायण श्रेष्ठले बताउनुभयो। श्रेष्ठका अनुसार मंगलबार दुई आयुक्तको सुनाई गरिएको थियो भने हिजो प्रमुख आयुक्तको सुनाई गरिएको थियो। प्रमुख आयुक्तको सुनाई अघि उहाँ विरूद्ध उजुरी दिएका उजुरीकर्ता पाल्पाका विश्वास लुइटेलसँग पनि छलफल गरिएको थियो। लुइटेलले कार्कीको विगतको कार्य सम्पादनका कारण राज्यलाई 50 करोड़ भन्दा बढ़ी आर्थिक नोक्सानी पुर्याएको दावी गर्दै प्रमुख निर्वाचन आयुक्तमा अनुमोदन नगर्न, सिफारिश अस्वीकृत गर्न तथा विस्तृत छानबिन गर्न माग गर्नुभएको थियो। उजुरी विश्वासिलो नभएको भन्दै समितिले कार्कीलाई पनि अनुमोदन कार्कीलाई नै अनुमोदन गरेको हो। त्यस्तै कोशी टप्पुमा जनावर दुई पोथी गैडा शीर्षकमा जवान दुई पोथी गैडा भाले अभावले वंश विस्तारको सरकारी योजना अल्पत्र शीर्षकमा उदयपुरबाट विदुर कटुवालले खबर लेख्नु भएको छ। त्यस्तै भित्री पृष्ठमा राष्ट्रिय यातायात नीति 2083 संघ प्रदेश र स्थानीय तहको स्पष्ट पारियो कार्यक्षेत्र शीर्षकमा अर्को खबर प्रकाशित छ। सरकारी यातायातमा संघ प्रदेश र स्थानीय तह का कार्यक्षेत्र तोकेर राष्ट्रिय यातायात नीति 2083 लागू गरेको छ। नीति कार्यान्वयनका लागि संघ प्रदेश र स्थानीय तहको कार्यक्षेत्र स्पष्ट पारिएको छ। त्यस्तै भ्याट लाग्ने विद्युतीय सीमा बढ़ाउने तयारी शीर्षकमा अर्को खबर प्रकाशित छ। यसलाई मिलन विश्वकर्माले लेख्नु भएको छ। नेपाल विद्युत प्राधिकरणले बिजुली खपतमा मूल्य अभिवृद्धि कर भ्याट लाग्ने सीमा बढ़ाउन अर्थ मन्त्रालयलाई अनुरोध गर्ने भएको छ। हिजो ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा बसेको प्राधिकरण संचालन समितिले भ्याट लाग्ने बढ़ाउन अर्थ मन्त्रालयलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ। सरकारले चालू आर्थिक वर्ष 2083-84 लागू हुने गरी घरायसी उपभोक्तालाई मासिक 50 युनिट माथिको विद्युत खपतमा 5% र थ्री फेज तथा औद्योगिक ग्राहकलाई 13% भ्याट लगाउने व्यवस्था गरेको छ। त्यसैले चौथर्पी आलोचना भएपछि प्राधिकरणको भ्याट लाग्ने सीमा बढ़ाउन ऊर्जा मन्त्रालय मार्फत अर्थ मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको हो।
0: गोर्खापत्र दैनिकमा सुनसरी शान्ति उन्मुख शीर्षकमा सचिन पोखरेलले इटहरीबाट लेख्नु भएको खबर छापिएको छ। छानबिन समितिद्वारा घटनामा ज्यान गुमाएका व्यक्तिको परिवार र अन्य पीड़ित परिवारसँग भेटघाट तथा घटनास्थलको स्थगित निरीक्षण गरिएको छ। नागरिक समाज इटहरीको आयोजनामा हिजो वृहत सद्भाव र्यालीको आयोजना गरियो भने अरू स्थानीय तहले पनि आज विभिन्न क्षेत्रमा सद्भाव र्यालीको आयोजना गर्ने आपसी सम्वाद गर्ने योजना बनाएको त्यहाँका सामुदायिक रेडियोहरूले पनि खबर पठाएका छन्। बढ्दै बाघ थपिँदै चुनौती शीर्षकमा चाँदनी हमालले लेख्नु भएको खबर छ। पाटेबाघ संरक्षणका लागि नेपाल अब्बल भूमि साबित भएको छ। पाटेबाघको संख्या फेरि बढ़ेसँगै नेपाल पाटेबाघ संरक्षणका लागि अब्बल साबित भएको हो। नेपालमा पाटेबाघको संख्या वृद्धि हुँदै 429 पुगेको तथ्याङ्क सार्वजनिक भयो। सन् 2022 गणनामा नेपालमा 355 पाटेबाघ थिए। बाघ बढ़ेसँगै संरक्षण र व्यवस्थापनको चुनौती पनि बढ़ेको छ। गत वर्ष पुछदेखि 6 महिनासम्म क्यामेरा ट्रापिङ विधिबाट नेपालमा पाटेबाघ गणना गरिएको थियो, जस अनुसार 4 वर्षको अन्तरालमा 74 बाघ बढ़ेको उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको खबरमा खोकनामा अड्कियो द्रुत मार्गको गति, संसदीय समितिको निष्कर्ष शीर्षकमा ईश्वर चन्द्र झाले लेख्नु भएको खबर छ। संसदीय समितिले काठमाडौँ तराई मधेश द्रुत मार्गको बाँकी निर्माण तीव्र गतिमा अघि बढ़े पनि 3 वर्षभन्दा बढ़ी समय लाग्ने निष्कर्ष निकालेको छ। राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले गत असारमा काठमाडौँ तराई मधेश द्रुत मार्गको स्थलगत अनुगमन पनि गरेको थियो। द्रुत मार्गको भौतिक प्रगति 47% पुगे पनि प्रारम्भिक खण्डको विवाद र प्राविधिक जटिलताले आयोजना थप लम्बिने निष्कर्ष निकालियो। अन्तिम प्रतिवेदन तयार गर्नु अघि आयोजना प्रमुख र सम्बन्धित मन्त्रीबाट कार्य सम्पादन सम्बन्धी भरपर्दो कार्ययोजना लिने समितिको तयारी रहेको छ। चिकित्सा शिक्षा आयोगको बजेट स्वीकृत भएको बारेमा खबर छ भने टेलिकम गुणस्तर समस्या समाधान गर्न निर्देशन दिइएको पनि उल्लेख गरिएको छ। तीनै तहका लागि एकीकृत आयोजना बैंक बनाउने बारेको खबर भित्रीपन्नामा छ। विकास आयोजना कार्यान्वयनलाई व्यवस्थित गर्न र दोहोरोपन हटाउन तीनै तहका सरकारले सञ्चालनमा ल्याएको आयोजना बैंकलाई एकीकृत गरिने भएको हो। अर्को खबर कान्तिपुर दैनिकमा छापिएको छ। 3 वर्ष अघि नै जोखिम विश्लेषण गरिएको प्रतिवेदन अलपत्र शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको हो। समाजलाई विभाजित गर्ने प्रयास भइरहेको भन्दै सुरक्षा संयन्त्रले समाधानका उपायसहित बुझाएको गोप्य प्रतिवेदनलाई राजनैतिक नेतृत्वले गम्भीरतापूर्वक नलिएको खुलासा शीर्षकमा खबर छापिएको हो। राष्ट्रपतिलाई किन भेट्दैनन् प्रधानमन्त्री शीर्षकमा कुलचन्द्र नेउपाने र राजेश मिश्रले लेख्नु भएको खबर छ। शपथ समारोह र संवैधानिक अनिवार्यतासँगै जोड़िएका केही कार्यक्रममा बाहेक प्रधानमन्त्री शाह शीतल निवास जानु भएको छैन। संवैधानिक परिषद सम्बन्धी अध्यादेश सिफारिशपछि राष्ट्रपति पौडेलले नै भेट्न खोज्दा पनि उहाँले चासो नदिनु भएको खबरमा उल्लेख गरिएको छ। भित्री पन्नामा बाह्य परामर्शदाताबाट कानून तर्जुमा रोक लगाउने तयारी शीर्षकमा राजेश मिश्रले लेख्नु भएको खबर छापिएको छ। सरकारले विधेयक तर्जुमा बाह्य परामर्शदाता कन्सल्टेन्टको भूमिकालाई निरुत्साहित गर्न कानूनी व्यवस्था गर्ने भएको हो। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको नेपाल कानून आयोग ऐन संशोधन विधेयकको मसौदामा आयोग मार्फत नै कानून तर्जुमा गर्ने उल्लेख गरिएको छ। यस बारेमा कानून मन्त्रीले पनि सामाजिक सञ्जालबाट आफ्नो सन्देश सार्वजनिक गरिसक्नु भएको छ। गेटामै 300 शैयाको अस्पताल सहित एमबीबीएसको पढ़ाई हुने शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर छापिएको छ भने अर्को खबर नेपाली सड़कमा गुड्छन् 63,000 विद्युतीय सवारी शीर्षकमा विमल खतिवड़ाले लेख्नु भएको छ। पालिकाहरूलाई भूमि बैंक सञ्चालन गर्न खुल्यो बाटो शीर्षकमा सीमा तामाङले लेख्नु भएको छ भने सवारी चालक अनुमति पत्रको स्वास्थ्य परीक्षणमा क्लिनिकको सेवामा अवरोध नगर सर्वोच्च शीर्षकमा खबर छ। सवारी चालक अनुमति पत्र लाइसेन्सका लागि स्वास्थ्य परीक्षण गर्न क्लिनिकहरूको सेवा प्रवाहमा अवरोध नगर्न सरकारका नाममा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो। नागरिक दैनिकमा छापिएको खबर पाँच बुधे सहमतिपछि उपचार शुरू सार्क पुनः सक्रिय होला शीर्षकमा छुट्टा छुट्टै खबरहरू छापिएका छन्। आर्थिक कारोबार दैनिकले अनुकूल मनसूनले देशभर 85.72% सकियो रोपाई शीर्षकमा कौशिला कुंवरले लेख्नु भएको खबर छापिएको छ। अघिल्ला वर्षहरूका तुलनामा यो वर्ष संख्या मुख्य खाद्यान्न बाली धानको रोपाई धेरै हुने देखिएको छ। बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार साउन 11 देशभर झण्डै 86% धान रोपाईको काम सकिएको छ। हवाई दुर्घटनामा $1,00,000 पाउने विधेयक संसद लगिने शीर्षकमा खबर छ। आन्तरिक हवाई दुर्घटनामा परि ज्यान गुमाउनेका परिवारले पाउने क्षतिपूर्ति रकम बढ़ाउने गरी तयार भएको आन्तरिक हवाई यातायात सेवा संचालन संस्थाको दायित्व तथा बीमा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न मन्त्री परिषदले अनुमति दिएको छ। हवाई दुर्घटनामा परे अब $1,00,000 पाउने विधेयक संसदमा लग्न लागि हो।
12: साझा खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीच केही समयदेखि कायम रहेको सैन्य तनावमा आएको विराम अन्त्य भएको छ। इरानले अमेरिकी सेना तथा क्षेत्रीय प्रतिरक्षा प्रणालीलाई लक्षित गरी क्षेप्रास्त्र प्रहार गरेसँगै दुई देश बीच पुनः शत्रुतापूर्ण गतिविधि शुरू भएको हो। इरानको आक्रमणपछि अमेरिका र साउदी अरबले इराकमा रहेका इरान समर्थित सशस्त्र समूहका अखडामाथि समन्वयात्मक संयुक्त रूपमा हवाई आक्रमण शुरू गरेका छन्। यसैबीच हर्मुज जलमार्ग व्यवस्थापन सम्बन्धी वार्ता पनि अवरूद्ध भएपछि क्षेत्रीय तनाव थप बढ़ेको छ। अफगानिस्तानमा 4 महिनाको अवधिमा वर्षाले निम्ति आएको प्रकोपका कारण 351 जनाको मृत्यु भएको छ। 436 घाइते भएको अफगानी राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ। तीव्र आँधीबेरी र बिजुलीको साथमा आएको भारी वर्षाका कारण पहिरो जाँदा प्रभावित हुनेको संख्या ठूलो रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र दक्षिण पश्चिम फ्रान्समा पेरिस शहरको क्षेत्रफल भन्दा 4 गुणा ठूलो भूभागमा फैलिएको डरेलो नियन्त्रण बाहिर गएको तापक्रम 40 डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ भने त्यहाँको जनजीवन प्रभावित भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
0: साझा खबरमा अब खेल खबर। नेपालले क्रिकेट विश्वकप लीग दुईको नेदरल्याण्ड्स भ्रमण निकै निराशाजनक ढंगमा टुंगाएको छ। उट्रेस्टमा भ्रमणको अन्तिम खेलमा हिजो नेपाल घरेलु टोली नेदरल्याण्डसँग 57 रनले पराजित भयो। नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको थियो। नेदरल्याण्ड्सले निर्धारित 50 ओभरमा यसलाई फेरि सुन्नुहोला। नेपालले टस जितेपछि ब्याटिङ निम्तो पाएको नेदरल्याण्ड्सले निर्धारित 50 ओभरमा 9 विकेट गुमाई 225 रन बनाएको थियो। जवाफमा नेपाल 48 ओभरमा 168 रनमै अल आउट भयो। नेदरल्याण्ड्स भ्रमणमा नेपाल सबै 4 खेलमा पराजित भएको छ। यसअघि नामिबियाले 2 र नेदरल्याण्ड्सले नेपाललाई 1 खेलमा पराजित गरेका थिए। नेपालले लीग दुईमा 4-0 बिर्सनलायक हार बेहोरेको यो दोस्रो पटक हो। दुवै हार विदेशी भूमिमा रहेको छ। यसअघि गत वर्ष यूएईमा पनि नेपालले यूएई र अमेरिकासँग लीग दुईका सबै 4 खेलमा पराजय बेहोर्नु परेको थियो। र नेपाली महिला कबड्डी टोलीले पनि 20 एसियाली खेलकुदको तयारी भारतमै गर्ने भएको छ। एसियाडको पुरूष कबड्डी टोली पनि भारतमै प्रशिक्षणरत छ। आज प्रस्थान गर्ने टोलीले भारतको हरियाणास्थित भाइब्रेन्ट इन्टरनेशनल स्कूल एण्ड कबड्डी एकाडेमीमा 1 महिनासम्म प्रशिक्षण गर्नेछ। त्यसपछि टोलीले भारतकै जयपुर र उत्तर प्रदेशमा अभ्यास खेल खेल्नुका साथै प्रशिक्षणलाई निरन्तरता दिने जनाइएको छ।
12: उमेरसँगै बढ़दो एक्लोपनको समस्या, परिवारको साथ नै औषधि रिपोर्ट, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
12: साझा खबरमा अब ज्येष्ठ नागरिकका भोगाई र अपेक्षा 3 दशकमा ज्येष्ठ नागरिकको संख्या झण्डै दोब्बरले बढ़ेको छ राष्ट्रिय जनगणना 2078 अनुसार कुल जनसंख्याको 10.2% अर्थात झण्डै 30 लाख नागरिक 60 वर्ष वा सोभन्दा माथिका छन् 2048 सालमा यो संख्या 5.7% मात्रै थियो तर संख्या बढ़ेसँगै ज्येष्ठ नागरिकको दैनिकी सजिलो हुन सकेको छैन
14: त्यो बेलामा हामीले आमा बुवालाई एकदम ज्येष्ठ नागरिकलाई रेस्पेक्ट गर्छौँ
15: 76 वर्षका दुर्गा थापाले केही समय अघि मुखको शल्यक्रिया गराउनुभयो त्यसै त उहाँको बोली पहिले जस्तो प्रष्ट छैन बोल्न अलि गाह्रो भए पनि मनका कुरा सुनिदिने मान्छे पाए गफ गर्न भने अझै पनि मन लाग्छ पोखरा घर भएका उहाँका 2 सन्तान विदेशमा छन् सुनसान घरमा समय बिताउने गाह्रो हुने उहाँको अनुभव छ
14: मेरो सानो छोरा त्यो बेला 4 वर्षको थियो अहिले छोरा ठुलो भयो पारिवारिक भयो विदेशमा छ यहाँ म एक्लै बस्नु परेछ सँगै भइदिए हुन्थ्यो जस्तो लाग्छ अरूको हेर्दा पनि
15: दाङका माया लोहनी अवकाश प्राप्त सरकारी अधिकृत उमेरले भर्खरै ज्येष्ठ नागरिक हुनुभयो उहाँ भन्नुहुन्छ मनले बुढो भएको महसुस हुँदैन तर शरीरमा भने पहिले जस्तो ताकत छैन उमेर बढ्दै जाँदा स्वास्थ्यमा केही सीमितता आउनु स्वाभाविक भए पनि समाजले आफूलाई हेर्ने दृष्टिकोण भने बदलिएको उहाँको अनुभव छ
16: इन्टरनल रूपमा चाहिँ त मलाई अहिले पनि ज्येष्ठ नागरिक भएर मलाई समस्या भयो अथवा ममा कमी हो भने त पटक्कै छैन तर फिजिकल्ली चाहिँ कहिले काहीँ अलिकत फरक अनुभव हुन्छ अब बसमा ट्राभल गर्दाखेरि ज्येष्ठ नागरिकको सिट हो छोडिदिनुपर्छ भन्ने मान्छेले छोडिदियो भने त्यहाँ सम्मान हामीले अनुभूति गर्यौं अब छोडिदिएन भने खै हामी यो त ज्येष्ठ नागरिक सिट हो हामी बस्नुपर्छ भन्ने कुरामा चाहिँ आफूले अलिकति मेहनत गर्नु पर्यो त्यो कुराको फरक चाहिँ छ
15: ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063ले परिवारलाई आफ्ना ज्येष्ठ सदस्यको पालन पोषण हेरचाह र सम्मान गर्ने कानूनी दायित्व दिएको छ ऐन अनुसार आफ्नो आर्थिक हैसियत अनुसार परिवारका सदस्यले ज्येष्ठ नागरिकको हेरचाह गर्नुपर्छ इच्छा विपरीत घरबाट अलग राख्न पाइँदैन तर व्यवहारमा यी अवस्था एकदमै कम लागू हुने गरेको छ अझ यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा यस्तो समस्या झन गहिरो छ फरक पहिचान नेपालमा कार्यरत सलिना चौधरी
5: जुन हाम्रो अल्पसंख्यकको ज्येष्ठ नागरिकहरू छन् अरू ज्येष्ठ नागरिकहरूलाई चाहिँ जसरी भत्ताहरू दिएको छ सामाजिक सुरक्षा भत्ता भनेर त्यसरी हाम्रो समुदायको लागि पनि छुट्टै किसिमको त्यस्तो व्यवस्था गरिदिएको भए अझ सहज हुन्थ्यो र आश्रमहरूमा हाम्रो समुदायको जुन यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको ज्येष्ठ नागरिकहरूलाई राख्ने छुट्टै कोठाहरूको व्यवस्था भइदिएको भए अथवा छुट्टै नै आश्रम भइदिएको भए अझ सहज हुन्थ्यो जस्तो लाग्छ
15: नेपाल सरकारले ज्येष्ठ नागरिकको सम्मानमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ यसले केही राहत दिएको छ तर कतिपय ज्येष्ठ नागरिक भने पैसा भन्दा पनि परिवारको साथ र मायाको अभाव झेलिरहेका छन् विज्ञहरूका अनुसार ज्येष्ठ नागरिकलाई सबैभन्दा बढ़ी आवश्यक पर्ने कुरा औषधि मात्र होइन परिवारको साथ सम्मान र भावनात्मक सुरक्षा पनि हो विदुषी नेपालका प्रतिमा शर्मा
17: त्यो सबैभन्दा पहिला परिवारले नै आफ्नो बानी व्यवहार सोच विचार खानपिन रेखदेख उपचार यसमा चाहिँ प्राथमिकतामा राखेको देखिँदैन यो चाहिँ प्राथमिकतामा राख्नुपर्छ भन्ने हो अब दोस्रो चाहिँ समाजले उपेक्षा गर्दो रहेछ होइन कुटपिटमा परेका छन् ज्येष्ठ नागरिकहरू आर्थिक हिंसामा परेका छन् स्वास्थ्यको दृष्टिकोणले एकदम नाजुक अवस्था छ पोषणकै
15: नेपालमा ज्येष्ठ नागरिकको समस्या आर्थिक सँगै मनोसामाजिक हुँदै गएको छ परिवारसँगको दूरी बढ़दै जाँदा मानसिक तनाव डिप्रेशन र असुरक्षाको भावना बढ़िरहेको छ परिवार र समुदाय दुवैले यसमा ध्यान दिनुपर्ने ज्येष्ठ नागरिक विज्ञ डाक्टर होमनाथ चालिसले बताउनुहुन्छ
18: म आफै तयारी पनि हुनुपर्छ भनेर सचेत अवस्थाले बढ्नुभयो भने त्यसरी बढ्दाखेरिमा अचानक हुने समस्याबाट हुने पीड़ा र त्यो तयारी सहित हुने उसमा चाहिँ धेरै कम गर्न चाहिँ सकिन्छ
15: 3 दशकमा ज्येष्ठ नागरिकको हिस्सा झण्डै दोब्बरले बढ़ेको छ नेपालमा अहिले ज्येष्ठ नागरिकको संख्या बढ़दै गएको छ भने जन्मदर घट्दै गएको छ। यसले भविष्यमा ज्येष्ठ नागरिक मैत्री समाज निर्माणको आवश्यकता अझ बढ़ाएको छ। त्यसका लागि राज्यको नीति, स्थानीय तहको सेवा र परिवारको जिम्मेवारी एकसाथ प्रभावकारी हुन आवश्यक रहेको विज्ञहरू बताउँछन्।
0: यो रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: सरकारसँगको सहमतिपछि चिकित्सकहरूको आन्दोलन फिर्ता, सुनसरी लगायतका जिल्लामा सद्भाव कायम गर्न शीर्ष नेताहरूको साथ बुधे अपील, राष्ट्रपतिले मन्त्रीहरूसँग हरेक महिना प्रत्यक्ष संवाद गर्ने,
0: 63,000 विद्युतीय सवारी साधन नेपाली सड़कमा, सवारी चालक अनुमति पत्रको स्वास्थ्य परीक्षणमा अवरोध नगर्न सर्वोच्चको आदेश,
1: ईपीएसले बढ़ायो राहदानीको माग, भ्याट लाग्ने विद्युतको सीमा बढ़ाइने, ज्येष्ठ नागरिकहरूको लागि बनेको कानून कार्यान्वयनमा कमजोर,
0: अमेरिका र ईरानबीच पुनः शत्रुतापूर्ण गतिविधि, अफगानिस्तानमा बाढ़ीका कारण 4 महिनामा 351 जनाको मृत्यु,
1: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेपाल चौथो खेलमा पनि पराजित, नेपाली महिला कबड्डी टोलीले भारतमा प्रशिक्षण लिने।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ अहिलेको सरकार र प्रधानमन्त्री, सुनसरी लगायतका विभिन्न क्षेत्रमा केही अप्रिय घटनाहरू हुन गइराखेको र त्यसलाई रोक्नको लागि सरोकारवाला निकायको भूमिका महत्वपूर्ण भएको बेलामा सरकार र प्रधानमन्त्रीको सक्रियता नपुगेको तर्फ व्यङ्ग्य गर्न खोजिएको छ। त्यसबारेमा विभिन्न बहस पनि भइराखेका छन्। प्रमुख प्रतिपक्षी दलले यो साम्प्रदायिक सद्भाव कायमका लागि सहयोग गर्ने पनि बताउँदै आएका छन्। त्यो सहयोग गर्ने विषयलाई कतिपय मन्त्री र सरकारले अनर्थ लगाएको बारेमा पनि टीका टिप्पणी भइराखेको छ। यहाँ प्रधानमन्त्री बालेन्द्र शाह जस्ता देखिने व्यक्ति एउटा बन्द कोठामा बसिराखेको देखाइएको छ र ढोका पूरै बन्द गरिएको छ र प्रधानमन्त्री जस्ता देखिने व्यक्ति केही भन्दैछन्। माथि यस्तो लेखेको छ, म ढोकै खोल्दै त खोल्दिन, विपक्षी भएर सरकारलाई सहयोग गर्ने।
1: अवश्य प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
2: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: सुन्नु हो, स्वाभाविक हो, आफू आफ्नो अभिभावकलाई खोज्छ। तर त्यो युवाहरूलाई हामी पनि भन्दैछौ र म तपाईँको मिडिया मार्फत युवा भाइहरूलाई के अरे र त्यो परिवारहरूलाई दाजुभाइ दिदीबहिनीहरूलाई सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरू संयमताको साथ हामी अगाडि बढ्नुपर्छ, त्यही समाजमा रहने हो र यो युवाहरूले पनि अलि शान्तपूर्वक धैर्य धारण गरेर इन्साफ हुन्छ र गर्नुपर्छ, राज्यले त्यो विश्वास दिलाउनु पर्यो र युवाहरू मलाई लाग्छ विश्वास गर्छ। युवाहरू के अरे पढे लेखेको युवाहरू हो त्यो चाहिँ, तर विश्वास दिलाउने काममा अलि राज्यले अगाडि बढ्नु पर्यो।
1: हस् मन्त्रीज्यू, यहाँको महत्वपूर्ण समयका लागि, सुझावका लागि, त्यहाँको जानकारीका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: तपाईँ मिडिया मार्फत सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा म आग्रह गर्न चाहन्छु कि संयमताको साथ हामी धैर्यताको साथ अब घटना जो घट्यो त्यो घटना फेरि फर्केर आउँदैन, तर अब फेरि दोस्रो पल्ट यस्तो घटना नघटोस् त्यस्तो खालको राज्यसँग पनि म माग के अरे संघ सरकारले त्यसको जिम्मेवारी लिएर त्यसरी कसरी आउने दिन यो घटना नघटोस् दोहोऱ्याएर घटना नघटोस् त्यो म आग्रह पनि गर्न चाहन्छु र त्यो म माग पनि गर्न चाहन्छु राज्यसँग सरकारसँग संघ सरकारसँग कि यस्तो घटना नघटोस् आउने यस्तो एउटा।
1: हस् उहाँ हुनुहुन्थ्यो कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद महतो। आज नै श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: छैन किनकि उनीहरूले यो आन्तरिक सुरक्षा के हो त्यो पनि बुझेका छैनन्, प्रहरी के हो त्यो पनि बुझेका छैनन् होइन, र ग्राउन्डमा भइरहेका समस्याहरू जस्तै अहिलेको समस्या हामीले हेरौँ, ठिक छ लोकल तहमा प्रहरीको कुनै कमी कमजोरी होला या यो गृह मन्त्रालय कुनै कमी कमजोरी होला त्यो भन्न सकिन्छ, तर तपाईँले ब्रडर पिक्चर हेऱ्यो भने सबैको दोष चाहिँ गृह मन्त्रालयमा थोपरेर हुँदैन क्या, यो गृह मन्त्रालयमा भन्दाखेरि पनि सिडिओको टाउकोमा थोपरेर प्रहरीको टाउकोमा चाहिँ थोपरेर हुँदैन, किनकि हामीले छर छिमेक सबतिर हेर्नु पर्छ, बाहिरका तपाईँको दबाव यो बाहिरका प्रभावहरू पनि छ कि, किनकि अब हेर्नुपर्ने के हो भनेपछि बाहिरको प्रभाव कसरी आइरहेछ, यो त ब्रडर पिक्चर हो र राजनीति या सरकारसँग जोडेको कुरा पनि हो, अर्कोतिर जुन फन्डिङको कुराहरू आइरहेछ, फन्डिङमा हामीहरू कुनै एक जात विशेषलाई मात्रै कुरा गर्छौँ कि, यहाँ त गुम्बाहरूमा फन्डिङ आइरहेको छैन, हिन्दूका जुन सङ्घ संगठनहरू परिचालन भइरहेको त्यसमा फन्डिङ आइरहेको छैन, मुस्लिमहरूको जुन यो जुन फन्डिङ भइरहेको छ त्यो प्रपर फन्डिङ प्रपर ठाउँमा प्रयोग भइरहेछ कि, अब क्रिस्टानीको कुराहरू होला यसमा तपाईँ फन्डिङ आएको छ, यदि फन्डिङ आएको र यस्तै कामहरूलाई फन्डिङ भइरहेछ भने त्यो चाहिँ हेर्ने काम सरकारको हो नि, त्यो त तपाईँले कहाँ हेर्छ भन्नुहोस् त, त्यसले गर्दाखेरि के भने ब्रडर पिक्चरमा तपाईँले हेर्नुहुन्छ भनेपछि यो सबै समस्याको जुन जिम्मेवारी छ प्रहरीको या सिडीको टाउकोमा थोपेर हुँदैन फेरि यो।
1: अब जाँदा जाँदा एउटा कुरा के बताइदिनुहोस् भने यो चाहँदा चाहँदै कतै न कतै देशमा चाहिँ आन्तरिक गृहयुद्ध अर्थात आन्तरिक चाहिँ द्वन्द फैलाउने काम त कुनै तत्त्वबाट हुँदै छैन, मलाई अहिलेको पछिल्लो परिस्थिति हेर्दा
0: त्यो चाहिँ डरलाग्दो छ है, किनकि अब त्यो पूर्वी पहाड़ीतिरको हामीहरू हेरौँ होइन, किनकि हामीले छर छिमेकका जो पोलिटिक्सलाई पनि हेर्नुपर्ने हुन्छ कि यो के स्वार्थमा सबै भइरहेछ, कसरी हाम्रो यो 23-24 गतिको आन्दोलन भयो लगायतका सबै कुराहरू तपाईँले जोडेर हेर्यो भने सबै कडी एकअर्कासँग जोडिन्छ नै फेरि हामीले त्यो बुझ्नुपर्ने हुन्छ, त्यसले गर्दा अब पूर्व जातीय कुराहरू भयो, अब यो जुन साम्प्रदायिक कुरा छ तराईको त्यो बिस्तारै कुन ठाउँमा गएर रोकिन्छ यो भन्न सक्नुहुन्न कि, अहिले त हामीले सुनसरी सुनसरी भइरहेको छौँ, त्यो कुरा चाहिँ बुझ्नु जरुरी छ यो
1: होइन, सुनसरीको आगो त छिमेकी अरू अरू ठाउँहरूमा पनि त फैलिन थाल्यो नि त, त्यसलाई त सुनसरीमै मिलाउन सकिने घटना हो नि त यो चाहिँ होइन, यो चाहिँ व्यापक रूपमा यसलाई चाहिँ उछालियो फेरि यो घटनालाई राप्सा पार्न सकिएन, तदारुकता छिटो देखाइएन प्रधानमन्त्री गृहमन्त्रीका तौरबाट, त्यो त क्लियरै छ नि,
0: यो त हो गभर्मेन्टले सिरियसली लिएन, यो मैले तपाईँलाई अघि भनेको कुरा यही हो कि यो सबै काम के हो भनेपछि प्रहरीको काम मात्रै हो कि सिडिओ काम मात्रै हो कि त्यसमा गए कि, किनकि अब हिजो मात्रै बल्ल निद्रा खुल्यो प्रधानमन्त्रीको यो कुरामा, तर कुरा खुल्यो यो निद्रा खुले तापनि जुन किसिमका मिटिङभित्र भएका कुराहरू जुन आइरहेछन् नि त्यसमा सिरियसनेस देखिन्न।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: जसको नाम नै पर्याप्त छ,
2: दिदी बहिनी,
1: दिदी बहिनी,
2: दिदी बहिनी,
1: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
2: हामी
1: गर्न सक्छौ,
2: गर्न सक्छौ।

0: सरकारी सेवा, बैंकिङ, शिक्षा, स्वास्थ्य, व्यापारदेखि दैनिक भुक्तानीसम्मका धेरै काम डिजिटल प्रणालीमा आधारित हुँदै गइरहेका छन्। त्यसैले पछिल्ला वर्षहरूमा यस्ता उपकरणको प्रयोग र माग तीव्र रूपमा बढ़ेको छ। आर्थिक वर्ष 2081-82 झण्डै 35 अर्ब 54 करोड़ रूपियाँ बराबरका 21,84,000 भन्दा बढ़ी स्मार्टफोन आयात भएका थिए भने आर्थिक वर्ष 2082-83 यो बढ़ेर 48 अर्ब 69 करोड़ रूपियाँ बराबरका 22,67,000 भन्दा बढ़ी स्मार्टफोन आयात भएका छन्। अर्थात एक वर्षमै स्मार्टफोन आयातको मूल्य झण्डै 37% बढ़ेको छ। यसबाट सरकारले 9 अर्ब रूपियाँ भन्दा बढ़ी राजस्व पनि संकलन गरेको छ। यी तथ्याङ्कले नेपालीहरूले वर्षेनी नयाँ र महँगा मोबाइल किन्ने क्रम बढ़दै गएको स्पष्ट देखाउँछ। हामीले यी महँगा उपकरणहरूको पुनः सदुपयोग गर्न सकेका छौं त भन्ने प्रश्न पनि छ। धेरैले मोबाइलको प्रयोग फोन गर्ने, फेसबुक चलाउने, टिकटक हेर्ने, युट्युबमा भिडियो हेर्ने, मेसेन्जर चलाउने र फोटो खिच्ने काममा मात्र सीमित गरेका छन्। यदि हामी वर्षेनी नयाँ मोबाइल किन्ने मात्र गर्छौं तर त्यसबाट नयाँ सिप सिक्दैनौं, उत्पादन गर्दैनौं, सृजना गर्दैनौं र आमदानी पनि बढ़ाउँदैनौं भने ती उपकरणहरू केवल उपभोगका वस्तुमा सीमित हुन्छन्। आज कार्यक्रम बदलिदो नेपालमा हामी दैनिक जीवनमा हामीले प्रयोग गर्दै आएको डिजिटल उपकरण र यसको सदुपयोग लगायतका विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गर्छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ कम्प्युटर एसोसिएशन अफ नेपाल क्यान महासंघका निवर्तमान अध्यक्ष रंजित पोदार। पछिल्लो समय कम्प्युटर मोबाइलको प्रयोगको अवस्था कस्तो छ? आजभन्दा तपाईँले व्यवसाय शुरू गर्ने बेला र अहिलेको अवस्थालाई कसरी चाहिँ हेर्ने?
1: डेफिनेटली अहिले यो कुरा एकदम राम्रो कुरा राख्नु भएको छ, किनभने यो चाहिँ आईटीले जुन हिसाबले फड्को मारेको छ नेपालमा, त्यो सबभन्दा बढी कुनै कुराले मारेको छ भने आईटीले हो। हिजोको दिनमा देखिराख्नु भएको थियो, एजुकेसनै सेक्टरमा एकचोटि जानुभयो भने हामी चाहिँ एउटा ब्ल्याक बोर्डमा पढ्यौं, त्यसपछि व्हाइट बोर्डमा पढ्यौं, आज आएर स्मार्ट बोर्डमा गइसक्यौं। भनेपछि हिजो एउटा एकजनासँग कनेक्सन गर्नलाई पनि वायर टेलिफोनबाट हामी चाहिँ कनेक्सन गर्नु पर्थ्यो भने आज हामीले चाहेको व्यक्तिलाई चाहेको समयमा हामीले खोज्न सक्छौं, उसँग भेट्न सक्छौं। यो सबै भनेको के हो भने सूचना प्रविधिको प्रयोगले गर्दाखेरि यहाँसम्म पुगेको। हिजो एउटा गाउँमा हामी कनेक्ट गर्नु पर्यो भने त्यो व्यक्तिलाई कहाँबाट बोलाएर त्यहाँ कुराएर फेरि हामी कनेक्सन गर्नु, आज त्यो अवस्था छैन। भनेपछि यो सबै कुरा के गर्यो भने यो सबै यो ग्याजेटहरूले नै हामीलाई चाहिँ नजिक बनाएको छ। अब त्यसका नजिक बनाउँदाखेरि चाहिँ फाइदाहरू के हो भने हामीलाई चाहिँ धेरै कुराहरूको जानकारी भयो, जुन कुराहरू हामी जानेको थिएनौँ, जुन कुराहरू सहर बजारमा मात्रै जानकारी हुन्थ्यो, आज गाउँ गाउँमा ती कुराहरू जानकारी भयो। त्यसले गर्दा यो ग्याजेटहरूले चाहिँ तपाईँको धेरै हिजोको जहिले पनि हरेक वर्ष हरेक दिन नै तपाईँको अपडेट हुँदै आइरहेको अवस्था छ।
0: यसरी यो ग्याजेट्सहरू यन्त्र उपकरणहरूको प्रयोग बढ़िरहँदा पछिल्लो समय सबैभन्दा बढ़ी प्रयोगमा आउने भने अब नेपालीहरूको लागि अथवा विश्वव्यापी रूपमा मोबाइलै भनौं, मोबाइलको प्रयोगको अवस्था के हो खास पछिल्लो समय? वार्षिक रूपमा नयाँ नयाँ किसिमले अपग्रेड भएर आउने, त्यसलाई भनौं परिष्कृत भनौं नेपालीमा हामीले बुझ्ने भाषामा यो छ, र त्यो चाहिँ किन्नै पर्ने खालको पनि देखिन्छ समाजमा, होइन? प्रत्येक व्यक्तिको हातमा मोबाइल,
1: अब हिजोको दिनमा तपाईँको के थियो भने एउटा टिकटिकै मोबाइलले हाम्रो चाहिँ कुरा गर्न चाहिँ एउटा पहल बनाइदियो। त्यसपछि के भयो भने होइन त्यो मोबाइलबाट हाम्रो एउटा एसएमएस फेसिलिटीहरू सुरु भयो। त्यसपछि हामीलाई के भयो भने सफ्टवेयरहरू, त्यतिखेर हार्डवेयर बन्यो, त्यसपछि तपाईँको सफ्टवेयरहरूको उत्पादन भयो। अब सफ्टवेयर बनिसकेपछि त्यो सफ्टवेयर त ल्यापटप कम्प्युटरमा मात्रै होइन कि, यो मोबाइलको लागि चाहिँ एप्सहरू बन्दै गयो, त्यसैको हिसाबले स्मार्टफोनहरू चाहिँ बन्दै गयो। भनेपछि त्यो स्मार्टफोनहरू बन्दै जाँदाखेरि त्यो फोनहरूबाट हामीले फाइदा लिन चाहिँ सक्यौं। फाइदा के लियो भने एउटा सोसियल मिडियादेखि लिएर वाट्सएपदेखि भाइबर विभिन्न जुन कुराहरू हामी फ्री अफ कस्टमा चलाउँदै आइरहेको अवस्थाहरू छन्। र त्यो कुरोले सबभन्दा बढी कहाँनिर हिट गर्यो भने जतिखेर तपाईँको नेपाल या विश्वभरि जुन कोभिड आयो, कोभिडको टाइममा चाहिँ त्यो मोबाइलले चाहिँ तपाईँको के देखाइदियो भने यो मोबाइल मात्रै होइन कि, यसले चाहिँ हामी पढ्न पनि सक्छौँ, कुरा गर्न पनि सक्छौँ, अफिसको मिटिङ पनि राख्न सक्छौँ, विभिन्न जानकारीहरू चाहिँ हामी यो मोबाइलबाट चाहिँ युज गर्न सक्छौँ। हिजोको दिनमा मान्छेले जस्ट फोन उठाउन, फोटो हेर्न, फोटो खिच्न र सोसियल मिडिया मात्रै हेर्ने थियो भने त्यतिखेर चाहिँ त्यो फुल एजुकेट गराइदियो कोरोना टाइममा चाहिँ, र त्यतिखेरदेखि अझ मोर अपडेट भर्सनहरू आउँदै गर्यो। जहिले पनि तपाईँको जुन सफ्टवेयर चाहिँ अपडेट भइरहेछ, सफ्टवेयर अपडेट भइसकेपछि हार्डवेयर पनि अपडेट हुनु पर्यो। त्यही भएर नयाँ फिचर भएको सफ्टवेयर आउँछ, नयाँ फिचर भएको तपाईँको हार्डवेयर पनि आइरहेछ, त फाइदा चाहिँ त्यो हिसाबले चाहिँ हामीले हो हामी धेरै कुराहरू देख्न चाहिँ अझ बाँकी नै छ। के मात्रामा भने हामी उत्पादन मुलुक चाहिँ होइन, हामी चाहिँ यी ग्याजेटहरू चाहिँ उत्पादन गर्दैनौँ, उत्पादन नगरिसकेपछि चाहिँ हामी चाहिँ त्यसमा चाहिँ पछाडि छौँ। र जहाँ उत्पादन भइरहेछ उनीहरूले फर्स्टमा हेर्छ नि त, त्यसपछि विभिन्न देशहरूमा जान्छ अनि फेरि हामीसँग एसियन कन्ट्रीमा पछि मात्रै रूपमा चाहिँ तपाईँको यहाँ आइरहेको अवस्थाहरू छन्। र बिस्तारै के भइरहेछ भने यो कुराहरू पनि अब कमी चाहिँ पूरा हुँदै गइरहेछ। कहिलेकाहीँ तपाईँको कुनै ग्याजेटहरू यदि बाहिर निक्ल्यो भने हाम्रो देशमा पनि लगभग हप्ता 10 दिन 15 दिनमा चाहिँ आइसकेका हुन्छ। कति एआईका टुल्सहरू, कति एआईका जुन डिभाइसेसहरू बनेको छन् रोबोटहरूदेखि लिएर, ती कुराहरूमा चाहिँ अहिले हामी अलिकति पछाडि छौँ। तर पनि यसमा पनि यहाँ स्टार्टअप भाइहरू बहिनीहरू लागिरहेछन्, हामी कति गर्न सक्छौँ, हामीले पनि त्यसलाई चाहिँ बाहिरबाट ल्याएर यहाँको मार्केट कत्रो त, यदि बाहिर कोही उत्पादन गर्ने मान्छे यहाँ नेपालमा आयो भने मेरो यो कत्रो साइज हो त, त्यो साइज हेरिकन यहाँ लगानी गर्न आउँछ। त्यसले गर्दा हाम्रो साइज धेरै ठुलो नभएर पनि त्यस्ता एकदमै आधुनिक कुराहरू हेर्न कम पाइरहेछौँ, तर पनि त्यो अरूको दाजुमा हेर्दाखेरि हामी धेरै नै अगाडि चाहिँ छौँ। र टेक्नोलोजीको कुरा गर्नुहुन्छ, अब भनौँ न मोबाइलकै तपाईँको 3G 4G अहिले हामी चलाइरहेछौँ, 5G का कुरा 6G का कुराहरू बाहिर चाहिँ लन्चिङ भइसकेको अब हामी त्यसमा चाहिँ अलिकति पछाडि छौँ। केही कारणले गर्दाखेरि पछाडि भइरहेको होला, केही कानुन केही प्रक्रिया होला त्यहाँ, तिनीहरूले गर्दा कम होला, नभए हामी चाहिँ लगभग धेरै नै धेरै त एकदमै माथि नै त भन्दिनौ, हामी 70% चाहिँ माथि छौँ, अगाडि छौँ।
0: अब हामीलाई सबैलाई लाग्ने, तपाईँ हामीलाई सामान्य दैनन्दिन प्रयोगमा लिइरहँदा मोबाइलमा लाग्ने कुरा, जति चिज हामीसँग प्रविधि छ त्यो चाहिँ सबै उपयोगमा आएको जस्तो त्यो अनुभव हुन्छ कि हुँदैन, अथवा चाहिँ सशरी हेर्दाखेरि के देखिन्छ? हात हातमा मोबाइल छ होइन, विद्यार्थीको हातमा पनि त्यही छ, सामान्य ज्येष्ठ नागरिकहरूको, यो चाहिँ सबै प्रयोगमा आएको अवस्था छ, अथवा हामीलाई यसलाई चाहिँ प्रयोगमा लिन सक्थ्यौं, अथवा यो कुरामा हामी अलिकति चुक्यौं कि भन्ने अनुभव चाहिँ आम नागरिकको हिसाबले यहाँलाई के लाग्छ?
1: यसमा तपाईँको आम नागरिकमा जानु भने अहिलेको जेनेरेसनले चाहिँ त्यसलाई धेरै मात्रामा प्रयोग गरिरहेछ, युज भइरहेछ। अब हिजो त तपाईँको के थियो भने हामी मानौ न, तपाईँ हामी म एज अ एसी दिँदा एसएलसी दिँदाखेरि चाहिँ मोबाइल आएकै थिएन, त्यो कति वर्ष कुन उमेरमा आएर मैले त्यो टच गरेँ त, होइन त्यो टच गर्दाखेरि मैले त एटलिस्ट खालि एउटा फोनको हलो गर्ने हिसाबले टच गरे होला, त्यसपछि विभिन्न सोसियल मिडियाहरू युज गर्न सक्यो। मैले बताएँ नि धेरै मान्छेलाई जुन हिजो त्यो फोन गर्ने मात्रै डिभाइसेस थियो भने त्यो कोरोना पछि चाहिँ धेरै कुराहरू सिकाइदियो, र आजको जेनेरेसनले त्यसको चाहिँ नयाँ जेनेरेसनले लगभग 90% त्यसको फाइदा लिइरहेछ। के लिइरहेछ भने मोबाइल उसले फोन त्यसबाट चलाइरहेछन्, त्यसबाट तपाईँको कम्युनिकेसन गरिरहेछन्, स्कूल कलेजहरूले दिएको ट्राक्सहरू सबै त्यहाँबाट पूरा गरिरहेछन्। एउटा राम्रो मोबाइल यदि हो भने उसले चाहिँ त्यहाँबाट आफ्नो एजुकेसन पूरा पनि त्यसैबाट गर्न सकिने अवस्था चाहिँ छ। कति डिजाइनहरूको कुराहरू हुन्छन्, कति ग्राफिक्सहरूको कुरा हुन्छ, त्यो सबै त्यसबाट गर्न नसकिने अवस्था होला। तर आजको दिनमा त्यो पनि के यस्तो यस्तो सफ्टवेयर टुल्सहरू आइसकेका छ, एआई टुल्सहरू कि हामीले बोलेको लेखेको भरमा चाहिँ उसले हामीलाई चटक्क बनाइदिन्छ, फेरि यो होइन यो एडिट गर यो गर भनेपछि ल्यापटपको जमाना पनि बिस्तारै यसलाई हटाउने हो कि भन्ने टाइपको पनि अहिलेको अवस्था भएर, त्यसले गर्दा युजर अहिलेको जेनेरेसनले चाहिँ धेरै मात्रामा यसको युज गरिरहेछन्, र पुरानो जेनेरेसनलाई डेफिनेटली उसलाई त्यो कुरोको भानै भएको छैन र त्यो युज पनि उसले नहोला। आज स्कूल कलेज गइरहेछन् मलाई के युज छ, आवश्यक नहोला। मिटिङहरूको कुरा आज मोबाइलबाट गरिरहेछन् होइन, त एकअर्कासँग कम्युनिकेसन मोबाइल फोनबाट होइन कि वाट्सएप भाइबर वाटएभर त्यस्ता चिजहरूबाट गरिरहेछन्, आवश्यकता अनुकूल मान्छेले चाहिँ अहिलेको अवस्थामा चाहिँ युज गरिरहे जस्तो मलाई लाग्छ।
0: अब यसको चाहिँ मिसयुज भनिन्छ होइन, त्यो पनि देखिन्छ होला यहाँ लाइक विद्यार्थी वर्गमा यसको कस्तो प्रभाव छ, असर छ, नकारात्मक पक्ष पनि अलिकति
1: जुन कुरो हामीले बढी मात्रामा युज गरिरहेछौँ, जुन कुरोको डिमाण्ड बढी छ त्यसमा केही कुराहरू त्रुटिहरू पनि हुन्छ, र त्यसले हामीले लिने कसरी भन्ने कुरा हो। त्यसबाट यदि हामीले पोजिटिभ भान लिएर गयो भने राम्रै हुन्छ, जब त्यसमा तपाईँले नेगेटिभ कुराहरू खोज्न थाल्नुहुन्छ तपाईँले पनि त्यही हिसाबको असर चाहिँ पर्छ। आजको दिनमा भइरहेकै त्यही नै कुराहरू छन् मैले देख्दाखेरि चाहिँ, तपाईँको के हुन्छ भने हिजोको दिनमा पनि यो मोबाइल सबै बिर्सिनुहोस्, सबै राम्रै मान्छे त थिएन, चोर फटाहरू पनि थिए, के गर्थ्यो तालचा फुटाउँथ्यो भित्र गएर चोरी गर्थ्यो आफ्नो आफ्नो हिसाब। आजको दिनमा पनि त्यही टेक्नोलोजी त्यही भइरहेछ, मैले तपाईँको मोबाइललाई भित्र छिरेर म तपाईँको पैसा चाहिँ कसरी तान्न सक्छु, त्यसका पढाइ पनि त्यसका पनि पढाइहरू भइरहेछन्, र त्यसलाई चाहिँ मिसयुज नगरिकन युज गरेको भए अझ मोर बेटर हुन्थ्यो. तर मानव भन्ने कुरो हामी सबै बराबर छैनौँ, सबैका सोच फरक फरक छन्, त्यसले गर्दा त्यसलाई चाहिँ पोजिटिभ भान चाहिँ लिएर जानुपर्छ. पोजिटिभ भानमा गयो भने सबै कुराहरू राम्रो हुन्छन्. तर त्यही कुरालाई चाहिँ नेगेटिभ लिएर भनौँ न, हिजो आज तपाईँको सोसियल मिडियामा कसैको फोटोसँग टाँसेर त्यसका तपाईँ र मेरो कुनै रिसिपी भयो भने एउटा त्यो टाइपको कामहरू पनि भयो, त्यो त गलत हो नि त. त्यस्ता गलत कुराहरूलाई मैले यसरी लिनु हुँदैन. यो प्लेटफर्म भनेको तपाईँ मेरो मित्रता हो, तपाईँ र मेरो फोटो राखेर एउटा मित्रता गरेर पठाउन, त्यो राम्रो देख्यो नि त. तर त्यसमा चाहिँ नेगेटिभ भाइब्सहरू हालिदिनु भयो भने त्यो त खराब भयो. यी कुराहरूमा चाहिँ गर्ने मान्छेहरूले चाहिँ त्यो कुराहरूलाई सुधार गर्नुपर्छ.
0: हामीले कसरी ग्रहण गर्ने भन्ने कुरा,
1: एक्ज्याक्टली ग्रहण गर्ने तरिकाहरू फरक छ.
0: यन्त्र उपकरणहरूको दैनिक जीवनमा प्रयोग गरिरहेको यसबाट अलिकति केही कुराहरू हामीले जानेनौँ भने त्यो त्यसको खतरा पनि हुँदो रहेछ होइन. जस्तो मोबाइलहरू अधिकतम चार्ज गर्दाखेरि विस्फोट हुनेदेखि लिएर अथवा त्यही उपकरणमा पनि आन्तरिक रूपमा केही क्षति हुने, ल्यापटपकै सन्दर्भमा पनि होला. पछिल्लो समय के छ अलिकति हाम्रो बानी बेहोरामा, त्यो चाहिँ हामीले अलिकति मिलाउन जानेनौँ कि भन्ने पनि लाग्छ. यहाँलाई के छ अनुभव
1: त्यसमा? अब जस्तै एउटा चार्जिङको कुरा गर्नुभयो, अहिलेको नयाँ टेक्नोलोजी मोबाइलहरू तपाईँलाई चार्जमा भनौँ न, राति मैले कसैले भन्छ रातभरि चार्ज गर्नु हुँदैन, आजको टेक्नोलोजीहरू त्यसमा सेटिङ छन्, उसले तपाईँको रातभरि चार्ज हुने गरी तपाईँको कति बजे तपाईँ सुतिराख्नु भएको छ, कति बजे चार्ज मार्नु, तपाईँको रेगुलर त्यसलाई थुत्ने टाइम कति हो, चार बजे पाँच बजे हो भने उसले बुझिसक्छ र त्यो टाइममा उसले 100% गरेर सकाइदिएको अवस्थाहरू पनि अहिलेका टेक्नोलोजी अहिलेका मोबाइलहरूमा आइसकेको अवस्थाहरू चाहिँ छन् होइन. ती कुराहरू लिएर चाहिँ त्यसलाई अर्को के भन्नुभएको थियो, जस्तै तपाईँको हामी खालि मोबाइल त फोनमा उठाउन मात्रै गरिरहेको छैन, अघिदेखि कुरा विभिन्न सोसियल मिडिया विभिन्न न्युज पनि चल्ने भनेको त्यसमा एड आउने हो, किनभने जसले पोर्टलहरू बनाएको छ ऊ यतिकै हामीलाई त फ्रीमा भनौँ न, फेसबुकैको कुरा गरौँ, उसले त हामीलाई फ्रीमा एक्सेस दिइरहेछ, तर उसको फ्रीको लागि त त्यहाँ एडहरू छन्, एडहरू कति जेन्युइनली एड छ, कति नन जेन्युइनली छ, कति त्यहाँनिर ह्याक हुने कुराहरू छन्, कुनै कुरा कसैले पनि फ्रीमा चाहिँ कसैले केही दिँदैन. हेर्नुहोस्, कसैले यदि तपाईँ गएर पसलमा कुनै सामान किन्नुहुन्छ र यो फ्री भन्यो भने त्यो फ्रीको पैसा त्यसैमा चाहिँ एड गरे हुन्छ, भनेपछि उसले कुनै कुराहरू फ्रीमा छ यो तैँले चाहिँ लिङ्क गर, यो लिङ्क खोल र यसमा सबै कुरा भर, त्यसमा चारचोटि सोच्नुपर्ने हुन्छ. मैले त्यो लिङ्कलाई क्लिक गर्दाखेरि मेरो डेटा कहाँ गइरहेछ त, यो डेटाले त्यहाँ कहिलेकाहीँ ब्याङ्क अकाउन्ट मागिदिन्छ, कहिलेकाहीँ तपाईँको पर्सनल सबै कुराहरू मागिदिन्छ, तपाईँमा घरमा फ्यामिलीमा को को छ, ती सबै डेटाले के हुन्छ भने भोलिको दिनमा तपाईँलाई त्यसैले चाहिँ असर पार्छ. आजको भोलि नगर्ला एक महिना दुई महिनापछि उसले रिसर्च गरिरहेको हुन्छ, यो मान्छेसँग अब मैले ट्याकल गरेँ भने के हुन सक्छ. त्यस्ता क्लिकहरू त्यस्ता कुराहरूमा चाहिँ हामी एकदमै ध्यान पुऱ्याउन, नचाहिने कुरामा चाहिँ हामी जानु हुँदैन, नचाहिने कुराहरूलाई चाहिँ डाउनलोड गर्नु भएन. कति कुराहरू हुन्छ यो गर यो गर्दाखेरि तँलाई चाहिँ फ्रीमा हो यो लाग्दैन, तर त्यो हामी गरिदिन्छौँ, पछि त्यो कुरा हाम्रो कम्प्युटरमा बसिदिन्छन्. आजको दिनमा यस्तो समय छ कि तपाईँ हामी यसरी जुन कुरा गरेर यो सबै कुरा हाम्रो मोबाइलले चाहिँ लिइरहन्छ, रेकर्डेड छ. अब एकछिनपछि यदि हामी त्यो सोसियल मिडियातिर हामी कुनै साइटहरू खोल्यो भने त्यो कुरा सरर तपाईँको आउँछ, अब कहाँबाट बन्द गर्ने त त्यो उपाय नै छ. त्यही भएर चाहिने कुराहरू हुने कुराहरू गर्ने उसलाई चाहिँ यो मान्छेले के चाहिँ जरुरी छ त, आज हामी यहाँ कम्प्युटरको कुरा गर्यो नि, अब एकछिनपछि तपाईँ हामीले सोसियल मिडिया खोल्यो भने त्यसैको विषयमा चाहिँ बढी मात्रामा भनेपछि ऊ भगवान् त होइन, भनेपछि उसले चाहिँ हाम्रो कुराहरू चाहिँ क्याप्चर गरिरहेछन्, क्यामेरा छन्, ल्यापटप अगाडि बसेको हुन्छ, हाम्रो एक्टिभिटिजहरू चाहिँ तपाईँको लिइरहेको हुन्छ, क्यामेरामा लक हुन्छ, लक छैन भने बरु टेप टालिदिने ल्यापटपहरूको अगाडि, कहिलेकाहीँ अरू दृश्य अरू केही काम हामी गरे हुन सक्छौँ. यी कुराहरूमा चाहिँ हामीले ध्यान दियो भने चाहिँ भोलिको दिनमा दुर्घटना कम हुन सक्ने सम्भावना हुन्छ.
0: गोपनीयताको ख्याल राख्नु पर्यो आफ्नो. विश्वकपको अवधिमा पनि धेरै किसिमका यस्ता घटनाहरू भए, लाखौं करोड़ौं पैसा चाहिँ नेपालीहरूको समेत त्यो प्रहरीमा उजुरी भयो भन्ने सुनिरहेको थियो, यहाँलाई त्यस्तो के छ?
1: होइन, त्यो कुराहरू विश्वव्यापी नै तपाईँको यो भइनिरहेको हुन्छ, क्रिकेट होस् फुटबल होस् यो कुरामा नेपाल सरकारले बारम्बार हरेक पोर्टलमा बताइरहेको हुन्छ. तपाईँहरू यसमा नलाग्नुहोस्, जुन कुरो यो बाटो नरोज्नुहोस्, जुवा भन्ने कुरो जहिले जित हुन्छ भन्ने छैन, त्यो हार्नै हो क्या, हार्ने कति भन्ने कुरा हुन्छ, एउटा लिमिटेसन हुन्छ, र मान्छेलाई त्यो खेलहरू खेल्दाखेरि चाहिँ त्यो मजा आउनको लागि पनि त्यसमा लगानी गरे हुन्छ, कति जेन्युइनली कमायो पनि, कति जेन्युइनली हार्यो पनि, कतिले केही पाएन पनि, यी न्युजहरू हामीले पनि पढ्न पायौँ सुन्न पायौँ, त्यो सबै गलत हो, त्यो कुरामा लाग्नु हुँदैन. आफू व्यक्तिगत रूपमा गेम हेर्ने हो, गेमको मजा लिने हो, तर त्यसमा गएर म लगानी त्यो जुवा खेलेर त्यो जुवा नै हो क्या, एक प्रकारको 2 रुपियाँ दिएर मलाई 4 रुपियाँ आउँछ भने त्यो जुवा नै हो क्या. त्यसले गर्दा त्यो नेपाल मात्र होइन, वर्ल्ड वाइड अरबौं खरबौंको कारोबार चाहिँ भएको हामीले पनि सुनेको, तर त्यो चिज गलत हो। त्यस्ता कुरामा भोलिका दिनमा पनि हामी तपाईँ लाग्नु हुँदैन र लाग्ने व्यक्तित्वलाई पनि त्यसलाई त्यहाँबाट रोक्नुपर्छ, यस्तो लाग्नु दिनु हुँदैन।
0: आज हामीसँग कार्यक्रम बदलिदो नेपालमा कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान महासंघका निवर्तमान अध्यक्ष रञ्जित पदारजी हुनुहुन्छ। उपभोक्ताले पछिल्लो समय यो मोबाइल अथवा अन्य यन्त्र उपकरण कम्प्युटर भनौं अथवा अहिले त पछिल्लो समय म्याकबुक भनेर आएछ ल्यापटप, यो खरिद गर्दाखेरि सबैभन्दा बढी कुन पक्षलाई चाहिँ प्राथमिकता दिएर त्यो खरिद गर्ने गरेको पाइन्छ, माग के देखिन्छ बजारमा पछिल्लो समय?
1: यस्तो छ, यहाँ तपाईँको डिमाण्डहरू भनेको तीन चार खरीका ल्यापटपहरू चाहिँ यहाँ मार्केटमा पाउनुहुन्छ र कम्पनी बाहेक विभिन्न चार पाँचवटा कम्पनीले आफ्नो होल्ड गरेर राखिरहेको अवस्था छ। भनेपछि तिनीहरूमा चाहिँ एउटा मिड रेन्जको सबभन्दा बढी डिमाण्ड हुन्छ, त्यो भनेको तपाईँको एसीदेखि लिएर प्लस टू ब्याचलरसम्मको लागि हुनसम्मको लागि चाहिँ एउटा i5 सिरिजहरूका ल्यापटपहरू हुन्छन्, त्यो बढी डिमाण्ड हुन्छ। त्यसपछि माथि इन्जिनियरिङ कोर्सहरू गर्ने भने त्यसको अलिकति ग्राफिक्स डिजाइनिङ ग्राफिक्सहरू एडेड भएको ल्यापटपहरूको डिमाण्ड हुन्छ। कोही अफिस वर्कहरूलाई मात्रै मलाई नर्मल सिम्पल चाहियो भने त्यो i3 रेन्जमा हुन्छ। कसैले नर्मल मलाई वर्ड एक्सलहरू मात्रै छ भने त्योभन्दा एक स्टेप मुनि पनि त्यसको एकदमै थोरै मात्रामा डिमाण्ड भइरहेको देखिन्छ। म्याकहरू भयो, यिनीहरू पनि अब अलिकति जो सफ्टवेयर कम्पनीमा ठूला कामहरू गरिरहेछन् उनीहरूलाई त्यही नै चाहिन्छ। कतिलाई एकदम पातलो सिरिज चाहियो म्याकतिर जान्छन्, तर अरू विन्डोज बेसमा पनि अरू अरू ल्यापटपहरू पनि आइसके। समग्रमा भन्दाखेरि चाहिँ मिडको जुन छ तपाईँको i3, i5, i7 तिनवटा क्याटेगोरी चल्ने हो, त्यसैमा चाहिँ जेनेरेसनहरू अप अप भएर हरेक वर्ष जाँदै गर्छ भने i5 सिरिजहरू चाहिँ बढी मात्रामा चाहिँ सेल भइरहेको मार्केटमा देखिन्छ।
0: मैले एउटा यो मोबाइलको विषयमा अलिकति कुरा फेरि पछाडि फर्के, यो हामीले किनिसके पछाडि जुन हराउने समस्या हुन्छ यसमा कतिपय अब त्यो केही प्राविधिक कुराहरू त प्रहरीले पनि यो राख्नुहोस् अथवा यसरी ल्याउनुहोस् भनेर त्यहाँ चाहिँ पछि दिन्छ, त्यो निवेदन दिँदाखेरि हराइसके पछाडि खोजी गर्दाखेरि किन्दाखेरि नै उपभोक्ताले चाहिँ के कुरामा ध्यान दिने हो, किनिसके पछाडि हामीले के कुराहरू सुरक्षित राख्नुपर्छ?
1: होइन, मोबाइलमा त तपाईँको अलरेडी त्यसमा जुन सिरियल नम्बरदेखि लिएर सबै कुराहरू डेटा वारेन्टी कार्डहरूमा सबै राखिदिया हुन्छ, मोबाइललाई चाहिँ एक्सेस गर्न चाहिँ सजिलो छ र भेटिन्छ पनि। हिजो आज प्रायः मान्छेले मोबाइल चाहिँ हरायो या कसैले पायो भने उसले दिने चाहिँ मैले सुनिरहेछु, है देखि पनि रहेछु, दुई चार पाँचवटा नहोला। ल्यापटपहरूको केसमा चाहिँ अलिकति गाह्रो विषय छ। ल्यापटपहरूमा जबसम्म तपाईँको त्यसको वाइफाईका सिरियल नम्बरहरू हुन्छन्, ती कस्टमरले सिरियल नम्बर वाइफाईका आईपी एड्रेसहरू चाहिँ यदि नोटेड गरेर राख्यो भने जुन बेलामा त्यो कुनै वाइफाईमा यदि कनेक्ट भयो भने मात्रै तपाईँको थाहा हुन्छ कि यो ल्यापटप कहाँ छ, नभए त्यो ल्यापटपहरू प्राय चोरी भएको ल्यापटपहरू यतिकै चाहिँ मान्छे बेच्दैन, सामानहरू कि बेचिदिन्छ कि बनाउने ठाउँमा गएर बेचिदिन्छ, उसले ती सामानहरू झिकेर चाहिँ त्यो कहाँ गयो कसैलाई पनि थाहा हुने अवस्था चाहिँ रहँदैन। त्यो ल्यापटप डेस्कटपहरूमा चाहिँ अलिकति चाहिँ विचार पुर्याउने कुराहरू चाहिँ हुन्छन्। त्यसमा
0: व्यवसायिक कुराहरू पनि गरौं, अब यो महत्वपूर्ण देशकै ठूलो व्यापारिक केन्द्रमा छौं हामी, होइन के छ बजारको अवस्था, बजारमा व्यवसायिक कुराहरू गरौं। अब
1: व्यवसायको कुरा गर्नुहुन्छ भने अहिलेको अवस्थामा इन टोटल सबै मार्केटहरू अलिकति डाउन नै छ, डाउन टाउनमा चलिरहेछ, र आईटी मार्केट पनि भन्नुहुन्छ भने आज आईटीको ग्लोबल्ली नै एआईले गर्दाखेरि चाहिँ प्राइसहरू एकदमै अप साइजमा गइरहेछ। हिजोको दिनमा एउटा जुन मिड रेन्जको भने त्यो मिड रेन्जको लागि मान्छेलाई 55, 60, 65, 70 हजारको बीचमा चाहिँ उसले एउटा मिड रेन्जको ल्यापटपहरू चाहिँ लिएर जान सकिन्थ्यो, आज त्यो रेन्जको लिनलाई उसलाई 80-90 हजारको रेन्जमा चाहिँ जानुपर्छ मिनिमम त्यतिसम्म। भनेपछि एउटा एउटा ल्यापटपमा विगत 6-7-8 महिनामा चाहिँ तपाईँको 25-30 हजारको हारिमा चाहिँ प्राइसहरू चाहिँ बढ़िरहेछ। त्यो एउटा कारणले गर्दाखेरि पनि के भइरहेछ भने सेल्स अलिकति डाउन भएको आभास हुन सक्छ। हिजोको दिनमा तपाईँको घरमा ल्यापटपहरू थियो, 4-5 वर्ष चल्यो, होइन अब नयाँ लिनुपर्छ, आजको बेलामा होइन सक्दो यदि त्यसले चल्छ भने चलाइदिउँ न त भन्ने हिसाबले ती पुराना ग्याजेटलाई पनि बनाएर चाहिँ रियुज गर्ने पनि गरिरहेछ। मोबाइलमा पनि त्यस्तै कुराहरू सुनिन्छ, किनभने मोबाइलहरूको प्राइसहरू मेन यो चिप्सहरूले गर्दाखेरि, स्टोरेजले गर्दाखेरि, मेमोरीहरूले गर्दाखेरि एकदमै प्राइसहरू चाहिँ अप भइरहेको अवस्थाले मार्केट साइज चाहिँ अलिकति अहिले डाउन नै छ। फेरि यो इन्टरनेसनल्ली नै त्यस्तो कुराहरू सुन्नमा आइरहेछन्।
0: आयात निर्यातको अवस्था के छ अघिल्लो वर्षको र यस वर्षको अलिकति फरक हेर्दाखेरि सामान्यले पनि अध्ययन गर्नुभयो होला होइन अथवा सामानहरू बढी आइरहेको छ कि अथवा चाहिँ केही खपत कम भयो अहिले चाहिँ अब आर्थिक संकट भनिन्छ धेरै ठाउँमा होइन पैसा छैन मान्छेसँग त्यही भएर खर्च पनि गर्दैन भन्ने भाषा छ बजारमा त्यो बिक्रीको हिसाबमा के छ
1: होइन बिक्रीको हिसाबमा अघि नै भनिसके यो प्राइसहरू डाउनले गर्दाखेरि सेल्स डाउन छ त्यसमा दुई मात्रै भएन सेल्स डाउन भएपछि आयात पनि कमै हुने हो विगतको वर्षहरूभन्दा यसपालिको आयात कम नै छ किनभने लगानी पनि त्यही मात्रामा बढ्यो हिजोको दिनमा जुन थियो भनौँ न 20-30 हजार रुपियाँ नर्मली एउटा ल्यापटपमा बढ्दाखेरि लगानी त त्यसको त थपेर गयो नि त त्यो भोल्युम पनि फेरि डिमान्ड जबसम्म तपाईँको हाई हुँदैन तबसम्म आयात पनि हाई हुने होइन त्यसले गर्दा विगतको वर्षभन्दा यो गएको वर्षमा चाहिँ तपाईँको आयात चाहिँ कमै भएको अवस्था चाहिँ छ
0: अब उपभोक्ताको आजभन्दा 8-10 वर्ष पहिले र अहिलेको अवस्थामा के छ उहाँहरूको चेतनामा अलिकति केही फरक आएछ कि अथवा ई कमर्स डिजिटल ब्याङ्किङ होइन अहिले त पैसा तिर्दाखेरि पनि मान्छेले व्यापार गरिसके पछाडि अनलाइनबाटै तिर्ने खालको आएछ सिस्टम त्यसमा के परिवर्तन छ उपभोक्ता कति सचेत छ अहिले
1: अहिलेको अवस्थामा धेरै सचेत छ नि हिजोको दिनमा तपाईँले भन्नुहुन्छ भने यो सम्रगोमा क्यान इन्पोर्टेड क्यान महासंघले विगत 30 क्यान इन्पोर्टेड सम्पन्न गर्यो भिरगुडी मण्डपमा क्यान महासंघले चाहिँ ब्लू बर्डर होटलबाट चाहिँ सुरु गरेको क्यान इन्पोर्टेको वीरेन्द्र सभागिरी बानेश्वरसम्म लगेको त्यसपछि भिरकुटी मण्डपसम्म क्यान इन्पोर्टेको हुनु 4-5 महिना अगाडि मान्छे होल्ड गरेर बस्थ्यो ग्याजेट किन्नलाई कि त्यहाँ चाहिँ प्राइस सस्तो हुन्छ त्यहाँ टच गरेर छोएर हेरेर चाहिँ किन्न पाइन्छ भन्ने कुरा आजको दिनमा त्यो रहेन त्यो भने के हुन्छ भने जेनेरेसनहरू चाहिँ अपग्रेड भयो आज अनलाइन पोर्टल छ सबै आज सेल्सम्यानलाई चाहिँ किन्ने मान्छेले बताइदिन्छ क्या ऊ आउने बित्तिकै मलाई यो यो मोडल यो ल्यापटप चाहियो यो मोबाइल चाहियो भन्ने कुरा चाहिँ आफैले हिजोको दिनमा तपाईँलाई सम्झाउनु पर्थ्यो यसमा यो यो फिचर छ यो यो छ यो गर्दाखेरि तपाईँलाई यो हुन्छ तर आज उसैले भनेपछि त्यो भनेको अपग्रेड भएको अवस्था हो पैसाको कुरा आयो पेमेन्टको डिजिटल पेमेन्ट पैसा बोकेर किन चोरी चकारी होला आज एउटा मोबाइल बोकिसकेपछि उसलाई सबै कुरा त्यसमा छ क्या वालेट पनि बोक्नु परेन मोबाइल पनि के अरे तपाईँको लाइसेन्स पनि बोक्नु परेन केही पनि परेन आयो सामान लियो क्युआर गर्यो सबभन्दा बढी अहिले हेर्नुहोस् न ब्याङ्कहरूको डिजिटल पेमेन्ट्स बढी मात्रामा क्युआर पेमेन्ट डिजिटल पेमेन्ट ब्याङ्क ट्रान्सफर यो धेरै मात्रामा भयो त्यो भनेको अपग्रेड भएको हो हिजोको दिनमा त्यो कुरा त थिएन नि त क्यासै हामीलाई पनि क्यास लियो गहन कहिलेकाहीँ घटी कम त्यो भएन न उसलाई भन्नु हामीलाई भयो
0: अब यो ग्याजेट्सहरू आयातको हिसाबले सबैभन्दा बढी नेपालमा आउने सम्भवत चीन हुन सक्छ नेपालको बजारको लागि के छ त्यो अलिकति जानकारी लिनु
1: होइन वर्ल्ड वाइड नै कुरा गर्नुहुन्छ सबभन्दा बढी प्रोडक्सन त चाइनामै हुन्छ नै चाइनामा हुन्छ भने कति कुराहरू चाइनामा तपाईँको फ्याक्ट्री हुँदाहुँदै पनि डाइरेक्ट चाइनाबाट चाहिँ किन्न पाइँदैन जति पनि हाम्रो यो ल्यापटपहरू यो ग्याजेटहरू छन् चाइनाबाट डाइरेक्ट चाहिँ नेपाल आउँदैन चाइनाको एउटा हब सिङ्गापुर हुनसक्छ ताइवान हुनसक्छ दुबई हुन उनीहरूले चाहिँ पहिला त्यहाँ पठाउँछ त्यो हबमा त्यहाँ विभिन्न आफ्ना डेल एचपिएसएल स्यामसङ सबैका कम्पनीहरू त्यहाँ बसिरहेछन् त्यसपछि उसले चाहिँ कहाँ कहाँ पठाउने हो त डिस्ट्रिब्युसन कहाँ गर्ने या कि कन्टेनर नै चाइनाबाट डाइरेक्ट कहाँ सिपिङ गर्ने त डाइरेक्ट तपाईँको चाइनाबाट असोसिएरिजहरू चाहिँ तपाईँको चाइनाबाट डाइरेक्ट यहाँ आइरहेको अवस्था छ तर मेन ठुला ठुला सामानहरू चाहिँ बन्ने ठुलो फ्याक्ट्री ठुलो चाइना नै हो त्यही भएर आज सामानहरू जुन सस्तो भएको छ कारणै त्यो हो नि त्यहाँनिर तपाईँको कस्ट कम पर्छ कम परेपछि चाहिँ हरेक कम्पनीहरू पहिला मलेसियामा अहिले पनि उत्पादन हुन्छन् ताइवानमा हुन्छन् तर पनि चाइनामै भर्किने पर्ने त्यहाँ दुई पैसा सस्तो हुन सक्छ भन्ने हिसाबले चाहिँ तपाईँको आइरहेछ
0: हामीसँग क्यान महासंघ नेपालका पूर्व अध्यक्षजी हुनुहुन्छ रञ्जित पोदारज्यू पछिल्लो समय यो डेस्कटपको सट्टा अलिकति ल्यापटपमा बढी प्रयोगमा आइरहेको अवस्था हो अथवा चाहिँ यसको के छ फरक काम गर्दाखेरि अथवा मूल्यको हिसाबले कति फरक पर्छ बजारमा यसमा के छ उपभोक्ताको
1: अब डेस्कटप भन्दा ल्यापटप हो अलिकति पहिला भन्दा रेन्ज चाहिँ फरक चाहिँ भएको छ तर हिजोको डेस्कटप युजर गर्नेहरू चाहिँ बढी मात्रामा इन्स्टिच्युटहरू थियो गेमिङ जोनहरू थियो तिनीहरूमा त्यो हिसाबले युज हुन्थ्यो आज त्यो इन्स्टिच्युटहरू छैन किनभने नर्मल्ली कुरा सिक्नको लागि आफूसँग पर्सनली नै सकिन्छ र ल्यापटप के भयो भने ल्यापटप एउटा मलाई भइसकेपछि इफ मेरो बत्ती गयो भने मैले 3 घन्टा 4 घन्टा 2 घन्टा वाट एभर उसको ब्याकअप टाइम हेरिकन मैले चलाउन पाएँ त्यो टाइममा त मेरो बत्ती आयो मेरो काम त रोकिएन नि त डेस्कटप भयो फेरि त्यसको लागि एक्स्ट्रा युपिएस खर्च गर्नुपर्ने अवस्थाहरू हुन्छ तर प्राइभेट अफिसहरूमा, सरकारी गभर्मेन्ट अफिसहरूमा, तिनीहरूमा चाहिँ अहिले पनि डेस्कटपहरू जुन ठाउँमा डेस्कटप चाहिनेछ त्यहाँ कमी चाहिँ भएको छैन, त्यहाँ डेस्कटप युज भइरहेकै छ। डेस्कटपको काम ल्यापटपले, ल्यापटपको काम डेस्कटप, दुइटैले गर्न सकिने सिमिलर कुरा हो। सानो ठाउँ पनि गयो, इलेक्ट्रिसिटी पनि कम खायो, त्यो हिसाबले कम धेरै नै डेस्कटप भइ नै सकेको छ। पहिला सबभन्दा बढी तपाईँको सेम्बल कम्प्युटरहरू बिक्री हुन्थ्यो किनभने ब्रान्डेडहरू महँगो हुन्थ्यो। आजको दिनमा ब्रान्डेडहरूको मार्केट चाहिँ राम्रो छन्। जसलाई चाहियो बरू ब्रान्डेड किनिन्छ, किनभने प्राइस रेन्जहरू 5-7 हजार 10 हजारको फरक परेर मान्छेले होइन बरू ब्रान्डेडै लान्छु, र त्योभन्दा बढी चाहिँ ल्यापटपकै डिमान्ड बढी छ।
0: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामी कार्यक्रम बदलिदो नेपालमा डिजिटल उपकरणको सदुपयोग लगायत विषयमा केन्द्रित रहेर कम्प्युटर एसोसिएशन अफ नेपाल क्यान महासंघका निवर्तमान अध्यक्ष रंजित पोदारसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास,
3: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-072-540-89।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
1: तपाई अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। आज हामी कार्यक्रममा डिजिटल उपकरणको प्रयोगका विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ कम्प्युटर एसोसिएशन अफ नेपाल क्यान महासंघका निवर्तमान अध्यक्ष रंजित पुदार। सरकारी नीति नियमहरू कस्तो छ, जस्तो सामान आयातको कुरामा चीनबाट सिधै नेपाल प्रवेश गर्न पाउँदैन भन्नुभयो यहाँले, होइन? यदि त्यो चाहिँ सिधै आउने खालको वातावरण चाहिँ उनीहरूकै आफ्नै नीतिले त्यो प्रभाव पार्छ कि, अथवा चाहिँ हामीले चाह्यो भने त्यो भोलि केही सहज बनाउने, अथवा नेपालभित्रै सामानहरू सस्तो चाहिँ रूपमा भित्राउन सकिने, त्यस्तो केही उपाय छ कि छैन?
2: त्यसले चाहिँ खासै एकदमै ठूलो फड्को चाहिँ मार्दैन। किन मार्दैन भने प्राइसिङ चाहिँ ग्लोबली उनीहरू आफ्नो हिसाबले एउटा फिक्स गरेको हुन्छ। जहाँबाट उठाए पनि, चाइनाबाट उठाए पनि, तपाईँको हङकङबाट उठाए पनि, सिङ्गापुरबाट उठाए पनि, प्राइसले एकदमै तपाईँको त्यो होला फेयरको जुन ट्रान्सपोर्टेसन हुन्छ त्यसमा थोरै बहुत फरक पर्न सक्छ। र नीति नियमको कुराहरूमा जानुभयो भने गभर्मेन्टसँग हो हिजोको दिनमा धेरै नै लबिङहरू। आज नेपालले चाहिँ हार्डवेयर उत्पादन गर्न सकिने अवस्था छैन, र भोलिका दिनमा गरेर पनि हाम्रो साइज जुन छ सानो साइज छ, डिमाण्ड कम हुन सक्छ, र यहाँको कुरा चाहिँ हामी बाहिर चाहिँ बेच्न सक्छौ कि सक्दैनौ भन्ने ठूलो क्वेसन मार्क छ। चाइनाले पनि जुन हिसाबले उत्पादन गरेर सबै चाइनामा खपत हुने होइन नि त। आज डेलले भन्नुहोस्, एचपीले भन्नु, जसले पनि त्यहाँ फ्याक्ट्री आएको छ उसले त खालि चाइनामा मैले खपत गर्छु भन्ने होइन। भनेपछि त्यस्ता कम्पनीलाई नेपालमा ल्याउन सकिने अवस्था छ कि छैन भन्ने कुरामा हाम्रो कुराहरू चाहिँ हुने गर्थ्यो कि यदि त्यो भयो भने, तर यदि फ्याक्ट्री नै यहाँ भयो भने चिप्सहरू सबै बनाउन त सक्यो नि त, तर नेपाल मात्रै उसको मार्केट होइन, तिम्रो मार्केट चाहिँ बाहिर पनि हो भने एउटा टाइपको त्यो लगानीतिरको चाहिँ सोच एउटा बनायो भने केही हदसम्म केही कुराहरू पनि स्टार्ट मात्रै पनि भयो भने एउटा कम्पनी आयो भने त्यो सँगसँगै अर्को दुई तिनजना चाहिँ तपाईँको कम्पनीहरू चाहिँ आउन सकिने अवस्थाहरू हुन्छ। त्यसका लागि चाहिँ नीति नियमै मै जानुपर्छ। र अर्को सबभन्दा हामीले सकिने कुरा चाहिँ हिजोको दिनमा पनि, हिजो बजेटमा पनि आएका कुराहरू, सफ्टवेयर जुन हामीले उत्पादन गरेर छौँ त्यसलाई हामी निर्यात गरेर ठूलो मात्रामा डलरहरू हामीले भित्राउन सकिने अवस्थाहरू चाहिँ छन्। त्यो कुरालाई चाहिँ सरकारले पनि जसरी उद्योगहरूलाई सुविधा दिएको छ, आइटीलाई पनि उद्योग सरहको मान्यता दियो भने यो क्षेत्रलाई चाहिँ हामी अझ पनि माथि पुर्याउन सकिने अवस्था छ। हार्डवेयरमा हामी बाहिरबाट ल्याउँछौँ तर सफ्टवेयर त हामी बेच्न सक्छौँ। आज भन्नुहुन्छ हामीसँग चाहिँ वर्षेनी 10-12 हजार हाम्रा जनसङ्ख्या आइटी स्टुडेन्टहरू चाहिँ उत्पादन हुन्छ, कहाँ जान्छ त त्यो? त्यसलाई के गर्न सकिन्छ त? ती कुराहरूमा यदि हामीले ठूलो, हुन त हिजोको सरकारले ती कुराहरू, नयाँ सरकारले कुरा गरेका छ, भर्खर 3 महिना भएको छ, एकैचोटि हामीले पनि यही गरिहालोस् भइहालोस् भने चाहिँ केही सोच त होला। तर हिजो पनि हामीले चाहिँ गभर्मेन्टले, योभन्दा अगाडिको गभर्मेन्टले तपाईँको लगभग 30 वर्षमा 30 खरब हामीले निर्यात गर्न सक्छौँ भन्ने कुराहरू जुन थियो, तर त्यसको केही पनि भएन। खालि बोलेर चाहिँ तपाईँको त्यो समाधान हुँदैन, रोड म्याप चाहिन्छ। हामी यदि 10 वर्ष हो भने 1 वर्षमा के गर्ने, दोस्रो वर्ष के गर्ने, तेस्रो वर्ष के गर्ने, हामी कहाँ पुग्यौं, यो कुरा लिएर हामी मन्त्रालयमा कुरा पनि गरेका थियौं। तर त्यो के भयो भने एउटादेखि दुईटा मिटिङ भयो, त्यसपछि दिएपछि
1: सरकारवालाहरूले यो तपाईँहरूको विषय बुझ्ने अथवा चाहिँ अहिलेको प्रविधिसँग उहाँहरू चाहिँ कति जानकार हुनुहुन्छ के लाग्छ कुरा गर्दाखेरि?
2: होइन, हिजोको दिनमा पनि जानकार थियो, नभएकै मान्छे त्यहाँ थिएन। तर त्यसलाई इम्प्लिमेन्ट, सबभन्दा मेन कुरो बोल्न बुझ्नुहुन्छ, अँ गर्नुपर्छ, सबै ठिक छ, तर कानुनी कुरा जानेर अड्को छ त्यसलाई
1: प्राविधिक कुरा बुझ्नुहुन्छ कि हुँदैन?
2: बुझ्नुहुन्छ, बुझेर डेटा देखाएपछि सबै कुरा बुझिन्छ। डेटा बेसमा बसिकन ल अँ यो राम्रो छ गर्न सकिन्छ, तर त्यसको लागि जहाँ जहाँ गाँठो परेको छ त्यसलाई त फुकाउनु पर्यो, त्यो कुरालाई त ओपन गर्नु पर्यो। त्यो नगरिकन चाहिँ मान्छे त्योतिर चाहिँ लगानी गर्न चाहँदैन।
1: जनशक्ति छ, क्षमता पनि छ, तर सरकारी नीति नियमहरू स्पष्ट नहुँदाखेरि त्यो चाहिँ काममा एक्सनमा नजाँदाखेरि समस्या छ।
2: एक्ज्याक्टली, एकदमै हो नि, किनभने त्यो यहाँबाट पढेर बाहिर गएर त्यही त्यहाँका सफ्टवेयरमा कम्पनीमा काम गरेर लाखौं रुपियाँ कमाउन सक्ने, यहाँ बसेर किन, यहीँ पनि कमाइरहेछ 2 लाख 4 लाख 5 लाख 6 लाख कमाउनेले कमाइसकेको छ त, 30,000 रुपियाँदेखि स्टार्टिङ छ,
3: यहाँको दुखोस सबभन्दा हेर्नुहोस् न, दुखोस कहाँ छ भने चार वर्ष साढे चार वर्ष स्टुडेन्टले आइटी पढ्छ, पढिसकेपछि उसलाई एउटा इन्टर्न गर्नु पर्यो, इन्टर्न गर्नलाई त्यसलाई के गर्छ भने सफ्टवेयर कम्पनी धाउनु पर्यो, तपाईँको कोही चिनेको छ भने उसले इन्टर्न गर्न पायो, नभए बिचरा एकदमै दुःख सुख कतै केही गरेर फ्री अफ कस्टमा तिन महिना छ महिना उसले इन्टर्न गर्छ फ्री अफ कस्ट, डे आफ्टर उसले यदि त्यहाँ इन्टर्न राम्रो गरेको छ भने उसले दस पन्ध्र हजार रुपियाँ फेरि छ महिना तिन महिनाको लागि काम गर्छ, फेरि अर्को तिन महिना तपाईँको पन्ध्र बिस हजार पच्चिस हजारमा, भनेपछि उसको एक डेढ वर्षको पिरियड कहाँ पुग्छ भने तीस पैँतिस हजारमा गएर अड्किरहेको हुन्छ। तर त्यही स्टुडेन्ट यदि राम्रोसँग यदि त्यसलाई चाहिँ स्किल लेभलको बनायो भने कलेज पढ्ने बेला, अहिले त हुन त धेरै कलेजहरूलाई चाहिँ कम्पनीसँग टाइप गरेर चाहिँ त्यो टाइपले चाहिँ एउटा फिनिसिङ, हामीले चाहिँ गभर्मेन्टसँग के भनेको थियो एउटा फिनिसिङ स्कुल चाहिँ राखौँ, कलेजले पढाउँछ चार वर्ष साढे तिन वर्ष कलेजले पढाउँछ, छ वर्ष चाहिँ त्यो फिनिसिङ स्कुलमा त्यो स्टुडेन्टले ल्याउने। हामीलाई कम्पनीलाई के कुरो चाहिएको छ, छ महिनापछि तपाईँलाई पचासजना चाहियो, तपाईँलाई दसजना चाहियो, तपाईँलाई बिसजना चाहियो, कस्तो कस्तो चाहियो त ती व्यक्तिहरूलाई त्यहाँ चाहिँ तपाईँहरूकै मान्छे पठाउनुहोस् होइन, त्यहाँनिर उसलाई फिनिस गरौँ, उसले निस्किने भए उसले काम पायो नि त हातमा, उसलाई इन्टर्न गरेर राख्नु परेन, ऊ किन विदेश जानु, यहाँ तपाईँको सत्र अस्सी हजार रुपियाँ महिनाको कमाई आफ्नो नेपालमा बस्न पाए, साथीभाइ घर परिवार बस्न पाए भने बिस्तारै उसको अपग्रेड भएर जान्छ, त्यो टाइपको हाम्रो चाहिँ कुरा थियो। तर त्यो कुरोमा चाहिँ अहिले कलेजहरू आफैले चाहिँ इन्डस्ट्रीसँग र तपाईँको कलेज मिट गरेर एउटा त्यो टाइपले चाहिँ आइरहेछन् थोरै मात्रामा, तर त्यसलाई चाहिँ एउटा छ महिना चाहिँ जसरी भए पनि तिमीहरूले चाहिँ गराउनै पर्छ भन्ने टाइपले यदि गर्यो भने तपाईँको कहाँ हुन्छ भने ती स्टुडेन्टहरू बाहिर जानुबाट मलाई जहाँसम्म लाग्छ 60% नै रोकिन्छ, किन उसले जानिसक्यो नि त, सिप जानिसक्यो, नेपाललाई के चाहिने हो या विदेशमा के गर्दैछ, फ्रिलान्सर्स कामहरू गर्न सक्छ, धेरै कुराहरू जोडिन्छ।
4: यहाँले यो हार्डवेयरमा हामी पछाडि भए पनि सफ्टवेयरमा राम्रो छ भन्नुभयो, आम नागरिकले बुझ्ने भाषामा सफ्टवेयरमा भएका प्रगतिहरू कामहरू अथवा त्यो सम्भावनाहरू अथवा विद्यार्थीहरूले पढिराखेका विषयमा के कुराहरू चाहिँ हामीले बुझ्ने के छन् त्यस्ता?
3: यस्तो छ, अब सफ्टवेयरमा तपाईँ के हुन्छ भने बाहिरतिर पनि ठुला ठुला कम्पनीहरू छन्, उनीहरूले चाहिने कुराहरू, उनीहरूले पनि त सफ्टवेयर चाहियो नि त, जसरी म एउटा पसल गरेर बसेको छु, मलाई एउटा अकाउन्टको सफ्टवेयर, एउटा मैले सोसलमा चाहिने सफ्टवेयर, एउटा ई कमर्सको सफ्टवेयर चाहियो, मैले कसलाई गुहार्ने, जो यहाँ कम्पनी छ उसलाई गुहार्ने हो, उसले चाहिँ तपाईँको एउटा सफ्टवेयर बनाइदिन्छ, त्यसको बापतमा उसले मसँग पैसा लियो। त्यसै गरी बाहिरतिर पनि तपाईँको हुने त्यही हो, ठुलो मासमा उनीहरूलाई यो सफ्टवेयर चाहियो, यति सर्भिस चाहियो, त्यो कामहरू चाहिँ नेपालबाट उनीहरूले गरेर त्यहाँ फचे बनाउँछ, त्यहाँ पठाइसकेपछि यहाँ यहाँ त चाहियो, बनाउने मान्छे त चाहियो। पहिला यो बढी मात्रामा इन्डिया बेङ्गलोर किन यत्रो अगाडि बढ्यो, कारण त्यो थियो। आज उनीहरूले नेपाली कम्पनीहरू इन्डिया एउटा ई कमर्सको सफ्टवेयर चाहियो, मैले कसलाई गुहार्ने, जो यहाँ कम्पनी छ उसलाई गुहार्ने हो, उसले चाहिँ तपाईँको एउटा सफ्टवेयर बनाइदिन्छ, त्यसको बापतमा उसले मसँग पैसा लियो। त्यसै गरी

0: हुँदैन, जे नियम कानुन आजको भोलि चेन्ज गर्न पाइयो भने एउटा मैले लगानी गर्छु यहाँ 10 वर्ष मेरो राम्रो हुन्छ 11 वर्षमा मेरो प्रोफिट हुन्छ भन्ने हिसाबले लगानी गर्ने हो, अर्को सरकार आउन पाएको छैन, अर्को कोही आउन पाएको छैन ठाउँमा अनि चेन्ज गरिदिने अनि तर्न तिर्नुपर्छ, त्यो होइन। 5 वर्ष 10 वर्ष एउटा फिक्स त्यो बनाउनुपर्छ यदि यो लाइनमा लाने हो भने, यसरी हामी जानु ल 5 वर्ष चाहिँ तपाईँहरूलाई यो ट्याक्स यो हो क्राइटेरिया, योभन्दा 1 रुपियाँ पनि तलमाथि हुँदैन, कसैले पनि गर्न सक्दैन, हाँसी हाँसी आउँछ नि काम गर्न, 5 वर्ष त हामी मिहिनेत गर्छौँ, त्यसपछि 5 वर्षपछि यो हुन सक्छ, 80% बढ्न सक्छ भने यदि देखायो भने वे आउट गर्यो भने काम त तपाईँको जति पनि ल्याउन सकिन्छ नि।
1: अब अहिलेको सरकार बनिसके पछाडि बजेटमा पनि अब सूचना प्रविधिलाई अलिकति प्राथमिकतामै राखेको भन्ने छ, अहिले त मन्त्री पनि मन्त्रीजी पनि त्यस्तै खालको हुनुहुन्छ, अलिकति गर्ने खालको पनि भन्ने खालको बाहिर चर्चा छ, के छ व्यवसायसँग कस्तो छलफल भयो बजेट निर्माणको बेला र बजेटमा के विषयहरू यहाँहरूका सम्बोधन भयो?
0: होइन, बजेटमा धेरै कुराहरू आएको छन्, हिजोको दिनमा पनि नआएको होइन आएको थियो, मेन कुरा इम्प्लिमेन्टको कुरा हो, सबभन्दा क्वेशन मार्क हाम्रो चाहिँ त्यही नै हुन्छ। बजेट हिजोको दिनमा पनि ल्याउँथ्यो, आइटीमा राम्रै बजेट ल्याएको थियो, कुराहरू राम्रै आएको थियो, इम्प्लिमेन्ट हुन नसकेपछि निराश भइन्छ, बरु कम ल्याउनुहोस् त्यसलाई चाहिँ इम्प्लिमेन्ट गरौँ, त्यसमा चाहिँ प्राइभेट सेक्टरले कहाँ के गरिदिनुपर्छ, प्राइभेट सेक्टर रेडी छ उसलाई पनि त्यही हिसाबको फेसिलिटी गरिदिनु पर्यो, त्यो हिसाबले गर्दाखेरि चाहिँ काम हुने राम्रो कुराहरू एकदमै राम्रो आएको छ। खालि सहर बेसमा मात्रै भएर होइन कि गाउँमा पनि सोच्नु पर्यो, आज गाउँ खालि किन भइरहेछ भनेपछि त्यहाँ सुविधा नभएर हो नि त हामी यहाँको, बाहिरबाट जो पनि आउँछ त्यहाँनिर हरेक सुविधा नपाइकन तपाईँको यहाँ आउँछ, आज डिजिटलाइजेसनमा स्कुलहरू गर्छौँ भनिरहेछ, आज हिजो पनि तपाईँको स्कुलहरूमा कम्प्युटर ल्याबहरूको लागि राष्ट्रपतिको त्यसमा चाहिँ फण्डमा चाहिँ तपाईँको हरेक स्कुलहरूमा मोर देन धेरै स्कुलहरूमा चाहिँ तपाईँको आइटी ल्याबहरू गएछ, ल्याब त गइसक्यो, आइटी कम्प्युटर पुगिसक्यो, स्मार्ट बोर्ड पुगिसक्यो, टिचर चाहिन्छ कि चाहिँदैन, गभर्मेन्टसँग ठुलो कुरो आयो, बिना टिचर त्यसले कसरी पढाउँछ, हिजोसम्म त जो टिचर त्यहाँ थियो उसले म्याथ इङ्ग्लिस नेपाली वाट एभर के पढाइरहेको थियो, आज आइटीको टिचर नभइकन आजको अवस्था के छ भने ती कम्प्युटरहरू चाहिँ बेडसिटले तपाईँको कपडाले छोपेर राखेको अवस्था छ, त्यो राखेर त त्यो गुणस्तरीय एजुकेसन त आउँदैन, मेन त्यहाँ अहिले ध्यान दिनु पर्यो कि त्यो यदि छ भने त्यो कपडालाई चाहिँ उठाउनु पर्यो, उद्घाटन गर्नु पर्यो, आइटी यत्र जुन पढेको मैले भने तिनीहरूलाई कमसेकम 3-3 महिना ती स्कुलहरूमा गएर पढाउ न त, एक्सपिरियन्स त भयो नि त, हुनसक्छ कोही बच्चा चाहिँ आफ्नै गाउँमा गएर म कम्प्युटर टिचर बनेर बस्न सक्छु भन्ने कुराहरू पनि आउन, यस्ता खालका फन्डामेन्टहरू यदि ल्यायो भने हाम्रो चाहिँ जुन बाहिर जाने जुन मास छ।
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
0: थाहा भए पनि ऊ आफूलाई जति छ क्षमता आफूले चलाउन सक्छ, कुनै कुरा भयो भने यताउता गर, स्टुडेन्टले केही कुरा सोध्यो ओ पख म हेरेर भन्छु भन्न त मिलेन, बिचरा त्यो ज्ञान पाएको छैन नि, त्यो हिसाबको चाहिँ इन्टरनेटका कुराहरू, इन्टरनेट त पुगिसक्यो त्यो स्पिडमा पुगेछ कि छैन, हामी जति चाहिने हो मान्छेलाई त्यतिलाई पुग्यो कि पुगेन, यी कुराहरू हेर्नु भयो ग्रामीण क्षेत्रहरूमा धेरै नै कठिनाई पनि भइरहेछन्, धेरै ठाउँमा नपुगेको अवस्थाहरू पनि छन्, कति ठाउँमा पुगेका पनि छन्, पुगेको ठाउँमा पनि त्यसको प्रयोग चाहिँ प्रयोगविहीन छन्, प्रयोग भएको छैन।
1: पछिल्लो समय बढ्दो सूचना प्रविधिको प्रयोग होइन हाम्रै देशभित्र धेरै सम्भावनाहरू, अहिले त झन् अझ नयाँ सरकार अझ युवाहरूको सरकार पनि भनिन्छ, सबै कुराहरू नयाँ परिवर्तन भयो तर युवाहरू विदेश जाने क्रम रोकिएन, अहिले सूचना प्रविधिसँग सम्बन्धित क्षेत्रहरू अथवा तपाईँहरूको यो व्यावसायिक क्षेत्र पनि एउटा रोजगारसँग सरोकार राख्ने विषय पनि भयो. तपाईँले भने जस्तै यदि दक्ष जनशक्ति उत्पादन भएर पठाइयो भने यो जानकार योसँग स्कूलहरूमा आवश्यक छ शिक्षक भन्नुभयो होइन,

0: यसलाई कसरी लिनुभएको छ? एउटा युवाको हिसाबले पनि, व्यवसायको हिसाबले, अथवा ज्ञान महासंघ संस्थाको पनि यहाँ निवर्तमान उपाध्यक्ष के छ त्यस्तो खालको सरकारलाई सुझाव?
1: विदेश प्लान जुन प्लान गरिरहेछन्, जुन गइरहेछन्, अहिले आज तपाईँको यो जयन्ती आन्दोलन पनि भएको कारणहरू पनि त्यही दुई तिनवटा कुराहरू थियो, सुशासनका कुरा थियो, रोजगारीका कुराहरू थियो, यी कुराहरूमा चाहिँ गभर्मेन्टले चाहिँ हेर्नुपर्ने गर्नुपर्ने भन्ने कुराहरू थियो। भनेपछि आज गभर्मेन्टको पनि कुरा थियो नि त, स्कूललाई चाहिँ हामी डिजिटलाइजेसनमा लान्छौँ, राम्रो गर्छौँ, हुन्छ आज हो एउटा रिजल्टका कुरा गभर्मेन्टले गर्छ, एक महिनामा रिजल्ट निकाले, राम्रो कुरा हो। त्यो सेन्टरमा चेक गरिकन चाहिँ तपाईँको रिजल्ट आयो, कतिका रिजल्ट धेरै राम्रो आयो, कतिका बिग्रे पनि भन्छन्, प्लस टूका रिजल्टहरूमा कुराहरू सुनिन्छ, तर राम्रो काम हो चाँडै रिजल्ट निकाल्नुहरू। एजुकेसनका जुन कुरा थियो, हामीले गभर्मेन्ट स्कूलमा प्राइभेट स्कूल सरको हामीले एजुकेसन दिन्छौँ भन्ने कुरा सरकारले बोलिरहेको, आज कहाँ छ त त्यो? त्यो दिन सक्ने अवस्था त छ, कहाँ छ भने तपाईँको जुन टिचरहरू हिजोको दिनमा पढाइरहेको थियो, आज त्यही टिचर पढाइकन कोही प्रधानमन्त्री, कोही मन्त्री, कोही भएको छन्, तर ऊ त्यही बेसमा पढाएर भएको छन्। आजको बेस चेन्ज भएको छ भने आज उहाँले त्यो टिचरहरूले यदि स्टुडेन्टलाई पढाउन सक्छ भने त्यो टिचर पनि आफू पनि पढ्न सक्छ नि त। विदेशमा पनि, बाहिर पनि, या हाम्रो प्राइभेट सेक्टरमा पनि ट्रेनिङका कुराहरू हुन्छन्। तपाईँ जति जान्ने भए पनि कुनै एउटा नयाँ ट्रेनिङ छ भने तपाईँलाई कम्पनीले पठाइन्छ, ल ट्रेनिङ गरेर आउनुहोस् होइन। त्यस्ता कुरा उहाँहरूलाई यदि दियो भने यो चाहिँ ट्रेनिङ तपाईँलाई गर्न एउटा दक्ष बनाएर बागमती प्रदेश, सातवटा प्रदेश, प्रदेश बाहेक चाहिँ तपाईँको चेन्ज गर्न सक्यो भने मलाई जहाँसम्म लाग्छ त्यो चेन्ज गर्न सकिने अवस्था हुन्छ। त्यहाँ रोजगारी पनि छिर्छ होला, आज दसवटा त्यहाँ टिचर छ भने दुईवटा तिनवटा थप्नुहोस् न, थप्दै गएपछि पो पढ्ने हो रोजगारी, गुणस्तर बढ्छ। त्यो काममा चुकिरहेको जस्तो लागिरहेछ, त्यो एउटा रोक्नको लागि जुन फन्डामेन्ट मैले भने सफ्टवेयरका कुराहरू, फिनिसिङ स्कुल, एउटा फिनिसिङ स्कुल बनाऊ, गभर्मेन्टसँग धेरै बजेट, प्राइभेट सेक्टर, गभर्मेन्ट सेक्टर बनाएर भइगयो। यदि चार वर्षको स्कुल कलेजले पैसा लिएको छ भने छ महिनाको कति पैसा हुन्छ त्यो फिनिसिङ स्कुललाई दिउँ, या तीन महिनाको मात्रै दिउँ, तीन महिनाको गभर्मेन्टले दिन्छ, एउटा स्किल लेभलमा गयो नि त। आजको दिनमा आइटीको कुरा गर्नुहुन्छ भने 8, 9, 10 नै तपाईँको उनीहरू स्किल लेभलमा निक्लिनुपर्छ, बाहिर त्यही नै हुन्छ, पढ्दै गइरहेछ, प्लस टूसम्म त उसले पैसा कमाउन थालिसक्छ घर बसेर। आज चाहिने के हो त? आज गएर तपाईँको लेबर क्याम्प गरेर चाहिँ स्किल मात्रै होइन, आज आइटीमा तपाईँको साइबर सेक्युरिटी छ, एआईका कुराहरू छन्, डिजिटल मार्केटिङका कुराहरू छन्, ती कुराहरूलाई अब हामी कोर्समा चाहिँ राख्नुपर्ने बेला भयो कि स्टुडेन्टले भोलि प्लस टू गरेर पनि म पढ्दिनँ भने उसले केही न केही गरेर खान सक्छ, एसी दिएर पनि म बसेँ भने मैले केही न केही गरेर खान सक्छु भन्ने टाइपको कुराहरू कोर्समा डेभलप गर्यो भने उसले यहाँ काम गर्न सक्छ र काम गर्ने वातावरण बन्छ। आज त त्यो एसी पास गर्यो के भयो, एसी पास भयो, प्लस टू भयो भयो, त्यसपछि उसले धेरै पसल बनाउन पायो भने यसो सेल्सको कामहरू पाउँछ, आफ्नो निमित्त काम पाएन, योभन्दा राम्रो त यहाँ मैले 15-20 हजार कमाउनुभन्दा बाहिर गयो भने मेरो 40-50 हजार रुपियाँ आउँछ, बरु बाहिर छौँ, उत्तिकै काम मलाई उत्तिकै मिहिनेत छ भन्ने हिसाबले उनीहरू बाहिर गइरहेको। ती कुराहरूलाई रोक्नले त उसले यदि पर्सनली आफैले आज मोबाइलको एउटा तपाईँको सिक्यो भने गाउँघरमै बसेर उसले 40-50 हजार रुपियाँ कमाउन सक्यो, ल्यापटप बनाउने एउटा सिक्यो भने, किन सबै ठाउँ पुगिसक्यो नि त ग्याजेट, उसले 50-60 हजार रुपियाँ महिनाको कमाउन सकिन्छ भने त्यो ट्रेनिङ त चाहियो। कति तपाईँको सिटिबिटीले ट्रेनिङहरू त्यस्ता दिइरहेको हुन्छ, सुनिरहेको हुन्छु, ती दिएकोमा उनीहरू कतिको युज भएको छ त, गरेको छ कि छैन, लगानी मात्रै भइरहेछ कि, यी कुराहरू छन्, यसलाई त्यो हिसाबले चाहिँ रोक्न सकिन्छ जस्तो मलाई लाग्छ।
0: अब अन्त्यमा छ हामी, अब 4 मिनट हामीले सफ्टवेयरको कुरा गर्यौं, सफ्टवेयरको सम्भावना, त्यसै गरी त्यससँग सम्बन्धित जनशक्ति होइन, विद्यालयहरूमा पनि त्यो चाहिँ सिकाउने कुरा पनि रह्यो। एउटा हार्डवेयरको कुरा गरौँ, अब महत्वपूर्ण, यहाँले चाहिँ अध्ययन चाहिँ गर्नुभयो होला, भलै हाम्रो चाहिँ एक्सेसमा छैन त्यो कुरा, हार्डवेयर उत्पादन नहुँदाखेरि अथवा चाहिँ हामीले यो समग्रमा ग्याजेट्सहरू देशभित्रै यसको कच्चा पदार्थ उत्पादन गर्न नसक्दाखेरि हामीले महँगोमा बाहिरबाट वर्षेनी आयात गर्नुपर्छ, अर्बौंको सामानहरू होइन, हामी चाहिँ कहाँ छौँ त्यो अन्य देशहरूको तुलनामा, जस्तो चाइनाकै कुरा गर्दाखेरि होइन, हामीसँग त्यो सम्भावना छ कि छैन भविष्यमा, अथवा अहिले चाहिँ सरकारले त्यसमा गर्नुपर्ने के थियो, अलिकति यसलाई जाउँ न, हार्डवेयर उत्पादनसँग सम्बन्धित रहेर नेपालको चाहिँ सम्भावना के हो भोलिको दिनमा?
1: नेपालमा तपाईँको भनौँ न, नेपालमा हार्डवेयर उत्पादन गरेर नेपालमा मात्रै खपत गर्ने हिसाबले हो भने त्यो सम्भावना न्यून छ, किनभने जुन हिसाबले
0: आफूलाई चाहिने मात्रै पनि गर्न
1: सक्दैन, त्यो गर्नका लागि पनि तपाईँको बरु चाइनाबाट ल्याएको सस्तो पर्छ, किनभने एक टाका अहिले त होइन, 15-20 वर्ष अगाडि हामीले एसेम्बल कम्प्युटर धेरै बेचिन्थ्यो, त्यसका जुन केसिङ हुन्छ, जुन सिपियु हामी बनाउँछौँ भन्छौँ, त्यो केसिङ हामी चाइनाबाट ल्याउँथ्यौँ भने यो त यहीँ नेपालमा पाता हो नि त, नेपालमै बनाउन सकिन्छ भनेर म आफैले पनि स्वयं त्यसलाई प्रयास गरियो भने चाहिँ कति कस्ट आउँछ त त्यो। त्यतिखेर मलाई यहाँ आउँदाखेरि त्यसमा पावर सप्लाई एउटा हुन्थ्यो, त्यो शुद्ध गरेर 1500-1600 रुपियाँमा यहाँ डेलिभर हुन्थ्यो, तर यहाँ त्यो पावर सप्लाई बिनाकै 1500-1600 पर्न गयो, एउटा पावर सप्लाई 500-600 रुपियाँको थियो, भनेपछि 2200 रुपियाँ त, त्योभन्दा बेटर त के भयो भने, किनभने हामीसँग हरेक कुरा त्यो कच्चा पदार्थ छैन नि त, त्यो अनुसन्धान मेरो हिसाबमा भएको पनि होला, तर जिस्टमा हामीले बोल्दाखेरि चाहिँ त्यो सम्भवको विषय छैन। सम्भव कहाँ छ भने जुन यो कम्पनीहरू ठुला कम्पनी छन् उसलाई चाहिँ के फेसिलिटी दिएर तिमी नेपालमा आऊ, मैले भने नि विभिन्न ग्याजेटहरू हुनसक्छ, विभिन्न डेल एसर आसुस यिनीहरूलाई चाहिँ चाइनामा मात्रै किन, तिमीहरू यहाँ के के छ,
0: तिमीहरूको सामान लिएर आऊ,
1: तिमीहरूको फ्याक्ट्री यहाँ, यदि नयाँ फ्याक्ट्री कतै राख्न खोजिरहेछ या तिमीहरू यो ठाउँ हेरेका छौ, यहाँबाट त उसले त वर्ल्ड वाइड बेच्न पायो नि त। आज तपाईँले कुनै मोबाइल मानौ नेपाल भनेर एउटा कुनै मोबाइल या केही उत्पादन गर्नुभयो भने त्यसको मार्केट नेपाल मात्रै भयो, बाहिर तपाईँको बिक्री हुन्छ कि हुँदैन, त्यो त गाह्रो विषय छ नि त। यदि डेलको उत्पादन यहाँ भयो भने यहाँ पनि बिक्री भयो र उसको वर्ल्ड वाइड नै बिक्री भयो, त्यो हिसाबको यदि सरकारले कुनै फन्डामेन्ट ल्यायो, कुनै सुविधाहरू दियो, 5 वर्ष ट्याक्स फ्री हुनसक्छ, के गर्न सकिन्छ त यो कुरामा, ल जग्गा तिमीलाई यो ठाउँमा दिइदिन सक्छु, त्यसमा तपाईँको के हुन्छ भने जुन रिसोर्स मेन पावरहरू छन् त्यो त्यसमा लाग्न सक्छ, भोलिको दिनमा ती मेन पावरहरू 5000-10000 बाहिर जान पाएन, त्यहीँ बस्न पायो, काम गर्न पायो, यस्ता कुराहरूमा चाहिँ यी फन्डामेन्टहरूमा चाहिँ हेऱ्यो भने चाहिँ त्यो सम्भव छ। तर यहीँ चाहिँ आइटीका कुराहरू हार्डवेयर चाहिँ उत्पादन गरेर चाहिँ न्युली विश्व बजारमा लान गाह्रो छ, त्योभन्दा बेटर सफ्टवेयर सबभन्दा बेस्ट अहिलेको मार्केट नै तपाईँको, त्यसमा जति सक्दो गभर्मेन्टले लगानी गर्यो भने या प्राइभेट सेक्टरलाई यतिसम्म छुट दिन्छु भनेर एउटा उद्योगलाई जुन हिसाबले गरेका हुन्छ त्यसरी गरेर र तपाईँहरूको यो बाहिर पठाउनुहोस् यतिसम्मको ट्याक्सेसहरू यति वर्षलाई फिक्स भन्यो भने सायद धेरै अगाडि बढ्न सक्छ।
0: अब अहिले प्रधानमन्त्रीज्यूले पनि दैनिक कोही न कोही निजी क्षेत्रको फरक व्यक्तित्वहरूसँग भेटघाट गर्ने काम गरिराख्नु भएको छ, यहाँहरूको के छ योजना त्यस्तो खालको, होइन उहाँ सरकारसँग भेटेर यो कुराहरू चाहिँ राख्दाखेरि हामीलाई चाहिँ उपयुक्त हुन्थ्यो अथवा चाहिँ भन्ने खालको के छ?
1: होइन, सरकारसँग डेफिनेटली हाम्रो पनि सायद पालो होला आइटी, किनभने आइटीमा अहिले सबै चलिरहेछन्, उहाँहरू पनि त्यस्तै लेभलमा हुनुहुन्छ, भनेपछि सरकारसँग भेटघाट गर्दाखेरि एउटा त हामी यतिकै नर्मल कुरा लिएर जाँदैनौँ, एउटा ग्रुप बसिकन चाहिँ यो गर्न सकिन्छ, मेन कुराहरू यही हो मेरो चाहिँ सफ्टवेयरका कुरा, हामी उत्पादन गर्न सक्छौँ, हामी ती कुराहरू नेपालमा तिमीहरू नेपाललाई चाहिँ आइटी हब बनाउन सकिन्छ, कसरी बनाउन सकिन्छ ती फन्डामेन्टको कुरा भयो, डेटा सेन्टर हामीले बनाउन सक्छौँ, नेपालले नै बनाउनुपर्छ भन्ने छैन, विदेशीले हामीले चाहिँ डेटा सेन्टरको ठाउँ, चिसो ठाउँ, यो सहरमा भन्दिनँ, सहरभन्दा पर जानुपर्छ क्या डेटा सेन्टरको लागि, जहाँनिर तपाईँको चिसो आफैमा माइनस छ, आफैमा जिरो छ, त्यहाँ उनीहरूको खर्च कम लाग्छ होला, ट्रान्सपोर्टेसनको एउटा कस्ट बढी पर्न सकिन्छ, यी कुराहरूलाई र रोजगारी, यी रोजगारीलाई कसरी रोक्न सकिन्छ त, यी फन्डामेन्टहरूलाई लिइकन चाहिँ मेन यो 3-4 एजेन्डा बोकिकन चाहिँ हामी त्यहाँ पुग्नेछौँ र सायद गभर्मेन्ट पनि त्यसमा काम पनि गरिरहेछ र प्राइभेट सेक्टर र सरकार दुइटैको एउटै बाटो निक्लियो भने सायद अझ मोर बेटर हुन सक्छ जस्तो मलाई लाग्छ।
0: कार्यक्रम बदलियो नेपालमा ज्ञान महासंघका निवर्तमान अध्यक्षजी हुनुहुन्छ रञ्जित पोदारज्यू, अन्त्यमा आम उपभोक्ता व्यवसायी अथवा समग्र रूपमा यो जुन यन्त्र उपकरण प्रयोगकर्ताहरू हुन्छ उहाँहरूलाई चाहिँ यहाँले छोटकरीमा दिने सुझावहरू के छ, होइन दैनिक दिनमा हामीले प्रयोग बढ्दो छ अनि जस्तो एकपटक प्रयोग गरिसके पछाडि सामान चाहिँ हामीले चाहिँ कतिपय ठाउँमा त्यो अहिले त कबाडमा बेच्ने अथवा सामान्य यसको चाहिँ उपयोगिता के छ, होइन यो सुझाव सहित म टुङ्गाउन चाहे।
1: हस्, धन्यवाद, राम्रो कुरा गर्नुभयो। कति कुराहरू के छ भने हामी पैसा छ भन्दैमा नयाँ किनिहाल्छौँ क्या, या सानो केही कुरा बिग्रियो भने आइ फाल्दै अर्को लिउँ, यी ग्याजेटहरू जति सक्दो हुन्छ कम मात्रामा किन्दा राम्रो, एउटा त व्यापारीलाई यो कस्तो भनिरहेछ भन्ने होला, त्यो होइन, एउटा ग्याजेटले हामी धेरै वर्ष चलाउन सक्छौँ क्या,
0: देशको अर्थतन्त्रको कुरा छ नि,
1: अर्थतन्त्र कुरा छ, र अर्को कुरो यो तपाईँको डम्पिङ साइड भइरहेछ, आज कति कुराहरू तपाईँको सेकेन्ड ह्यान्ड ल्यापटप सेकेन्ड ह्यान्ड मोबाइल सेकेन्ड ह्यान्ड डेस्कटप यी कुराहरू भित्रिरहेछ जेन्युनली पाराले होइन नन जेन्युनली पाराले यो कुरालाई नेपाल सरकारले रोक्नुपर्ने ठुलो किनभने बाहिर फाल्ने कुरा हो हाम्रो देशमा ल्याएर डम्पिङ हाम्रो साइडमा होला 6 महिना 1 वर्ष चल्छ आज तपाईँको कुनै पनि ल्यापटप या कम्प्युटर न्यू सिरिजको किन्नुभयो भने त्यसको लाइफ 5 वर्ष 6 वर्ष 7 वर्ष हुन्छ तर त्योभन्दा मुनि सिरिजमा तपाईँ जानुभयो भने उसको लाइफ त सकिसकेको छ त आज मार्केटमा गएर हेर्नुभयो भने ब्रान्डेड कम्प्युटरहरू थर्ड फोर्थ फिफ्थ सिक्स जेनेरेसनहरूको मार्केटमा आइरहेछन् कहाँबाट आउँछ त्यो जबकि हाम्रो कानुनै छैन त्यसले भित्राउने फेरि पनि भित्रिरहेछ त्यो कुरालाई रोक्ने कसरी कि डम्पिङ चाहिँ नबनाऊ भोलिको लागि सक्दो त्यो मोबाइल ल्यापटप केही छ भने पहिले बनाउने कुरा गर्नुहोस् बनाएर अब हुँदै भएन भने नयाँ किन्नु पर्यो कि नयाँ किन्ने बित्तिकै त्यो तपाईँको डम्पमा गयो अर्थतन्त्र हाम्रो बाहिर गयो एकचोटि त गइसक्यो अर्कोचोटि जाँदाखेरि यी कुरालाई चाहिँ विचार पुर्याउनुपर्छ व्यापारी वर्गमा सधैँ एकै नाश हुँदैन व्यापार कहिलेकाहीँ डाउन हुन्छ कहिलेकाहीँ अप हुन्छ अहिलेको बेलामा सबै व्यापारीहरू आत्तिरहेको बेलामा छ डाउन छ अप पनि हुन्छन् किनभने ग्लोबली नै अहिले डाउन चलिरहेछन् कुनै कुनै टाइम यस्तो आउँछ र यसमा यही बेलामा जो टिक्यो टिक्यो उसले गरायो खर्च कम गर्ने होइन आमदानीका स्रोत यदि कम भयो भने खर्च पनि त्यही हिसाबले कम गरेर चाहिँ अगाडि बढ्नु पर्छ र युजरहरूलाई चाहिँ युजरहरूले सक्दो त्यो जुनै कुराहरू सोसियल मिडिया अहिले त सबभन्दा बढी सबै जानकारहरू हुन्छन् र नचाहिने कुरामा क्लिक गर्ने नचाहिने कुरामा भित्र नछिर्ने त्यो आफूले बुझिन्छ पनि यो मेरो लागि हो होइन यदि हो भने त्यसलाई क्यान्सल गरेर र कुनै घटना तुरुन्तै दुर्घटनाहरू भयो भने सिआइबीलाई चाहिँ जानकारी गराउने कि तुरुन्तै जानकारी भयो भने उहाँहरूले चाहिँ त्यसलाई ट्याकल गरेर चाहिँ अगाडि बढ्न सकिने हुन्छ एउटा यो डिजिटल पेमेन्टका पनि ठुला कुराहरू आइरहेछन् डिजिटल पेमेन्टमा चाहिँ स्क्याम भइरहेको अब सिआइबीले त्यो कुराहरू पनि हेरिरहेछन् यसको चाहिँ छुट्टै एउटा चाहिँ यन्त्र छुट्टै एउटा फन्डामेन्ट छुट्टै एउटा ग्रुप बनाएर डिजिटल पेमेन्टमा किन आजको दिनमा डिजिटल पेमेन्ट धेरै मात्रामा बढिरहेछ र सबैले त्यही सम्पर्कमा हेरिरहेछ यसको युनिट चाहिँ एउटा छुट्टै बनाइदिनुपर्छ जस्तो मलाई लाग्छ त्यही अन्तर्गत नै डिजिटल पेमेन्टलाई चाहिँ तपाईँको कुनै पनि कुरा भयो भने तुरुन्तै किन ब्याङ्क पनि जवाबदेही हुँदैन कहाँ गयो पैसा थाहा छैन यो कुरालाई रोक्नलाई एकदमै जरुरीको विषय छ र साइबर सेक्युरिटीहरूका कुराहरूमा साइबरहरूमा जुन आक्रमणहरू जुन सोसियल मिडियामा तपाईँको अट्याकहरू व्यक्तिहरूमाथि भइरहेछन् ती कुराहरू चाहिँ जिल्ला प्रदेश बाहेक चाहिँ पुलिस जुन बिट छ चौकी छ जहाँ जहाँ छ त्यो ठाउँमा एउटा युनिटहरू चाहिँ नेपाल सरकारले खडा गर्नुपर्ने देखिन्छ सबैजना काठमाडौँ बिचमा मात्रै तपाईँको बसिरहेछ केही कुरा भयो भने त्यहाँ जानुहोस् यहाँ हुन्छ त्यहाँ एटलिस्ट एउटा ट्रेनिङ भएको मान्छे बसेर के भयो त तपाईँको यो डिटेलको त्यहाँबाट हेर्न सकिने के हो त त्यो हेरिकन उसलाई चाहिँ त्यसपछिका बाँकी फर्दर यदि नर्मल छ भने त्यहीँबाट सकायो होइन भने अनि माथि पठायो बिस्तारै त ऊ काम गर्दै गयो ऊ पनि एक्सपर्ट हुँदै जान्छ त यो कुरामा हरेक ठाउँमा त्यो कुरा दियो भने मान्छेलाई के हुन्छ भने मैले आज यहाँ चोरी गरेँ हो तुरुन्तै पुलिस आइपुग्छ यसलाई गरेँ अब यो त काठमाडौँ जान्छ कहिले कहाँ पुग्छ के म त्यतिखेरसम्म भागिसक्छु यी कुराहरूलाई चाहिँ नेपाल सरकारले पनि विचार गरिदिनुपर्छ
0: हस् यहाँलाई धन्यवाद समय कुराकानीको लागि
1: हस् थ्याङ्क यू
0: उहाँ हुनुहुन्थ्यो कम्प्युटर एसोसिएसन अफ नेपालको ज्ञान महासंघका निवर्तमान अध्यक्ष रंजित पोदार उहाँसँगको कुराकानीसँगै आजको लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ अर्को हप्ता फेरि अर्को आर्थिक विषयमा केन्द्रित कुराकानी लिएर फेरि आउनेछौ आजको कार्यक्रमबाट प्राविधिक साथी दिनेश निरौला र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म हृदय रिमाल पनि विदा हुन्छु नमस्कार
2: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
3: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
7: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
6: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
9: 0942-3888 98-0-12-35-8888।
10: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
11: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
10: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
11: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
10: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: अहिले बिहानको 9 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
1: राष्ट्रको शान किसान।
2: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सरकार र चिकित्सक संघबीच सहमति, आजदेखि अस्पताल खुल्ने, सुनसरीको जनजीवन सामान्य बन्दै, दैनिक झण्डै 1500 विद्युतीय राहदानी छापिँदै 3 महिनाभित्र राहदानी प्रणालीमा पूर्ण रूपमा सुधार आउने विभागको भनाई। आज पनि कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा हावाहुरी समेत चल्न सक्ने। दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न विद्युतीय गाड़ीको प्रयोगलाई प्रोत्साहन, 2027 नयाँ गाड़ीहरू विद्युतीय बनाउने लक्ष्य। र आईसीसी T20 अन्तर्राष्ट्रिय अलराउण्डर वरियतामा दिपेन्द्रको 1 स्थान सुधार। नेपाल खबरमा अब पूरा खबर। दुई समुदायको असमझदारीका कारण गएको आइतबार रातिदेखि तनावमा रहेको सुनसरीको दक्षिण क्षेत्रको जनजीवन सामान्य बन्दै गएको छ। अस्ति मंगलबार रातिसम्म झडप र तनावको स्थिति रहे पनि हिजोदेखि अवस्था केही सामान्य बन्न थालेको हो। स्थानीय प्रशासनले कर्फ्यू आदेश कायमै राखेको छ। देवानगंजको कप्तानगंजमा भएको घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै जिल्लाका राजनैतिक दल, जनप्रतिनिधि, नागरिक समाज तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न 5 बुधे संयुक्त प्रतिबद्धता सार्वजनिक गरेका छन्। उनीहरूले विभिन्न क्षेत्रमा देखिएको साम्प्रदायिक विवाद, हिंसा र हुल दंगाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता अवांछित गतिविधि रोक्न सबै पक्षले आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्। यस्तै प्रमुख राजनैतिक दलहरूले सुनसरीमा भएको घटना र त्यसपछिको परिस्थितिलाई शान्तिपूर्ण संवादबाट समाधान गर्न अपील गरेका छन्। कोशी प्रदेश सरकारले घटनामा ज्यान गुमाउनेका परिवार र घाइतेहरूका लागि राहत प्रदान गर्ने निर्णय गरेको छ। नेपाल चिकित्सक संघ र सरकारबीच 5 बुधे सहमति भएपछि डाक्टरहरूको देशव्यापी आन्दोलन फिर्ता भएको छ। वीरगंजको नारायणी अस्पतालका चिकित्सकमाथि भएको आक्रमण र तोडफोडमा संलग्न व्यक्ति विरूद्ध कानूनी कार्यवाही गर्ने सहमति भएपछि संघले सबै आन्दोलनका कार्यक्रम फिर्ता लिई तत्काल स्वास्थ्य सेवा पुनः सञ्चालन गर्ने निर्णय गरेको हो। सरकार र संघबीच स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन 2066 को दफा 2, 3 र 15 तथा मुलुकी अपराध संहिता 2074 का दफा 232 र 233 संशोधनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संसद अधिवेशनमा संशोधन प्रस्ताव पेश गर्ने र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले आवश्यक समन्वय तथा सहजीकरण गर्ने सहमति भएको छ। सहमति अनुसार सरकारले उपभोक्ता संरक्षण ऐन 2075 रहेका स्वास्थ्य सम्बन्धी प्रावधान संशोधनका लागि नेपाल चिकित्सक संघका प्रतिनिधि सम्मिलित समिति 7 दिनभित्र गठन गर्नेछ। साथै संघसँग यसअघि भएका सबै सहमति कार्यान्वयन अवस्थाबारे समीक्षा गर्न 3 दिनभित्र अर्को समिति गठन गरिनेछ। यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवा प्रणालीलाई थप सुरक्षित, व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउने उद्देश्यसहित दीर्घकालीन सुधारका कार्यक्रमलाई पनि तीव्रता दिएको छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमणप्रति शून्य सहनशीलताको नीति पुनः दोहोर्याउँदै मन्त्रालयले कानूनी, नीतिगत तथा प्रशासनिक सुधारलाई एकसाथ अघि बढ़ाएको जनाएको छ। राहदानी विभागले विद्युतीय राहदानी ई पासपोर्टको बढ़दो मागलाई सम्बोधन गर्न दैनिक उत्पादन क्षमता विस्तार गर्दै 1500 वटा राहदानी छपाई तथा जारी गर्न थालेको जनाएको छ। विशेष गरी दक्षिण कोरियामा रोजगारीका लागि जाने नेपालीको संख्या बढ़ेसँगै राहदानी बनाउने सेवाग्राहीको चाप उल्लेखनीय रूपमा बढ़ेपछि विभागले उत्पादन क्षमता पनि बढ़ाएको हो। विभागले निकालेको विज्ञप्तिमा नेपाली नागरिकलाई सहज, छिटो, सुरक्षित र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले राहदानी प्रणाली र उत्पादन क्षमतामा निरन्तर सुधार भइरहेको उल्लेख छ। विभागका अनुसार पछिल्लो 1 हप्ता यता विद्युतीय राहदानीको माग उल्लेख्य रूपमा बढ़ेको छ। त्यही मागलाई ध्यानमा राख्दै उत्पादन क्षमता थप विस्तार गर्ने काम भइरहेको छ। विभागका अनुसार वैदेशिक रोजगारी, अध्ययन, भ्रमण, उपचार तथा अरू प्रयोजनका लागि विदेश जानेहरूको संख्या बढ़दै जाँदा विद्युतीय राहदानीको माग निरन्तर बढ़िरहेको छ। आउँदा दिनमा सेवाग्राहीको आवश्यकता अनुसार सेवा थप विस्तार गरिने योजना पनि विभागले सार्वजनिक गरेको छ। पछिल्लो समय सेवा प्रवाहका क्रममा देखिएका प्राविधिक समस्यालाई 1 महिनाभित्र समाधान गर्ने र 3 महिनाभित्र प्रणालीलाई पूर्ण रूपमा स्थिर बनाउने लक्ष्यसहित आवश्यक प्राविधिक तथा व्यवस्थापकीय काम अघि बढ़ाएको विभागले जनाएको छ। आज पनि कोशी र बागमती प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्र र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ठूलो पानी परेको बेलामा बाढ़ी पहिरोको जोखिम हुने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। यस्तै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी त्यसै गरी सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा हावाहुरी समेत चल्न सक्ने भएकाले सतर्क रहन अनुरोध गरिएको छ। आज राति पनि कोशी प्रदेशका पहाड़ी तथा तराईका केही ठाउँ तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी क्षेत्रमा मेघगर्जन, चट्याङ सहित वर्षा हुने अनुमान छ। गइराती पनि काठमाडौँ सहित केही ठाउँमा ठूलो पानी परेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्च्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाड़ी भित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। नेपाल विद्युत प्राधिकरणले विद्युत महसूल संरचनालाई समानुकूल बनाउन पुनरावलोकन प्रक्रिया अघि बढ़ाएको छ। विद्युतको अधिकतम उपयोग, आन्तरिक विद्युत खपत विस्तार तथा उपभोक्ता मैत्री महसूल प्रणाली विकास गर्ने उद्देश्य सहित प्राधिकरण संचालक समितिले समिति गठन गर्ने निर्णय गरेको छ। प्राधिकरणका संचालक समितिको हिजो बसेको बैठकले अहिलेको महसूल संरचनाको समग्र समीक्षा गरी नयाँ प्रस्ताव तयार गर्न 15 दिनको समय सीमा समिति गठन गरेको जनाएको छ। समितिले तयार गर्ने प्रतिवेदनका आधारमा नयाँ महसूल निर्धारणका लागि विद्युत नियमन आयोग समक्ष प्रक्रिया अघि बढ़ाइनेछ। प्राधिकरणका संचालक समिति सदस्य अंशु किरण शाहीका अनुसार पछिल्ला वर्षहरूमा विद्युत जलविद्युत उत्पादन उल्लेख्य रूपमा बढ़दै गएको र वर्षायाममा उत्पादन भएको विद्युत पूर्ण रूपमा खपत हुन नसक्दा आन्तरिक उपभोग बढ़ाउने नीति आवश्यक देखिएको छ। घर आएसी तथा औद्योगिक क्षेत्रलाई लक्षित गरी महसूल संरचनामा सुधार गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो। प्राधिकरणले गृहस्थ उपभोक्तालाई थप सहुलियत प्रदान गर्ने तथा उच्च विद्युत खपत गर्ने उत्पादनमूलक उद्योगलाई उपयुक्त र सहज दरमा विद्युत उपलब्ध गराउने लक्ष्य लिएको छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास बिमस्टेकको उच्चस्तरीय संवाद काठमाडौँमा सम्पन्न भएको छ। हिजो परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा आयोजित संवादको उद्देश्य बिमस्टेक सदस्य राष्ट्रहरूबीच जनस्तरको सम्पर्क विस्तार गर्दै क्षेत्रीय सहकार्यलाई थप प्रभावकारी बनाउनु रहेको छ। बिमस्टेकका महासचिव इन्द्रमणि पाण्डेले विगत 3 दशकमा बिमस्टेकले गरेका उपलब्धि, संस्थागत सुधारका प्रयास तथा आगामी प्राथमिकताबारे जानकारी गराउनुभयो। उहाँले शान्तिपूर्ण, समृद्ध र उत्थानशील बंगालको खाड़ी क्षेत्र निर्माणका लागि जनस्तरको सम्पर्क, आपसी आबद्धता, व्यापार तथा आर्थिक सहकार्यको विस्तार अपरिहार्य रहेको उल्लेख गर्नुभयो। अब विदेशको खबर। भारतको राजधानी दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न सन् 2027 अधिकांश नयाँ दर्ता हुने गाड़ीहरूलाई विद्युतीय बनाउने महत्वाकांक्षी नीति लागू गरिएको छ। नयाँ नीति अनुसार 3 पांग्रे, साना मालवाहक तथा त्यसपछि 2 पांग्रे गाड़ीलाई अनिवार्य रूपमा विद्युतीय बनाइनेछ। विद्युतीय गाड़ी खरिदमा कर छूट र प्रोत्साहन रकमको व्यवस्था गरिएको छ भने पुराना पेट्रोल गाड़ीहरू हटाउन पनि अनुदान दिइनेछ। अहिले दिल्लीमा दर्ता गरिएको भएका गाड़ी मध्ये झण्डै 5% विद्युतीय छन्। विज्ञहरूले यी नीति प्रदूषण नियन्त्रणका लागि प्रभावकारी हुने बताए पनि पर्याप्त चार्जिङ पूर्वाधार, भरपर्दो विद्युत आपूर्ति र उपभोक्ताको विश्वास निर्माण नगरी लक्ष्य हासिल गर्न चुनौती रहने बताएका एपी न्यूजले उल्लेख गरेको छ। उपभोक्ताहरूले पनि चार्जिङ सुविधा, ब्याट्रीको क्षमता र लामो दूरीको यात्राका विषयमा चिन्ता व्यक्त गरेका छन्। अब खेल खबर। आईसीसी T20 अन्तर्राष्ट्रिय अलराउण्डर वरियतामा दिपेन्द्र सिंह एरीको एक स्थान सुधार भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सार्वजनिक गरेको वरियतामा एक स्थान सुधार गर्दै दिपेन्द्र तेस्रो स्थानमा उक्लिएका छन्। दिपेन्द्रले 256 रेटिङ अंकका साथ तेस्रो स्थान हासिल गरेका छन्। वरियताको शीर्ष स्थानमा जिम्बाब्वेका सिकन्दर राजा छन् भने पाकिस्तानका साइम अयुब 275 अंकका साथ दोस्रो स्थानमा छन्। हिजो सार्वजनिक भएको वरियतामा वेस्ट इण्डिजका रोस्टन चेज पनि एक स्थान सुधार गर्दै चौथो स्थानमा पुगेका छन्। भारतका हार्दिक पाण्ड्या भने 2 स्थान तल झर्दै 5 स्थानमा रहेका छन्। शीर्ष 10 अलराउण्डरहरूको सूचीमा इंग्ल्याण्डका विल ज्याक्स, अफगानिस्तानका अजमुतल्लाह अमर जवाई र मोहम्मद नबी, वेस्ट इण्डिजका जेसन होल्डर तथा पाकिस्तानका मोहम्मद नवाज पनि समावेश छन्। चार भन्ज्याङभित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सरकार र चिकित्सक संघबीच सहमति, आजदेखि अस्पताल खुल्ने, सुनसरीको जनजीवन सामान्य बन्दै, दैनिक झण्डै 1500 विद्युतीय राहदानी छापिँदै 3 महिनाभित्र राहदानी प्रणालीमा पूर्ण रूपमा सुधार आउने विभागको भनाई, आज पनि कोशी बागमती र सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा हावाहुरी समेत चल्न सक्ने, दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न विद्युतीय गाड़ीको प्रयोगलाई प्रोत्साहन, सन् 2027 नयाँ गाड़ीहरू विद्युतीय बनाउने लक्ष्य, र आईसीसी T20 अन्तर्राष्ट्रिय अलराउण्डर वरियतामा दिपेन्द्रको एक स्थान सुधार।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
3: विशेषताहरू ₹2 करोड़ सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेंट खरीद, घर निर्माण तथा मरमत संहार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
6: Where do we begin?
5: With international news you can trust, BBC News.
6: Journeys into the heart of global events.
5: And voices from around the globe.
7: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
5: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
8: DTF Seva Dish Home.
9: Dish Home. Khushi ko connection.
10: Sali Nadi ko sir.
11: Mani Chood ko kaak.
10: Swachha, sundar ra snigdha prakriti.
11: Shanti ra ananda ko anubhuti.
10: Bhidbhad bata taada.
11: Sahar bata najikai.
10: Tapai ko swagat ra atithya ka lagi sadan tatpar.
11: Jule Organic Farm Resort.
3: Vistrit jankari ka lagi. Phone number. 9861-4956 र 9841-5481 वेबसाइट झुले.com.np।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भञ्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले काठमाडौँको थापाथली क्षेत्रमा रहेका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ। थापाथली क्षेत्रमा लामो समयदेखि अव्यवस्थित रूपमा गुजुल्टिएर रहेका विद्युत तथा दूरसंचारका तारमा गएको मंगलबार राति आगलागी भएपछि मन्त्री श्रेष्ठले व्यवस्थापन गर्न निर्देशन दिनुभएको हो। आगलागीका कारण स्थानीय बासिन्दाहरूको सुरक्षा र जनधनमा पर्न सक्ने जोखिमलाई दृष्टिगत गर्दै मन्त्री श्रेष्ठले घटनास्थल पुगेर स्थलगत निरीक्षण गर्नुभयो। निरीक्षणका क्रममा उहाँले यस्ता अव्यवस्थित तारले जुनसुकै बेला ठूलो दुर्घटना नियन्त्रण सक्ने भएकाले समस्या समाधानमा ढिलाइ गर्न नहुने बताउनु भएको छ। मन्त्री श्रेष्ठको पहलमा नेपाल दूरसंचार प्राधिकरण, नेपाल विद्युत प्राधिकरण, दूरसंचार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक संस्था, काठमाडौँ महानगरपालिका तथा अन्य सम्बन्धित निकायबीच आवश्यक समन्वय अघि बढ़ाएको जानकारी दिनुभयो। स्थानीय बासिन्दाहरूले पनि थापाथली सहित राजधानीका अन्य क्षेत्रमा अव्यवस्थित तार व्यवस्थापन कार्यलाई प्रभावकारी रूपमा अघि बढ़ाउन सम्बन्धित निकायसँग माग गरेका छन्। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले बन्चरे डाँडा फोहोर व्यवस्थापन स्थलमा देखिएका समस्या समाधान गर्न निर्देशन दिनुभएको छ। मन्त्री तिमिल सिन्हाले बन्चरे डाँडा फोहोर व्यवस्थापन स्थलमा देखिएका चुनौती तथा त्यहाँका स्थानीयले भोग्नु परेका समस्या समाधानका लागि पहल गर्न सम्बन्धित निकायसँगको छलफलपछि समस्या समाधान गर्न निर्देशन दिनुभएको हो। संचार मन्त्रालयमा हिजो भएको छलफलमा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई, महानगरको वातावरण विभाग प्रमुख सरिता राई, शहरी विकास तथा भवन निर्माण विभागका सिनियर डिभिजनल इन्जिनियर रूपक आचार्य तथा ककनी गाउँपालिकाका स्थानीय प्रतिनिधि सहभागी थिए। छलफलपछि संचार मन्त्री तिमिल सिन्हाले फोहोर व्यवस्थापनमा प्रभावकारी अनुगमन, स्थानीयहरूको गुनासोको सुनवाई, सड़क पूर्वाधार सुधार तथा वैज्ञानिक ढंगबाट फोहोर व्यवस्थापन गर्न निर्देशन दिनुभयो। साथै फोहोर व्यवस्थापनबारे स्थानीयले उठाउँदै आएका गुनासालाई गम्भीर रूपमा लिनुपर्ने उहाँको भनाई छ। नेपाल पर्यटन बोर्ड र सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरबीच सांस्कृतिक पर्यटन प्रवर्तनका लागि सम्झौता भएको छ। बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपी को सहकार्यमा संचालित दिगो पर्यटन परियोजना एसटीबी अन्तर्गत अपि सैपाल तथा कञ्चनजंघा पदमार्ग केन्द्रमा राखी सांस्कृतिक प्रदर्शनी प्याकेज विकास तथा सांस्कृतिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले सम्झौता गरिएको हो। सम्झौता अनुसार दुवै संस्थाले नेपालको सांस्कृतिक सम्पदालाई पर्यटन उत्पादनका रूपमा विकास गर्दै दुर्गम हिमाली गन्तव्यमा पर्यटकको बसाई अवधि लामो बनाउने तथा स्थानीय समुदायलाई प्रत्यक्ष आर्थिक लाभ पुग्ने गरी विभिन्न कार्यक्रम सञ्चालन गर्ने, अपि साइपाल र कञ्चनजंघा पदमार्गका लागि सांस्कृतिक प्रदर्शन प्याकेज विकास कार्यक्रम सांस्कृतिक संस्थानले कार्यान्वयन साझेदारीका रूपमा सञ्चालन गर्नेछ। र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरको ग्रान्ड बोयज होस्टेललाई 1,00,000 रूपियाँ जरिवाना गरेको छ। विभागले हिजो गरेको अनुगमनका क्रममा कैफियत देखिएपछि कुपण्डलमा रहेको ग्रान्ड बोयज होस्टेललाई 1,00,000 रूपियाँ जरिवाना गरिएको हो। उपभोक्ता संरक्षण ऐन 2075 को दफा 38 बमोजिमको कसुर गरेको पाइएकाले जरिवाना गरेको विभागले जनाएको छ। यस्तै ललितपुर सादो बाटोको सिद्धिविनायक श्री गणेश स्टोर र काठमाडौँ खरीबोटको कालिन्चोकको सप्लायर्सलाई सरकारले तोकेको ग्यास वितरण सम्बन्धी मापदण्डको पालना गर्दै समानुपातिक तवरले खाना पकाउने ग्यास वितरण गर्न निर्देशन दिएको छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरिएको छ। काठमाडौँको थापाथलीमा अव्यवस्थित विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन, अन्य ठाउँमा पनि तार व्यवस्थापनको काम प्रभावकारी रूपमा अघि बढ़ाउन स्थानीयको माग। पर्यटन बोर्ड र सांस्कृतिक संस्थान बीच पर्यटन प्रवर्धनका लागि सम्झौता, स्थानीय समुदायलाई आर्थिक लाभ पुग्ने गरी कार्यक्रम सञ्चालन गर्ने र ललितपुरको कुपुण्डलमा रहेको ग्रान्ड बोयज होस्टेललाई 1,00,000 रूपियाँ जरिवाना। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: सड़क सुरक्षा जीवन रक्षा।
2: ओ गुरुजी, पैदल यात्रीलाई किन पेल्नुहुन्छ? तपाईँ त सड़क खुल्ला हुन साथ दौड़िन सक्नुहुन्छ, तर पैदल यात्रीले त तपाईँको जस्तो सुविधा पाउनु नि त।
1: सिप्रदी तथा टाटा मोटर्सको सहकार्य

0: मात्रै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिणमाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिणमाकाली क्लस्टर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिणमा काली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।
3: जसको नाम नै पर्याप्त छ,
4: दिदी बहिनी,
3: दिदी बहिनी,
4: दिदी बहिनी,
3: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
4: हामी
3: गर्न सक्छौ,
4: गर्न सक्छौ।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले मध्याह्नको ठीक 12 बज्यो।

छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। यो हो थाह संचार नेटवर्क, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: सुनसरी घटनामा सरकार जिम्मेवार नदेखिएको विपक्षी दलको आरोप, प्रधानमन्त्री शाहको आह्वानमा राष्ट्रिय सुरक्षा परिषदको बैठक बस्दै।
0: चिकित्सकको आन्दोलन फिर्ता भएसँगै अस्पतालहरूमा सबै प्रकारका सेवा सञ्चालन, लघुवित्त पीड़ितहरूको सामूहिक अनशन जारी।
1: झापाको भद्रपुर रोडमा आगलागी बाटा 3 घर नष्ट, सुरक्षाकर्मीको पहलमा आगो नियन्त्रण, क्षतिको विवरण संकलन हुँदै।
0: इरानले जोर्डनमा आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति क्रोधित, शक्तिशाली आक्रमणको चेतावनी, चरमपन्थी हमलामा पाकिस्तानमा 9 प्रहरी मारिए।
1: र अर्जेन्टिनामाथि फिफाको अनुसन्धान शुरू, अनुशासनको कार्यवाही हुने।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: अनि
2: घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन भर।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सुनसरीको कप्तानगंज घटनालाई लिएर विपक्षी दलहरूले प्रधानमन्त्रीको जवाब माग गरेका छन्। आज 14 दिनपछि बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसले सो घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ। एमाले र श्रम संस्कृति पार्टीले भने प्रधानमन्त्रीको राजीनामा मागेका छन्। कांग्रेस प्रमुख सचेतक बासना थापाले घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने र निष्पक्ष छानबिन गर्न माग गर्नुभयो। जेएनजी आन्दोलनका समयमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली लक्षित गर्दै तत्कालीन काठमाडौँ महानगरपालिका मेयर शाहले फेसबुकमा लेखेको स्टाटस स्मरण गराउँदै थापाले कसैको मृत्युको पीड़ा सत्ता र प्रतिपक्षमा रहँदा फरक हुन्छ भन्दै प्रश्न गर्नुभयो। एमाले सचिव पद्मा अर्यालले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिएर प्रधानमन्त्री शाह र गृहमन्त्री सुदन गुरूङले राजीनामा दिनुपर्ने बताउनुभयो। वहाँले यति ठूलो घटना हुँदा समेत प्रधानमन्त्री कहाँ छन् भन्दै प्रश्न गर्नुभएको छ। यस्तै श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले पनि देशमा दिन प्रतिदिन भइरहेका घटनाहरूले प्रधानमन्त्रीको क्षमतामा प्रश्न उठाएको बताउनुभयो। वहाँले वर्तमान परिस्थितिप्रति प्रधानमन्त्री जिम्मेवार देखिएको भन्दै देश चलाउन नसक्ने भए जिम्मेवारीबाट पछि हट्न सुझाव दिनुभयो। सरकारले अभिभावकीय शैली निर्वाह गर्न नसकेको भन्दै देश र जनतालाई टुहुरो बनाउने शैली स्वीकार्य नहुने बताउनुभयो। राप्रपा प्रमुख सचेतक खुशबू ओलीले सुनसरीमा कसले गोली चलाएको हो प्रश्न पार्न सरकारसँग माग गर्नुभएको छ। नेपालमा रोहिंग्या, सोमालिया र पाकिस्तान मुलुकका मानिसहरूको आगमनले सुरक्षा चुनौती बढ़ेको बताउँदै ओलीले सबै पक्षलाई संयमता कायम राख्न आग्रह गर्नुभएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिसेको भन्दै दिएको अभिव्यक्ति दिएको 2 महिना पुगेको छ। 2 महिनासम्म पनि विपक्षी दलका सांसदहरूले उहाँको जवाब माग्न छोड्नु भएको छैन। आज पनि सांसदहरूले प्रधानमन्त्रीको जवाब मागेका थिए।
1: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय सुरक्षा परिषदको बैठक बोलाउनु भएको छ। केबीरपछि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बस्ने गरी बैठक बोलाउनु भएको हो। बैठकमा पछिल्लो समयमा उत्पन्न परिस्थिति र समसामयिक विषयमा छलफल हुने बताइएको छ। सुरक्षा परिषदमा प्रधानमन्त्री, रक्षा मन्त्री, गृहमन्त्री, परराष्ट्र मन्त्री, अर्थमन्त्री, मुख्य सचिव, प्रधान सेनापति र रक्षा मन्त्रालयका सचिव रहने व्यवस्था छ। यसअघि हिजो गृहमन्त्री सुदन गुरूङको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो। बैठकमा घटना कसरी शान्त बनाउने, किन गोली प्रयोग भयो लगायतका विविध विषयमा छलफल भएको थियो। सुरक्षा निकायका प्रमुखहरूले बल प्रयोगको भन्दा संवाद र समन्वय मार्फत मात्र शान्ति स्थापना हुन सक्ने बताएका थिए। प्रधानमन्त्री शाहले पनि हिजै दुईवटा सुरक्षा निकायका प्रमुखसँग पनि भेट गर्नुभएको थियो। नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका आईजीपी नारायण दत्त पौडेलसँग छुट्टा छुट्टै भेटेर ब्रिफिङ लिनुभएको थियो। सुनसरीको कप्तानगंज गाउँमा दुई पक्षबीच झडप हुँदा गोली लागेर एक जनाको मृत्यु भएको थियो। त्यस घटनापछि सुनसरी सहितका जिल्लाहरूमा तनाव फैलिएको थियो। अझै पनि त्यो तनाव पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छैन।
0: सुनसरीको देवानगंज चार दिनपछि सामान्य अवस्थामा फर्किन थालेको छ। आइतबार राति दुई समुदायबीचको झडपपछि तनावग्रस्त सुनसरी हिजोदेखि शान्त बनेको हो। हिजो एक दुई ठाउँमा ससाना प्रदर्शन बाहेकको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले बताउनुभयो। उहाँका अनुसार आज बिहानको अवस्था पनि सामान्य छ। सामाजिक सद्भाव कायम राख्न विभिन्न पक्षहरूका बीचमा समन्वय र सहकार्यको प्रयास पनि भइरहेको छ। यद्यपि जोखिम कायमै रहेकाले आज दिनभर कर्फ्यू जारी रहनेछ। जिल्लाका 10 पालिकामा कर्फ्यू लगाइएको छ। इनरुवा र दुहबी नगरपालिका सहित भोकराहा नरसिंह कोशी गढ़ी राजमार्गको दायाँ बायाँ 200 मिटर क्षेत्रमा भेला धरना जुलुस निषेध गरिएको छ। स्थिति सामान्य बने पनि तत्काल कर्फ्यू हट्ने अवस्था छैन।
1: चिकित्सक संघले आन्दोलन फिर्ता लिएसँगै आजबाट अस्पतालहरूमा नियमित सेवा शुरू भएको छ। सरकार र आन्दोलनरत चिकित्सक बीच हिजो साँझ लिखित सहमति भएसँगै अस्पतालहरूमा नियमित सेवा शुरू भएको हो। हिजो स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र चिकित्सक संघ बीचको वार्तामा 5 सहमति भएको छ। वीरगंज स्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सकहरू आन्दोलित बनेका थिए। संघको आह्वानमा हिजो र अस्ति देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारिएको थियो। स्वास्थ्य मन्त्री नेपाल चिकित्सक संघका पदाधिकारी नेपाल मेडिकल काउन्सिल लगायत सरकारवाला पक्षबीचको छलफलपछि भएको सहमतिमा डाक्टर कुटनीलाई ऐन बमोजिम कार्यवाही हुने, स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 दफा 2, 3 र 15 तथा मुलुकी अपराध संहिताको दफा 232 र 233 संशोधन गर्ने, पुराना सहमतिहरू कार्यान्वयन गर्ने गर्न कार्यदल गठन गर्ने र उपभोक्ता संरक्षण ऐन 2065 स्वास्थ्य सम्बन्धी विषयमा आवश्यक संशोधन गर्ने उल्लेख छ।
0: विभिन्न 5 माग राख्दै लघुवित्त पीड़ितहरूले काठमाण्डुको माइतीघर मण्डलामा सामूहिक अनशन जारी राखेका छन्। लघुवित्त तथा वित्तीय शोषण विरूद्धको संघर्ष समितिको नेतृत्वमा मंगलबारदेखि शुरू भएको अनशन आज पनि जारी छ। आन्दोलनकारीहरूले सामाजिक न्याय र वित्तीय शोषणको अन्त्य हुनुपर्ने भन्दै सरकारसँग विभिन्न मागहरू अघि सारेका छन्। उनीहरूले सर्वोच्च अदालतको परमादेश बमोजिम लघुवित्त पीड़ितका 3 असहमति सहितको प्रतिवेदन तत्काल कार्यान्वयन गर्नुपर्ने माग गरेका छन्। समितिले जारी गरेको मागपत्रमा विशेष वित्तीय ऐन खारेजी गरी मुलुकी देवानी संहितामा आधारित वित्तीय प्रणाली लागू गर्नुपर्ने, गरीब मजदूर सुकुम्बासी र किसानलाई ब्याज छूट सहित निशुल्क ऋण दिनुपर्ने उल्लेख छ। त्यसै गरी नागरिकको आवश्यकता र क्षमताका आधारमा रोजगारी तथा उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्ने माग समेत पीड़ितहरूले गरेका छन्। सरकारले सहकारी पीड़ितहरूको बचत फिर्ता गर्न थाले पनि आफूहरूले न्याय नपाएको भन्दै लघुवित्त पीड़ितहरूले अन्तिम पटक संघर्षमा उत्रिएको बताएका छन्।
1: सरकारले लघुवित्त पीड़ितसँग आज वार्ता गर्दैछ। अर्थमन्त्री डाक्टर सोनले मार्गले आन्दोलनरत लघुवित्त पीड़ितसँग वार्ता गर्न एक समिति गठन गर्नुभएको छ। हिजो मन्त्री स्तरीय निर्णय गर्दै उहाँले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गर्नुभएको थियो। समितिले आज पीड़ितहरूसँग वार्ता गर्न लागेको हो। समितिका सदस्यहरू मा कानून मन्त्रालयका सहसचिव विनोद कुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक राजु पौडेल रहेका छन्। अहिले दिउँसो समितिको बैठक बसे आजै आन्दोलनरत लघुवित्त पीड़ितसँग वार्ता शुरू गर्ने तयारी छ।
0: झापाको बिर्तामोड नगरपालिका 5 भद्रपुर रोडमा आज बिहान भएको आगलागीमा 3 घर पूर्ण रूपमा नष्ट भएका छन्। अन्य 3 घरमा आंशिक क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रंजन नवाका अनुसार गणेश पोखरेलको काठको दुई तले घरबाट विद्युत सर्ट हुँदा सल्किएको आगो, तारा अरियालको टीनको छानो भएको एक तले घर र सुन्दर राजवंशीको टीनको छानो भएको एक तले घर पूर्ण रूपमा नष्ट भएका छन्। त्यसै गरी भरत पोखरेलको एक तले घर र शारदा राजवंशीको दुई तले पक्की घरमा पनि आंशिक क्षति पुगेको छ। दिपेन्द्र कुमार बोलीको दुई तले पक्की घरको 2 तलाको झ्यालमा क्षति भएको छ। आगो बिर्तामोड भद्रपुर र मेचीनगर नगरपालिकाका दमकल, स्थानीय बासिन्दा तथा सुरक्षाकर्मीको संयुक्त प्रयासमा निभाइएको थियो। क्षतिको विवरण संकलन भइरहेको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा।
6: अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781171 4780724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। अन्तर्राष्ट्रिय मानव बेचबिखन विरूद्धको दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने तथा त्यसको लागि विश्वव्यापी प्रतिबद्धतालाई सुदृढ गर्ने विषयमा जोड़ दिँदै हरेक वर्ष जुलाई 30 यो दिवस मनाइन्छ। दिवसको अवसरमा आज सरकारी तथा गैर सरकारी संघ संस्थाहरूले कार्यक्रम गर्दैछन्। संयुक्त राष्ट्रसंघका अनुसार अन्तर्राष्ट्रिय संगठित अपराध समूहहरूले हजारौं मानिसहरूलाई बेचबिखन र शोषण गर्ने गरेका छन्। जबरजस्ती अपराधको लागि मानव बेचबिखन बढ़दो रहेको पाइएको जनाइएको छ। साइबर अपराध, वित्तीय ठगी, मनी लाउण्डरिङ र भ्रष्टाचारसँग सम्बन्धित जबरजस्ती अपराधको लागि बेचबिखन हुने घटना पछिल्लो चरणमा बढ़ेका छन्। नेपालमा पनि मानव बेचबिखन संगठित अपराध तथा अन्तर्राष्ट्रिय आपराधिक सञ्जालसँग जोड़िएकोले अत्यन्त गम्भीर विषय भएको प्रहरीको भनाइ छ। विगतको भन्दा पछिल्ला दिनहरूमा मानव बेचबिखनको स्वरूप परिवर्तन हुँदै गएको, तस्करहरूले पीड़ितको कानूनी कागजातहरू प्रयोग गरेर हुने गरेको अनलाइन ठगी तथा साइबर स्क्याम जस्ता गतिविधिहरू थप चुनौतीको रूपमा देखा परेको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरूद्ध आक्रामक तथा अपमानजनक भाषा प्रयोग गर्दै शक्तिशाली आक्रमणको चेतावनी दिनुभएको छ। यसअघि गैराती इरानले जोर्डनमा रहेका अमेरिकी सैनिकलाई लक्षित गरी मिसाइल आक्रमण गरेको थियो। ट्रम्पले फक्स न्यूजसँगको कुराकानीमा उनीहरूको हैसियत देखाइदिने चेतावनी दिनुभएको हो। हामी उनीहरूमाथि अत्यन्त शक्तिशाली आक्रमण गर्नेछौं, उनीहरूले कड़ा जवाब पाउनेछन्, ट्रम्पले भन्नुभएको छ। ट्रम्पका अनुसार जोर्डनमा रहेका अमेरिकी सैनिकसँग इरानबाट प्रहार गरिएका ब्यालिस्टिक मिसाइललाई अवरोध गरी खसाल्नका लागि केही मिनट मात्र समय बाँकी थियो। उहाँले अमेरिकी सैनिकहरूले मिसाइल रोक्ने क्रममा वास्तविक समयमा समन्वय गरिरहेको भिडियो आफूले हेरेको पनि बताउनुभयो। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड क्रप्सले जोर्डन स्थित मुआफक अल सल्ती एयरबेस र अमेरिकी सेनाको सेन्ट्रल कमाण्डोको मुख्यालयलाई लक्षित गरी ब्यालिस्टिक क्षेपास्त्र प्रहार गरेको बताएको छ। यसैबीच पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको हाङ्गु स्थित खाजिना चेकपोस्टमा भएको एक डीएसपी सहित 9 प्रहरी मारिएका छन्। बीबीसी उर्दूका अनुसार यस भिडन्तमा प्रहरीले 15 चरमपन्थी मारिएको दावी गरेको छ। खैबर पख्तुनख्वा प्रहरीको विज्ञप्ति अनुसार हिजो भएको आक्रमण र त्यसको जवाबमा सञ्चालन गरिएको अभियानका क्रममा डीएसपी दियार खान सहित 9 प्रहरीको मृत्यु भएको छ भने डीएसपी मुजाहिद हुसैन सहित 28 घाइते भएका छन्। विज्ञप्तिमा चरमपन्थीहरूले हाङ्गु स्थित खाजिना बन्दा चौकीमा भारी हतियार प्रहार गरी आक्रमण गरेको उल्लेख गरिएको छ। यसअघि पाकिस्तानको सेनाको सम्पर्क विभाग आईएसपीआरले हिजो जारी गरेको विज्ञप्तिमा पछिल्लो 24 खैबर पख्तुनख्वा र बलुचिस्तानमा सञ्चालन गरिएका संयुक्त अभियानका क्रममा सुरक्षा बलले 32 आतंकवादीलाई मारेको दावी गरिएको छ।
1: र अब खेल समाचार। विश्वकप फुटबलको फाइनल खेलमा देखिएको विवादास्पद घटनालाई लिएर फिफाले अर्जेन्टिना विरूद्ध अनुशासनको कार्यवाही प्रक्रिया अघि बढ़ाएको छ। स्पेनसँग 1-0 पराजित भएको खेलमा अर्जेन्टिनाका केही खेलाड़ी र टोलीका अधिकारी स्पेनका खेलाड़ीसँग विवादमा उत्रिएका थिए। यो घटनाको छानबिनको लागि फिफाले गत साता अनुशासन तथा आचार संहिता अभियोजक नियुक्त गरेको थियो। अभियोजकको सिफारिशका आधारमा फिफाले अर्जेन्टिनाका नाहुएल मोलिना, लिएन्ड्रो पेडेरेस र सहायक प्रशिक्षक रोबर्टो आयालामाथि अनुसन्धानात्मक अनुसन्धान शुरू गरेको हो। मोलिनामाथि अस्वस्थ खेल व्यवहार सम्बन्धी थप्प आरोप पनि लगाइएको छ। अर्जेन्टिनाका थियागो अल्माडा र स्पेनका मिडफिल्डर गाभीमाथि पनि सोही प्रकृतिको आरोप लागेको फिफाले जनाएको छ। फिफाको अनुशासन संहिता अनुसार अस्वस्थ खेल व्यवहार पुष्टि भए कम्तीमा एक खेलको प्रतिबन्ध र कुटपिटको आरोप प्रमाणित भए कम्तीमा 3 खेलको प्रतिबन्ध हुन सक्ने व्यवस्था छ। यस्तै अर्जेन्टिना फुटबल संघ विरूद्ध पनि प्रतियोगिताका विभिन्न खेलमा भएका सम्भावित नियम उल्लंघनबारे छुट्टै अनुसन्धानात्मक प्रक्रिया अघि बढ़ाइएको छ। खेलकुद बाहेकका राजनैतिक प्रदर्शन, टोलीको अनुशासन मानहीन व्यवहार विभेद तथा जातीय दुर्व्यवहार साथै खेलको सुरक्षा र व्यवस्था सम्बन्धी नियम उल्लंघनको विषयमा अनुसन्धान भइरहेको फिफाले जनाएको छ।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: सुनसरी घटनामा सरकार जिम्मेवार नदेखिएको विपक्षी दलको आरोप। प्रधानमन्त्री शाहको आह्वानमा राष्ट्रिय सुरक्षा परिषदको बैठक बस्दै।
0: चिकित्सकको आन्दोलन फिर्ता भएसँगै अस्पतालहरूमा सबै प्रकारका सेवा सञ्चालन। लघुवित्त पीड़ितहरूको सामूहिक अनशन जारी।
1: झापाको भद्रपुर रोडमा आगलागी बाटा तीन घर

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: बीमा को लाभ दी आफ्नो कमाईको लाभ लिने मौका आज बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स को बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुले र जियौ
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज

0: बर्बादै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिच्ची, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

छ तिम्रो लागि मुटु भरि मेरो प्यार छ डोन्ट वरी बेबी आजको सरकार छ मारा मार छ तेरो लागि त्यता तिरोको पुलिस पछ तेरो पछि पछि पछि कुनै कता डुलिस बेबी डोन्ट बी पुलिस परि परि नजरको

म राजा हुन्छु तिमी पनि त्यो रानी हुनेछ एक हाम्रो छुट्टै कहानी बनाउला प्रिन्सेस हामी करी करी विषय दिने कस्तो तिम्रो पानी अब नचाउन पर पर चानी चानी मन नजिक आउँदा किन हुन्छ पानी पानी पैसा ठङ्कि त जान्छ अब सोच्ने पो हो कि मन मिल्ने साथी मलाई रोज्ने पो हो कि

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले अपराह्नको ठीक 3 बज्यो।

आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz गतिशील छ जब समय बोल्न थाल्छ संचार सुन्न थाल्छ यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाण्डमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: सुनसरी घटनालाई लिएर प्रतिनिधि सभामा चर्का चर्की, सिरहामा भएको प्रदर्शन उग्र, धनुषामा पनि कर्फ्यू आदेश जारी।
0: सुनसरी घटनाको विरोधमा जनकपुर धाम बन्द, जनजीवन प्रभावित, सुरक्षा निकाय तथा सरोकारवाला बीच समन्वयलाई थप प्रभावकारी बनाउने सुरक्षा परिषदको निर्णय।
1: 27.5 लाख सवारी चालक अनुमति पत्र छपाई सम्पन्न, म्याद सकिन एक वर्ष भन्दा कम अवधि भएका लाइसेन्स नछापिने।
0: इरानले सैन्य अड्डालाई निशाना बनाएपछि अमेरिकाको जवाफी हमला, मध्य पूर्वमा फेरि युद्धको जोखिम बढ़्यो।
1: र भारतीय क्रिकेट टोलीका पूर्व कप्तान रहाणेद्वारा सन्यासको घोषणा।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क।
0: सुनसरी घटनालाई लिएर प्रतिनिधि सभाका सदस्यहरू बीच आरोप प्रत्यारोप भएको छ। नेकपा एमालेकी सांसद गंगा देवी श्रेष्ठले जिन्जिया आन्दोलनका बेला वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई हत्याराको आरोप लगाएको भन्दै सुनसरी घटनामा पनि आफूहरूले त्यही भन्नुपर्ने हो भन्दै प्रश्न सोध्नु भएको छ।
3: भुलेका छैनौ, भाद्र 23 र 24 गते राज्यको महत्वपूर्ण धरोहर बचाउनका लागि भएको भिडन्तमा गोली चल्दा तत्कालीन सरकारलाई हत्याराको साबित गरियो। तत्कालीन प्रधानमन्त्रीलाई बच्चाको रगत पिएर भनेर लेखेर सम्माननीय प्रधानमन्त्रीज्यूले स्ट्याटस अस्ति भर्खर मात्रै पनि हाल्नु भएको छ। अब प्रधानमन्त्री सम्माननीय प्रधानमन्त्रीज्यूलाई सुनसरीको युवाहरूको रगत पिउनु भयो भनेर भन्ने कि नभन्ने। हामीले
0: श्रेष्ठको अभिव्यक्तिमा राजसोपाकी सांसद दासिका तामाङले नेमापत्ति जनाएर संसदको रेकर्डबाट हटाउन माग गर्नु भएको थियो।
4: पूर्व सांसदज्यूले जुन एउटा शब्द बोल्नु भएको छ, जुन मान्छेको रगत पिउने भन्नुभएको छ, यो चाहिँ एकदमै अपमानजनक, आपत्तिजनक, यो एकदम शिष्टता विरूद्ध अनि तपाईँको यो नैतिक नभएको, पतन भएको यो शब्द बोल्नु भएको छ। र उहाँको यो बोलीलाई हजुरको जुन ऊ छ त्यसबाट चाहिँ रेकर्डबाट पूरा रूपमा हटाइयोस् भनेर भन्न चाहन्छु। यो भ्याम्पायरले रगत खाने जस्तो चाहिँ यस्तो शब्द नै बोल्न पाइन्छ? मान्छेको रगत खान मिल्छ? त्यो हान्नै पर्दैन, त्यो ढ्याङढ्याङ गरेर के हुन्छ हानेर?
0: आशिकाले पूर्व सांसद भनेपछि अर्का सांसदले पनि आपत्ति जनाउनु भएको थियो। यस्तै रासोपाका सांसद रहबर अन्सारीले अराजक अभिव्यक्ति दिएको भन्दै सांसद सृष्टि भट्टराईले पनि आपत्ति जनाउनु भएको थियो।
5: बिहानदेखि संयम भएर बोलिएको भाषा, ताकि हिन्दू मुस्लिमको विवाद नबढ़ोस् भनेर हरेक मान्यजीहरू कन्सस हुनुभएको थियो, तर उहाँले अहिले बोल्दा बोल्दै के बोले भनेर थाहा भएन जस्तो लाग्यो। उहाँले हर हर महादेव भन्नेहरू गाँजा खाएर हिँड्छ भनेर उहाँलाई त्यो मात्रै कसरी थाहा भयो? त्यसमा यो शब्द हर हर महादेव र ओम नमः शिवाय भन्नेहरूले चाहिँ गाँजा खाएर भन्छ, भाङ खाएर भन्छ भनेर यो शब्द यो संसदको रेकर्डबाट हटाइयोस् सभामुख।
0: त्यसअघि विशेष समय लिएर नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जनताले गत निर्वाचनमा दिएको मतलाई सरकारले न्याय गर्न नसकेको टिप्पणी गर्नुभएको थियो।
1: संसारी घटनाको विरोधमा सिराहामा भएको प्रदर्शन चर्किएको छ। अहिले गोलबजारको अवस्था तनावग्रस्त बन्दै गएको छ। गोलबजारमा दुई पक्षबीच झडप भएको छ। अवस्था नियन्त्रणमा लिनका लागि जिल्ला प्रशासन कार्यालय सिराहाले गोलबजार नगरपालिकाको विभिन्न क्षेत्रमा आज दिउँसोदेखि कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णय अनुसार दिउँसो दुई बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको प्रशासनले जनाएको छ। प्रशासनले जारी गरेको सूचना अनुसार पूर्व पश्चिम राजमार्गको पूर्वतर्फ गोलबजार नगरपालिका तीनको कसहा खोलादेखि पश्चिमतर्फ गोलबजार नगरपालिकाको चोहरवा चोक, उत्तरतर्फ गोलबजार नगरपालिका छको सैनिक चोकदेखि दक्षिणतर्फ गोलबजार नगरपालिका चारको राप्र बहुमुखी क्याम्पस क्षेत्रमा कर्फ्यू लगाइएको हो। जिल्लाको पछिल्लो सुरक्षा स्थितिको विश्लेषणका आधारमा आन्दोलन वा होलदंगा भई शान्ति भंग हुन जाने देखिएको भन्दै जिल्ला सुरक्षा समितिले कर्फ्यू लगाएको जनाएको छ। यस्तै धनुषामा पनि कर्फ्यू लगाइएको छ।
0: सुनसरीमा भएको हिंसात्मक घटनाको विरोध तथा मृतकहरूप्रति श्रद्धांजलि व्यक्त गर्न हिन्दू सम्राट नेपालले आज आह्वान गरेको बन्दका कारण जनकपुर धामको जनजीवन प्रभावित बनेको छ। बन्दका कारण त्यहाँका मुख्य बजार क्षेत्र पसल तथा व्यापारिक प्रतिष्ठानहरू बिहानैदेखि ठप्प रहेका छन्। हिन्दू सम्राट नेपालले यसअघि नै जनकपुर धाम उद्योग वाणिज्य संघ र स्थानीय व्यवसायीलाई बजार बन्द गरी ऐक्यबद्धता जनाउन आग्रह गरेको थियो। सोही अनुरूप जनकपुर धामका प्रमुख व्यापारिक केन्द्रहरू जनक चोक, शिव चोक, कदम चोक, रामानन्द चोक र भानुचोक लगायतका क्षेत्रमा अधिकांश पसलहरू बन्द रहेका छन्। केही खुलेका पसलहरू समेत उक्त संगठनका युवाहरूले बजार गस्ती गरी बन्द गराएका थिए। आयोजक संस्थाले सुनसरी घटनामा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धांजलि अर्पण गर्दै पीड़ित परिवारलाई अविलम्ब न्याय दिलाउन सरकारसँग माग गरेको छ। साथै सो घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कड़ा कानूनी कार्यवाही गर्न समेत दवाब दिइएको छ। बन्दका क्रममा हुन सक्ने सम्भावित उश्रृंखल गतिविधि र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था चुस्त बनाएको छ। जनकपुर धामका विभिन्न संवेदनशील स्थानहरूमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ।
1: राष्ट्रिय सुरक्षा परिषदको बैठकले सुरक्षा निकाय तथा सरोकारवाला बीच समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको परिषदको 43औं बैठकले देशको समग्र सुरक्षा अवस्था तथा साउन 10 गते सुनसरीमा भएको घटनाको समीक्षा गरिएको परिषदका सदस्य सचिव एवं रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले जानकारी दिनुभयो। बैठकले भविष्यमा यस्ता घटना दोहोरिन नदिन सबै सुरक्षा निकाय र सम्बन्धित सरोकारवालासँग समन्वय गर्दै सामाजिक सद्भाव तथा राष्ट्रिय एकताको भावना कायम राख्ने गरी प्रभावकारी रूपमा कार्य सम्पादन गर्ने निर्णय गरेको उहाँको भनाइ छ। त्यसै गरी विपदका घटनामा खोज उद्धार तथा राहतका कार्यलाई समयमै प्रभावकारी रूपमा सञ्चालन गर्न सम्बन्धित निकायबीच समन्वय सुदृढ बनाउने विषयमा पनि बैठकमा छलफल भएको उहाँले बताउनुभयो। बैठकमा सहभागी परराष्ट्र मन्त्री शिशिर खनालले राजनैतिक दल, स्थानीय सरकारवाला र सुरक्षा निकायको संयुक्त प्रयासबाट सुनसरीको अवस्था सामान्यीकरणतर्फ उन्मुख भएको ब्रिफिङ गरिएको बताउनुभयो।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
6: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
7: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवन भर।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। यातायात व्यवस्था विभागले 27.5 लाख सवारी चालक अनुमति पत्र छपाई सम्पन्न भएको जानकारी गराएको छ। विभागले आज एक विज्ञप्ति जारी गर्दै असार मसान्तसम्म छपाई हुन बाँकी रहेका सबै लाइसेन्स छापिएको जानकारी दिएको हो। 27,47,253 थान कार्ड हुलाक मार्फत वितरणका लागि सम्बन्धित यातायात कार्यालयमा पठाइएको विभागले जनाएको छ। विभागका अनुसार कार्तिक 12/2082 विभाग र सुरक्षण मुद्रण केन्द्र बीचको सम्झौता अनुसार लाइसेन्स छाप्ने कामले तीव्रता पाएको हो। अहिले म्याद सकिन एक वर्षभन्दा कम अवधि भएका लाइसेन्स पनि छापिएको छैन। यस्ता लाइसेन्सको नवीकरणपछि 10 वर्ष अवधिको लाइसेन्स प्राप्त हुने भन्दै विभागले एक वर्षभन्दा कम अवधि भएका लाइसेन्स बाहेकलाई पाइक पर्ने यातायात कार्यालयमा नवीकरण गर्न समेत अनुरोध गरेको छ। विभागले नयाँ लाइसेन्स प्राप्ति र नवीकरणमा राष्ट्रिय परिचय पत्रमा भएको विवरण प्राप्त गर्न राजस्व भुक्तानी अनलाइन मार्फत गर्न सकिने गरी प्रणालीमा सुधार गरिएको समेत जनाएको छ।
0: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिव शिखर सहकारीका 56 जना पीड़ितले बचत फिर्ता पाएका हुन्। हालसम्म सो सहकारीका करिब 1400 जनाले रकम फिर्ता पाएका छन्। पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने भएको छ। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीड़ित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ। समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्तालाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानूनी व्यवस्था बमोजिम निरन्तर रूपमा सञ्चालन भइरहेको छ।
1: जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा लक्ष्य गरी ईरानले गरेको क्षेपास्त्र आक्रमणको प्रयासपछि अमेरिकाले आज ईरानका विभिन्न स्थानमा जवाफी आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानलाई निकै कड़ा प्रहार गर्ने धम्की दिएको केही घण्टाभित्रै अमेरिकी सेन्ट्रल कमाण्डले ईरानमा बमबारी शुरू गरेको हो। अमेरिकी सेनाको केन्द्रीय कमाण्ड सेन्ट्रल कमाण्डले यो कार्यवाहीलाई मध्य पूर्वमा तैनाथ आफ्ना सैनिकमाथि भएको ईरानी आक्रमणको शक्तिशाली प्रतिक्रिया भएको जनाएको छ। ईरानी सरकारी संचार माध्यमका अनुसार ईरानको आवादान बन्दर अब्बास र बुसेहर प्रान्तमा ठूला विस्फोटका आवाजहरू सुनिएका छन्। बुसेहर प्रान्तमा ईरानको एकमात्र आणविक ऊर्जा केन्द्र रहेकाले उक्त क्षेत्रमा भएको विस्फोटलाई निकै गम्भीरताका साथ हेरिएको अल जजिराले समाचारमा उल्लेख गरेको छ। यस्तै क्युम टापुको आवासीय क्षेत्रमा पनि मिसाइल खसेको स्थानीयले बताएका छन्। खुजेस्तान प्रान्तको आवादानमा रहेका केही रणनीतिक स्थानहरूलाई अमेरिकी फौजले निशाना बनाएको जनाइएको छ। करिब एक सातादेखि रोकिएको सैन्य भिडन्त पुनः शुरू भएसँगै वार्ता मार्फत तनाव कम हुने आशामा गम्भीर धक्का लागेको छ भने मध्य पूर्व फेरि युद्धको जोखिमपूर्ण चरणमा प्रवेश गरेको छ।
0: अब खेल समाचार। भारतीय क्रिकेट टोलीका पूर्व कप्तान अजिंक्य रहाणेले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। उनले सबै प्रकारका क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन्। आज सामाजिक सञ्जालमा एक भिडियो राख्दै उनले तत्कालै लागू हुने गरी आफ्नो खेल जीवन अन्त्य भएको घोषणा गरेका हुन्। रहाणेले भारतका लागि 85 टेस्ट 90 एकदिवसीय र 20 टी20 अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले 15 शतक सहित 8,414 रन बनाएका छन्। उनले टेस्ट क्रिकेटमा 12 र एक दिवसीयमा 3 शतक प्रहार गरेका हुन्। उनले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल सन् 2023 जुलाईमा वेस्ट इण्डिज विरूद्धको टेस्ट म्याचमा खेलेका थिए। रहाणेले पछिल्लो समय आईपीएलमा कोलकाता नाइट राइडर्सको कप्तानी गर्दै आएका थिए। उनको सन्यासपछि अब केकेआरले नयाँ कप्तान खोज्नुपर्ने भएको छ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: सुनसरी घटनालाई लिएर प्रतिनिधि सभामा चर्का चर्की। सिंहमा भएको प्रदर्शन उग्र। धनुषामा पनि कर्फ्यू आदेश जारी।
0: सुनसरी घटनाको विरोधमा जनकपुर धाम बन्द। जनजीवन प्रभावित। सुरक्षा निकाय तथा सरोकारवाला बीच समन्वयलाई थप प्रभावकारी बनाउने सुरक्षा परिषदको निर्णय।
1: 27,50,000 सवारी चालक अनुमति पत्र छपाई सम्पन्न। म्याद सकिन एक वर्षभन्दा कम अवधि भएका लाइसेन्स नछापिने।
0: इरानले सैन्य अड्डालाई निशाना बनाएपछि अमेरिकाको जवाफी हमला। मध्य पूर्वमा फेरि युद्धको जोखिम बढ़्यो।
1: र भारतीय क्रिकेट टोलीका पूर्व कप्तान रहाणेद्वारा सन्यासको घोषणा।
0: थाहा संचार नेटवर्कले काठमाण्डमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।
8: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
9: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
10: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
9: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
10: खै के गर्ने गर्ने दिदी,
11: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।

0: dentro ahí.
1: दिनसम्मको हामी बीचको मौनतालाई चिर्दै टेलिफोनको घण्टी बज्यो। चिसिएको हाम्रो सम्बन्ध न्यानो हुने आशामा मैले उनका सबै गुनासाहरू सुनिरहे। सायद उनीबाट टाढा जान चाहन्छे, यसैलाई खुसी मिल्छ।

0: नेपाली रेडियो नेटवर्कको साँझ 6 बजेको नेपाली खबरमा खबर सहयात्री समीक्षा मोतेसँगै माधव दुलालको नमस्कार।
1: प्रधानमन्त्री बालन शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने गृहमन्त्री गुरूङ र स्वास्थ्य मन्त्री मेहता सुनसरी जाँदै मुलुकमा उत्पन्न परिस्थितिप्रति राष्ट्रपति र पूर्व राजाको चिन्ता सामाजिक सद्भाव कायम राख्न अपील।
0: सुनसरी घटनालाई लिएर मध्य प्रदेश अशान्त, सिरा र धनुषामा कर्फ्यू आदेश जारी। प्रदर्शनका क्रममा गोली लागेर गोल बजारमा एकजनाको मृत्यु, सुनसरीमा ज्यान गुमाउनेको संख्या 2 पुग्यो।
1: प्रतिनिधि सभा बैठक साउन 19 गतेसम्मका लागि स्थगित। चीनबाट 1,90,000 भाइल रेबिज खोप आयात, केही सहसचिवको जिम्मेवारी हेरफेर।
0: लाल सागरका व्यापारिक जहाजसँग शुल्क असोल्ने हुतीको तयारी, चिनिया जहाजलाई छुट। पाकिस्तानको सुरक्षा चौकीमा आक्रमण, 9 प्रहरीसहित 24 मृत्यु।
1: र 7 महिनादेखि मुख्य छनौटकर्ताविहीन राष्ट्रिय क्रिकेट टोली चीनमा नेपाली तेक्वान्दो टोलीलाई 12 स्वर्ण सहित 34 पदक।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: ए भतिज, त एकाएक शाकाहारी भइसरे, कमजोर होला है कमजोर।
5: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
4: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
5: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक, पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
6: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
4: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। मध्य प्रदेश अशान्त सम्बन्धी खबरबाट, सुनसरीको देवानगंजबाट शुरू भएको धार्मिक आगोको झिल्को मध्य प्रदेशका विभिन्न जिल्लामा फैलिएको छ। हिन्दू र मुस्लिम समुदाय बीच डीजे बजाउने विषयमा भएको विवादले 3 जनाको मृत्यु भएको छ। कोशी र मध्य प्रदेशका जिल्ला अशान्त बनेका छन्। स्थानीयमा त्रास फैलिएको छ। सुनसरीमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको छ। देवानगंजको बाछिटा, धनुषा, सिरा, पर्सासम्म पुगेको छ। यी जिल्लामा पनि कर्फ्यू र निषेधाज्ञा आदेश जारी भएको छ। सिरामा 15 वर्षका युवकको अनाहकमा ज्यान गएको छ। दोषीलाई कार्यवाही गर्न ढिला गर्दा यो तनाव देशभर फैलिने खतरा देखिएको सिराका पत्रकार फिरोज शेखले बताउनु भएको छ।
8: होइन, यसमा चाहिँ नेपाल सरकारसँग चाहिँ अब हाम्रो गृहमन्त्रीसँग चाहिँ चुक भएको देखिन्छ, होइन, हाम्रो प्रधानमन्त्रीजीसँग चाहिँ चुक भएको देखियो। किनभने त्यहाँ घटना भयो, ठिक छ, घटना हुने बित्तिकै उहाँहरूले चाहिँ तुरन्तै एक्सन लिनु पर्थ्यो र जो दोषी छ उसलाई चाहिँ कारवाही हुनुपर्छ। त्यो सबैको माग हो। जसले गल्ती गरेको छ त्यहाँ जुन समुदायको होस्, हिन्दू होस्, मुस्लिम होस्, सिख हो, इसाई होस्, त्योदेखि सरकारको विषय भएन, तर गल्ती गर्नेलाई चाहिँ सजाय हुनु पर्थ्यो, त्यसमा चाहिँ तुरन्तै एक्सन लिनु पर्थ्यो। उहाँहरूले चाहिँ ढिलाइ गर्नुको कारण र हाम्रो प्रधानमन्त्रीज्यूले एउटा देशवासीको नाममा सम्बोधन पनि गर्न सक्नु भएन। त्यहाँ देवानगंजमा चाहिँ प्रधानमन्त्री र गृहमन्त्रीलाई चाहिँ सुदनजीलाई चाहिँ खोजिराख्नु भएको छ, उहाँहरूको न कुनै स्पष्ट धारणा आइरहेछ, न जनताको नाममा सम्बोधन गरेको छ। त्यो भएर पनि अलिकति चाहिँ सामाजिक सद्भाव चाहिँ यहाँ बिग्रेको जस्तो चाहिँ मलाई महसुस भइरहेछ। र यसमा चाहिँ कतै न कतै कसै न कसैको चाल पनि लागिरहेछ।
0: राष्ट्रपति रामचन्द्र पौडेल, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीदेखि पूर्व राजा ज्ञानेन्द्र शाहसम्मले सामाजिक सद्भाव कायम गर्न अपील गर्नुभएको छ। घटनाको स्थलगत अनुगमन गर्न गृहमन्त्री सुदन गुरूङ र स्वास्थ्य मन्त्री निशा मेहता देवानगंज पुग्ने तयारीमा हुनुहुन्छ। गृहमन्त्रीको ब्रिफिङ लिएर प्रधानमन्त्री बालेन्द्र शाहले देशवासीका नाममा सम्बोधन गर्ने तयारी गर्नुभएको छ। सरकार शुरूमै एकसनमा उत्रन नसक्दा यो अवस्था आएको पत्रकार शेखले बताउनु भएको छ। उहाँका अनुसार स्थानीय यति बेला त्रासमा छन्, अब सम्बोधन गर्ने तयारी पनि ढिलो भइसकेको उहाँले बताउनुभयो।
8: अब ढिलो भयो जस्तो मलाई चाहिँ फिल भइरहेछ होइन, तर यहाँको स्थानीय जुन अगुवाहरू छन् होइन उहाँहरूसँग चाहिँ एकचोटि उहाँहरूले चाहिँ समन्वय गर्नै पर्ने हुन्छ होइन, देशवासीको नाममा सम्बोधन गर्दा म चाहिँ कन्ट्रोल हुन्छ भन्ने पनि लागिरहेछ, तर अवस्था चाहिँ अहिले चाहिँ नियन्त्रण बाहिर गएको। अब अहिले पनि भन्नु पर्दाखेरि गोल बजारको अवस्था पुरै तनावग्रस्त छ, त्यहाँ प्रहरी रोडमा छन् र प्रदर्शनकारी पनि रोडमा छन् र दमदनी एबी मलमा चाहिँ आगो बलिरहेको अवस्था, धेरै ठाउँमा तोडफोड आयोजनी पनि भइरहेको अवस्था छ। तर अब सम्बोधन गर्नुहुन्छ भने केही त होला, तर के हो भने कुनै पनि समस्याको समाधान भनेको त वार्ता नै हो होइन, उहाँहरूको चित्त कसरी बुझाउन सकिन्छ आन्दोलनकारीको त्यो चाहिँ गर्नु पर्यो होइन, तर के हो भने एकैचोटि चाहिँ यसरी यस्तो उग्र रूप लिन्छ भनेर कसैले सोचेको थिएन, तर एकैचोटि यस्तो उग्र रूप लिइसकेपछि कसै न कसैको यसमा चाहिँ चाल हुन सक्छ, त्यो सरकार ढाल्ने पनि कतिले चाहिँ त्यो पनि कुराहरू गरिरहेछन्, जुन हाम्रो राजनीतिक विश्लेषकहरू छन् उहाँहरूले चाहिँ यो पालेन सरकारलाई चाहिँ ढाल्नलाई पनि यो अस्त्र प्रयोग गरिएको हो भन्ने कुराहरू बुझिरहेको।
0: प्रधानमन्त्री बालेन्द्र शाह देशभर आगो धन्किँदा समेत मौन बसिरहेको भन्दै आलोचना भएको छ। प्रधानमन्त्री शाहले आज सुरक्षा निकायको बैठक पनि राख्नु भएको थियो, तर अवस्था साम्य हुन नसकेपछि जेएनजी आन्दोलनमा बालेन्द्र शाहले पूर्व प्रधानमन्त्रीमाथि लगाएको आरोप आफैले खेप्नु परेको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा विपक्षी दलका सांसद र सत्ता पक्षका सांसद बीच त्यही विषयलाई लिएर जुहारी चलेको छ, जसको सत्तारूढ दलका सांसदले आजको संसद बैठकमा प्रतिवाद गरेका छन्।
9: भाद्र 23 र 24 गते राज्यको महत्वपूर्ण धरोहर बचाउनका लागि भएको भिडन्तमा गोली चल्दा तत्कालीन सरकारलाई हत्याराको साबित गरियो, तत्कालीन प्रधानमन्त्रीलाई बच्चाको रगत पिएर भनेर लेखेर सम्माननीय प्रधानमन्त्रीज्यूले स्टाटस अस्ति भर्खर मात्रै पनि हाल्नु भएको छ। अब सम्माननीय प्रधानमन्त्रीज्यूलाई सुनसरीको युवाहरूको रगत पिउनु भयो भनेर भन्ने कि नभन्ने, हामीले
10: मान्छेको रगत पिउने भन्नुभएको छ, यो भ्याम्पायरले रगत खाने जस्तो चाहिँ यस्तो शब्द नै बोल्न पाइन्छ? मान्छेको रगत खान मिल्छ? त्यो हान्नै पर्दैन, त्यो ढ्याङढ्याङ गरेर के हुन्छ हानेर?
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका मधेस प्रदेशका सांसदहरूले गृहमन्त्रीको भूमिकाप्रति असन्तुष्टि जनाएका छन्। पार्टी सभापति रवि लामिछानेसँगको छलफलमा उनीहरूले मधेसमा तनाव बढ़दा पनि सरकारले चासो नदेखाएको गुनासो गरेका हुन्। सुनसरीबाट शुरू भई मधेसका विभिन्न जिल्लामा फैलिएको तनावबारे छलफल गर्न सभापति लामिछानेले आज करिब 20 सांसदहरूसँग कुराकानी गर्नुभयो। भेटमा सांसदहरूले गृहमन्त्रीले प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग कुनै समन्वय नगरेको भन्दै आक्रोश व्यक्त गरे। छलफलमा सहभागी सांसद मनिष शाहले मधेसमा सुरक्षा संवेदनशीलता बढ़े भने संघीय सरकारले पर्याप्त ध्यान नदिएको बताउनुभयो। सभापति लामिछानेले भने परिस्थिति गम्भीर बनेको भन्दै सामाजिक सद्भाव कायम राख्न आफू छिटै मधेस जाने तयारीमा रहेको जानकारी गराउनु भएको छ।
0: प्रतिनिधि सभाको बैठक भने साउन 19 गतेसम्मका लागि स्थगित भएको छ। सभामुख डोल प्रसाद अर्यालले बैठक साउन 19 गते मंगलबार दिउँसो 1 बजेसम्मका लागि स्थगित भएको जानकारी दिनुभयो। दुई सातापछि आज बसेको बैठकमा प्रतिपक्षी दलहरूले सुनसरी घटनालाई लिएर सरकारको आलोचना गर्दै प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ माग गरेका छन्। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाल प्रसन्नले सरकारलाई बहुमतको घमण्ड त्यागेर अनुभवी नेतृत्वसँग संवादमा आउन आग्रह गर्नुभएको छ। विरोधका बीच बैठकले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। त्यसै गरी प्रतिनिधि सभाको बैठकले पूर्व उप प्रधानमन्त्री एवं नेपाली कांग्रेसका वरिष्ठ नेता गोपाल मान श्रेष्ठको निधनमा आज शोक प्रस्ताव पारित गरेको छ।
1: निर्वाचन आयोगले नयाँ नेतृत्व पाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मान बहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त पदमा नियुक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले संवैधानिक निकायमा रिक्त पद पूर्ति गर्ने क्रममा कार्कीलाई प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी सुम्पिनु भएको हो। यसै गरी आयोगको आयुक्त ओखलढुङका गुरूप्रसाद बागले र काठमाण्डुका डाक्टर राजीव सुब्बा नियुक्त हुनुभएको छ।
0: लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेत नारायण आचार्यलाई नै निरन्तरता दिनेबारे एमाले शीर्ष नेतृत्व तहमा छलफल भएको छ। केन्द्रमा सत्ता समीकरण फेरिएपछि लुम्बिनी प्रदेश सरकारको नेतृत्वबारे भक्तपुरको गुण्डुमा एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र लुम्बिनीका नेताहरूबीच भएको छलफलमा यस्तो साझेदारी बनेको हो। नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि एमाले र नेकपा बीच नयाँ सहकार्यको बाटो खोलेको छ। अब नयाँ मन्त्री चयन र मन्त्रालय बाँडफाँडका लागि दुई दलबीच औपचारिक वार्ता शुरू हुनेछ।
1: यता एमाले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले प्रदेशसभाबाट विश्वासको मत लिनुहुने भएको छ। नेपाली कंग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले सरकारको निरन्तरताका लागि अन्य राजनैतिक दलहरूसँग संवाद अघि बढ़ाउने निर्णय गरेको छ।
0: सम्पत्ति छानबिन आयोग विरूद्ध परेको रिटमा सर्वोच्च अदालतले लिखित जवाब पेश भएपछि मात्र अर्को सुनवाईको पेशी तोक्न आदेश दिएको छ। विपक्षीहरूबाट लिखित जवाब आउन बाँकी रहेकाले सुनवाई पछि सरेको हो। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको पूर्ण इजलासमा आज उक्त रिटको सुनवाई तय भएको थियो, तर आयोगका तर्फबाट लिखित जवाब पेश भइ नसकेकाले अदालतले अर्को पेशी तोक्न आदेश दिएको हो। सम्पत्ति छानबिन आयोगको गठन र वैधानिकतामाथि प्रश्न उठाउँदै पूर्व न्यायाधीश टोप बहादुर सिंह सहितका अधिवक्ताहरूले सर्वोच्चमा रिट दायर गरेका थिए। यसअघि नै सर्वोच्चले आयोगको उजुरी लिने र अनुसन्धान गर्ने कार्य रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरिसकेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। रेबिस विरूद्धको खोपको अभाव झेलिरहेका स्वास्थ्य संस्थाहरूका लागि केही राहत मिलेको छ। सरकारले महिनौ पछिको प्रयासपछि चीनबाट 190,000 भायल खोप खरिद गरेर नेपाल ल्याएको छ। स्वास्थ्य सेवा विभागका अनुसार 6,50,00,000 रूपियाँ लागतमा खरिद गरिएको उक्त खोप अब देशैभरका अस्पतालहरूमा माग अनुसार पठाउने तयारी भइरहेको छ। यसअघि भारतबाट ल्याइने गरिएको यो खोप यसपटक भने चिनिया कम्पनीबाट आयात गरिएको हो। समयमा खोप खरिद हुन नसक्दा टेकु स्थित शुक्र रास ट्रफिकल अस्पताल सहितका स्वास्थ्य संस्थाले आफै खरिद गरेर बिरामीलाई सेवा दिइरहेका थिए। नेपालमा हरेक वर्ष करिब 3,00,000 मानिस जनावरको टोकाईबाट प्रभावित हुने र 100 जनासम्मको मृत्यु हुने गरेको तथ्याङ्क छ। समयमै खोप लगाए रेबिजबाट 100% जोगिन सकिने भएकाले सरकारले यो भ्याक्सिन सर्वसाधारणलाई निशुल्क उपलब्ध गराउँदै आएको छ।
2: आन्दोलनरत लघुवित्त पीड़ितहरूसँग छलफल गर्न सरकारले वार्ता टोली गठन गरेको छ। अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा 5 सदस्यीय समिति बनाइएको हो। समितिको सदस्य सचिवमा उपसचिव बोल राज आचार्य तथा सदस्यहरूमा कानून, गृह मन्त्रालय र नेपाल राष्ट्र बैंकका प्रतिनिधि छन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले मन्त्री स्तरीय निर्णय गर्दै समितिलाई आजदेखि आन्दोलनरत पक्षसँग संवाद शुरू गर्न निर्देशन दिनुभएको छ।
1: सरकारले प्रशासनमा व्यापक हेरफेर गर्दै 23 जना सहसचिवको सरूवा गरेको छ। मन्त्री परिषदको पछिल्लो बैठकले विभिन्न मन्त्रालय, आयोग र प्रदेशमा कार्यरत राजपत्रांकित प्रथम श्रेणीका अधिकारीहरूलाई नयाँ जिम्मेवारी तोकेको हो। प्रशासनिक काम कार्यवाहीलाई प्रभावकारी बनाउन भन्दै सरकारले गृह, अर्थ र भूमि व्यवस्था मन्त्रालय सहित विभिन्न प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा कार्यरत सहसचिवहरूको जिम्मेवारी फेरबदल गरेको छ। विभिन्न आयोग र नियोगहरूमा कार्यरत सहसचिवलाई समेत नयाँ स्थानमा कामकाजका लागि खटाइएको छ। मन्त्री परिषद बैठकले गरेको यो निर्णयसँगै सरूवा भएका अधिकारीहरूलाई तोकिएको मन्त्रालय तथा निकायमा खटिन निर्देशन दिइएको छ।
2: कपिलवस्तुको सुदुदन गाउँपालिकाका उपाध्यक्ष होम

0: प्रकारको कैद दिवानाको माग दाबी गरेको छ।
1: लामो समयदेखि रोकिएको सवारी चालक अनुमति पत्र लाइसेन्स छपाईको काम पूरा भएको छ। यातायात व्यवस्था विभागले असार मसान्तसम्म छाप्न बाँकी रहेका 27.5 लाख भन्दा बढ़ी लाइसेन्सको छपाई कार्य सम्पन्न गरेको हो। विभागका अनुसार 27,47,253 थान लाइसेन्स कार्ड हुलाक मार्फत सम्बन्धित यातायात कार्यालयहरूमा पठाइसकिएको छ। यस्तै म्याद सकिन एक वर्षभन्दा कम समय बाँकी रहेका लाइसेन्स भने अहिले छापिएको छैन। नवीकरणपछि सिधै 10 वर्ष अवधिको नयाँ लाइसेन्स पाइने भएकाले यस्ता सेवाग्राहीलाई पाएक पर्ने यातायात कार्यालयमा सम्पर्क गर्न विभागले अनुरोध गरेको छ।
0: दाङमा पूर्व पश्चिम राजमार्गबाट 10,75,000 रूपियाँ मूल्य बराबरका गैर कानूनी मोबाइल तथा यसका सामग्री बरामद गरिएको छ। नियमित सवारी साधन जाँचका क्रममा दिल भिजक विहीन अवस्थामा भेटिएका ती सामान प्रहरीले नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय भालुवाङको टोलीले राप्ती गाउँपालिका एक पुलचोकबाट अवैध रूपमा ल्याउँदै गरेका मोबाइल र पाठ पूर्जा बरामद गरेको छ। बरामद गरिएका सामग्रीहरूमा आइफोन 16, 13, 12 र 11 का एक एक थान मोबाइल, 228 थान एन्ड्रोइड डिस्प्ले र ब्याट्री रहेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। वीरगंजनाकाबाट गत आर्थिक वर्षमा सूर्यमुखीको प्रशोधित तेलको निर्यात दोब्बरले बढ़ेको छ। भटमासको तेलको निर्यात घटे पनि सूर्यमुखी पाम र तोरीको तेलको निकासी भने बढ़ेको भन्सार वीरगंज भन्सार कार्यालयले जनाएको छ। भन्सार कार्यालयको तथ्याङ्क अनुसार अघिल्लो वर्ष 4 करोड़ लिटर भन्दा बढ़ी निर्यात भएको सूर्यमुखी तेल गत वर्ष बढ़ेर 8 करोड़ 40 लाख लिटर पुगेको छ। यसै गरी पाम तेलको निर्यात बढ़ेर 1 अर्ब 40 करोड़ रूपियाँ र तेल निर्यात 1 अर्ब 28
2: टाटा कारोबारको पहिलो दिनदेखि बजारले आज पनि नेप्सी परिसूचक 16.29 अंकले घटेर 2672.58 बिन्दुमा झरेको छ। यो साता मात्रै नेप्सेमा कुल 62 अंकको गिरावट आएको छ। परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ। अघिल्लो दिन 4 अर्ब भन्दा बढ़ीको कारोबार भएकोमा आज 3 अर्ब 38 करोड़ रूपियाँमा सीमित भयो। कारोबारमा आएका मध्ये 206 कम्पनीको शेयर मूल्य घट्दा 59 वटाको बढ़ेको छ भने 11 वटाको स्थिर रह्यो। आज जलविद्युत र विकास बैंक समूहको शेयर मूल्य 1% भन्दा बढ़ीले घट्दा अन्य सबै समूहगत सूचकहरू पनि रातो भएका छन्।
1: अब विदेशका खबर। यमनको हुथी विद्रोही समूहले लाल सागर भएर जाने व्यापारिक जहाजसँग शुल्क असुल्ने तयारी गरेको छ। यमनको इरान समर्थित हुथी समूहले दक्षिण लाल सागर र एडनको खाड़ी जोड़ने बाब अल मन्देब जलमार्गबाट आवत जावत गर्ने व्यापारिक जहाजहरूमा शुल्क लगाउने योजना बनाएको हो। हुथीका अनुसार अमेरिका र उसका सहयोगी राष्ट्रहरूमाथि थप दबाव बढ़ाउने रणनीति अन्तर्गत यस्तो कदम चालिएको हो। यो व्यवस्था लागू भए पनि चिनिया जहाजहरूलाई भने छोड़ दिने प्रस्ताव गरिएको छ।
2: उत्तरी पाकिस्तानको खैबर पख्तुनवा प्रान्तमा हंगु जिल्ला स्थित प्रहरी चौकीमा सशस्त्र समूहले आक्रमण गर्दा 9 जना प्रहरीको मृत्यु भएको छ। सुरक्षा फौजको जवाफी कार्यवाहीमा 15 जना आक्रमणकारी समेत मारिएका छन्। आक्रमणको जिम्मेवारी तेहरिक ए तालिबान पाकिस्तान टीटीपीले लिएको छ। पाकिस्तानले आफ्नो क्षेत्रमा हुने यस्ता हिंसात्मक हमलाका लागि अफगानिस्तानमा रहेका आतंकवादी समूह जिम्मेवार रहेको आरोप लगाएको छ।
1: अब खेल खबर। नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख छनौटकर्ता लेखबहादुर छेत्रीले 7 महिना अघि नै पदबाट राजीनामा दिएको खुलासा भएको छ। राष्ट्रिय क्रिकेट टोलीको खस्किँदो प्रदर्शनलाई लिएर आलोचना भइरहँदा प्रमुख छनौटकर्ता छेत्रीले आफूले गत जनवरीमै पद त्यागिसकेको स्पष्ट पारेका छन्। ज्ञानले राजीनामा बारे जानकारी नगराएपछि सामाजिक सञ्जालमा हुने आलोचना रोक्न आफूले मुख खोल्नु परेको छेत्रीको भनाइ छ। उनी नियुक्त भएको 5 महिनामै पदबाट हटेका थिए।
2: चीनको सान्डियामा भएको हाइनान बीच ताइक्वान्डो ओपन

0: मलाई आज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-7180-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
1: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
2: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सिराहाको गोल बजारमा गोली लागेर अर्का युवाको पनि मृत्यु भएको छ। कर्फ्यू जारी रहँदा प्रदर्शन गर्ने क्रममा गोली लागेर मिर्चैया स्थित तुलसीपुरका गणेश यादवको मृत्यु भएको हो। प्रदर्शनकारीले प्रहरीले गोली चलाएको दावी गरे पनि प्रहरीले भने अस्वीकार गरेको छ। प्रदर्शनकारीले बेलुकीसम्म मृतकलाई सड़कमै राखेर प्रदर्शन समेत गरेका थिए। प्रहरीले हवाई फायर र टियर ग्यास मात्रै प्रयोग गरेको सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताउनुभयो। प्रदर्शनका क्रममा विकास ठाकुर घाइते भएका छन्। उनलाई उपचारका लागि सेनाको हेलिकप्टर मार्फत लगिएको छ। गत आइतबार सुनसरीमा भएको गोली काण्डमा गम्भीर घाइते भएका जयप्रकाश मेहताको पनि आजै मृत्यु भएको छ। विराटनगरको न्यूरो अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो। यो सँगै दुई जिल्लामा मात्रै गोली लागेर तीनजना युवाको मृत्यु भइसकेको छ। गत आइतबार स्थानीय ओम प्रकाश मेहताको घटनास्थलमै गोली लागेर मृत्यु भएको थियो। देवानगंज गोलीकाण्डमा गम्भीर घाइते भएका दुईजनालाई थप उपचारका लागि आज काठमाडौँ ल्याइएको छ। विराटनगरमा उपचाररत एकजनाको मृत्यु भएपछि देवानगंज तीनका 18 वर्षीय अमित यादव र 21 वर्षीय रविन्द्र कुमार मेहतालाई राष्ट्रिय ट्रमा सेन्टरमा पठाइएको हो।
3: पाँच दिन अघि सुनसरीबाट शुरू भएको दुई समूहबीचको द्वन्द्वले मध्य प्रदेशका विभिन्न जिल्ला अशान्त छन्। सरकारको पहलमा अवस्था साम्य हुनुको साटो थप भड्किएपछि चार जिल्लामा कर्फ्यू र निषेधाज्ञा लगाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले आज वीरगंजमा पनि निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आज साँझ 5 बजेदेखि भोलि बिहान 6 बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो। वीरगंज महानगरपालिका अन्तर्गत पूर्वमा प्रतिमा चोक, पार्क बाईपास रोड, पश्चिममा तिवाली पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटमा 5 जना भन्दा बढ़ी भेला हुन नपाउने, सभा जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको हो। यसरी सिराहाको गोल बजार र लहान क्षेत्रमा पनि कर्फ्यू लगाइएको छ। गोल बजार क्षेत्रमा लगाइएको कर्फ्यू कार्यान्वयन गराउन नेपाली सेना खटिएको थियो। गोल बजारमा आज बिहानैदेखि तनाव भएपछि जिल्ला प्रशासन कार्यालयले स्थिति नियन्त्रणमा लिन गोल बजारमा प्रहरीले 20 राउण्ड बढ़ी अश्रु ग्यास प्रहार गरेको थियो। यसै सन्दर्भमा हामीले गोल बजारका मेयर श्याम कुमार श्रेष्ठलाई अवस्था नियन्त्रणमा लिन भइरहेका प्रयासबारे सोधेका छौं।
4: आज त हामीले त नगरपालिकाले सबैले बैठक राखेर सद्भाव काम गर्ने भनेर हामीले विज्ञप्ति निकालिया छ। हामीले ठाउँ ठाउँमा सम्झाउने बुझाउने कामहरू गरिरहेको छ। प्रशासनहरू मुखदर्शक भइरहेको छ, केही हेर्दैन। यो अहिले कर्फ्यू आदेश जारी छ, घटना भएको भएकै छ। के गर्ने हामीले यसमा भन्नु त राजनीति केन्द्रले प्रशासनले सरकारले हेर्ने कुरो हो। त्यहाँनिर हेरी देखि देखिकन हाम्रो बाह्र नियन्त्रण जान पाइरहेको छ। बाह्र नियन्त्रणमा हाम्रो ड्राइभर रहन्छ, अरू सशस्त्र रहन्छ। सशस्त्र बाह्र नियन्त्रणमा चढ्दैन, कसरी आगामी आउने भन्नु न। सबै पार्टीको दलको सिनेटर सहित माइनोरिटी सहित हामीले आज निकाल्ने मिलेछ। सूचना हामी निर्णय नै निकाल्ने आन्देशमा माने हामी खटिबेट नगर बाबु नगर नगर भनेर सबै पार्टीको मान्छेहरू हामीले मौखिक हिसाबले सबैले खटिखाएको छ। तर प्रशासन प्रशासनहरूको चाहिँ भूमिका रहेन कि कर्फ्यू लगाएको सेना आउँछ अनि मुख दर्शन बसेर हेरिरहन्छ अनि कसरी हुन्छ। त्यो सेना के पहल गर्नु पर्यो नि त, ठेलठाल गरिदिनु पर्यो। गोली चलाउनु हुँदैन, गोली चलाउनु नभए ठेलठाल त गर्न सकिन्छ नि त। गरिदिँदैन, प्रशासन निरीय छ,
3: गोली नै चलाउनु पर्ने परिस्थिति कसरी।
4: अब गोली त कसरी चल्यो मा थाहा छैन होइन। त्यो तपाईँले प्रशासनलाई नै सोध्नुहोस्, त्यो कुरो सिडिओलाई सोध्नुहोस्, एसपीलाई सोध्नुहोस् कसरी गोली चल्यो भनेर। हामी नगरपालिकामा हामी सर्वदलीय बैठक बसा बस्दै आएको।
3: गोल बजारमा घटना छानबिन गर्न मध्य प्रदेश प्रहरी कार्यालयले आजै 3 सदस्यीय समिति गठन गरेको छ। मध्य प्रदेश प्रहरी कार्यालयका एसपी भेषराज रिजालको कमाण्डमा छानबिन समिति गठन गरेको हो। यसैगरी हामीले सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बराललाई पछिल्लो अवस्थाबारे सोधेका छौं।
5: अहिलेको ताजा अवस्था पनि तनावग्रस्तै छ। बिरामीलाई सेनाको हेलिकप्टरद्वारा धरान पठाइएको छ, डेड बडी सड़कमै छ, त्यसलाई अब उठाउने काम तयारी गर्दैछौ। हामी केही घरहरूमा भएको छ, एबी मल भन्ने थियो एउटा गोल बजारको मेन चौकीमा, त्यसमा चाहिँ अब दमकल पनि जान दिएको छैन, उनीहरू आफै बिरियर बनेर तनावपूर्णै अवस्था छ अहिले।
3: यो स्थिति नियन्त्रणमा लिनका लागि चाहिँ गोली नै चलाउनु पर्ने यो परिस्थिति कसरी आयो,
5: यसको विषयमा छानबिन समितिले नै आधिकारिक रिपोर्ट दिएला। अब कसले कसको गोली चल्यो भन्ने नै यहाँ विवरण।

0: जिल्ला प्रशासन कार्यालय धनुषाले पनि तीनवटा पालिकामा कर्फ्यू आदेश जारी गरेको छ। जनकपुर उपमहानगरपालिकाका सबै वडा, लक्ष्मीनिया गाउँपालिका र नगरायन नगरपालिकामा कर्फ्यू आदेश जारी गरिएको त्यहाँका प्रमुख जिल्लाधिकारी प्रेम प्रसाद लुइटेलले थाहा संसार नेटवर्कसँगको कुराकानीमा बताउनु भएको छ।
1: अहिले चाहिँ हामीले 3:30 बजेदेखि कर्फ्यू लगाएको थियौँ दिउँसोबाट, र अहिले सबैतिर आशा कर्मीहरूले चाहिँ नियन्त्रणमा लिइसकेको र अहिले सुनसान शान्तपूर्ण रूपमा यहाँको नागरिकहरू पनि आफ्नो घरतिर चाहिँ गइसक्नु भएको र अवस्था अहिले धनुषाको चाहिँ सामान्य जिल्लाभरि छैन। अहिले हामीले चाहिँ धनुषा धामपालिका, लक्ष्मीनिया गाउँपालिकाको केही भाग र नगराइन नगरपालिकाको केही भागलाई लिएका छौँ, र जहाँ जहाँ सदरमुकाको अलिकति क्षेत्रहरूमा पनि त्यस्ता गतिविधि भयो भने त्यहाँ जोइन्टली सुरक्षा अपरेसन गरेका
0: घटना शुरू भएको सुनसरीका 10 स्थानीय तहमा मंगलबार रातिदेखि कर्फ्यू अझै जारी छ। झडप शुरू भएको सुनसरीको अवस्था भने सामान्य बन्दै गएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेले बताउनुभयो।
2: सुधार भइरहेको छ, कायमै छ, त्यो अस्तिबाट लागू गरेर जहिसम्म छ त्यो छ, त्यसको अहिले हटाउने त निर्णय भएको छैन, कायम हुन्छ, अर्को सुजन नआएछ कायम।
3: सुनसरीको दिवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटनामा ज्यान गुमाउने दुईजनाको परिवारलाई पालिकाले जनही 10 लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ। आज बसेको गाउँ कार्यपालिकाको बैठकले गोली लागि निधन भएका ओम प्रकाश मेहता र जयप्रकाश मेहताको परिवारलाई समवेदना व्यक्त गर्दै 10 लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको हो। पालिका बैठकले घटनामा ज्यान गुमाएकाहरूलाई शहीद घोषणा गर्न पालिकाले माग गरेको छ। दुर्घटनामा घाइते भएका व्यक्तिलाई 2 लाख तथा मध्यम र सामान्य घाइते भएका व्यक्तिलाई 50,000 का दरले राहत उपलब्ध गराउने निर्णय भएको छ। यसअघि कोशी प्रदेश सरकारले सो घटनामा ज्यान गुमाउनेको परिवारलाई 2 लाख रूपियाँ तथा घर पसलका साथै अन्य आगजानी भएका परिवार तथा घाइतेलाई 50,000 का दरले राहत दिने बताएको थियो।
0: सुनसरी घटनाले सरकारको सर्वत्र विरोध भएपछि प्रधानमन्त्री बालेन्द्र शाहले बल्ल राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गर्नुभएको छ। 3 जनाको मृत्यु भइसक्दा समेत प्रधानमन्त्री र गृहमन्त्रीले मौन व्रत नतोडेको भन्दै सड़कदेखि सड़कसम्म विरोध भएको छ। आज बेलुकी मात्रै प्रधानमन्त्री शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गर्नुभएको बताइएको छ, तर अहिलेसम्म उहाँले सम्बोधन शुरू गर्नुभएको छैन। आज दिउँसो मात्रै सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा राष्ट्रिय सुरक्षा परिषदको बैठक राख्नुभएका प्रधानमन्त्री शाहले लगत्तै गृहमन्त्री सुदन गुरूङलाई घटना भइरहेका क्षेत्रमा जान निर्देशन दिनुभएको थियो। प्रधानमन्त्रीको निर्देशनपछि गृहमन्त्री गुरूङ, स्वास्थ्य मन्त्री निशा मेहता लगायत केही सांसद लिएर मध्य प्रदेश जानुभएको छ। सुनसरी मन्त्री मेहताको गृह जिल्ला हो, त्यहाँ पुगेर गृहमन्त्रीले मृतकका परिवार सहितलाई भेट्ने कार्यक्रम छ। आजै गृह मन्त्रालयमा गृह सचिव राजकुमार श्रेष्ठको उपस्थितिमा मुस्लिम आयोग र हिन्दू संस्थाका पदाधिकारी बीच छलफल समेत भएको छ।
3: यसैबीच सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले कोशी र मध्य प्रदेशका सांसदहरूलाई आफ्नो जिल्ला र क्षेत्रमा गएर सामाजिक सद्भावका काममा जुट्न निर्देशन दिनुभएको छ। आज बेलुकी आकस्मिक रूपमा कोशी र मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरूलाई सिंहदरबारमा बोलाएर सभापति लामिछानेले यस्तो निर्देशन दिनुभएको हो। बैठकपछि सांसद रहवर अन्सारीले सभापति लामिछानेले सुनसरी घटनापछि विकसित अवस्थाबारे ब्रिफिङ गर्दै सामाजिक सद्भाव कायम राख्ने काममा सांसदहरूलाई निर्देशन दिएको जानकारी दिनुभयो।
4: भड्काउन खोजेको छ भने त्यसलाई स्थिर पार्न, त्यसलाई मञ्चर पार्नको लागि सम्पूर्ण सांसदहरूको भूमिका रहनुपर्छ भनेर उहाँले स्पष्ट निर्देशन दिनुभएको छ, र हामी यहाँबाट आफ्ना सम्बन्धित जिल्ला, सम्बन्धित प्रदेश जान्छौँ, सम्पूर्ण सांसदहरू जानुहुन्छ, र त्यसै गरी एउटा एक किसिमको संयन्त्र पनि बनेको छ जो चाहिँ सम्पूर्ण मधेस र जहाँ पनि यस प्रकारका द्वन्द पीड़ित भएका क्षेत्रहरूमा हामी स्वयं पुग्छौं र राज्यका संयन्त्रहरूसँग कोअर्डिनेशन गर्ने काम पनि हामी गर्छौं।
0: सुनसरीसँगै मध्य प्रदेशका विभिन्न जिल्लाको शान्ति सुरक्षा खलबलिएको भन्दै पूर्व राजादेखि जेनजी अभियन्तासम्मले सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता कायम राख्न अपील गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेल, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लगायतले सामाजिक सद्भाव कायम राख्न अपील गर्नुभएको छ। जेनजी मुभमेन्ट नेपालले देशका विभिन्न भागमा पछिल्लो समय देखिएको हिंसाका घटना, साम्प्रदायिक तनाव र सार्वजनिक सुरक्षा अवस्थाप्रति गम्भीर भई समस्या समाधान गर्न सरकारको ध्यान आकर्षण गराएको छ। आजै निजी क्षेत्रले पनि अर्थतन्त्र अप्ठ्यारोमा रहेका बेला धार्मिक एवं साम्प्रदायिक सद्भाव कायम राख्न सरकार र आन्दोलनरत दुवै पक्षको ध्यान आकर्षण गराएको छ। सप्तरीमा आज बसेको सर्वदलीय तथा सरकारवालाको बैठकले पनि सामाजिक सद्भाव, शान्ति र सुरक्षा कायम राख्न आह्वान गरेको छ।
3: सुनसरी घटनाबारे सांसदहरूले सरकारको जवाफ मागेपछि प्रतिनिधि सभाको बैठक चार दिनलाई स्थगित गरिएको छ। दुई सातापछि आज बसेको बैठकमा बोलेका अधिकांश सांसदहरूले सुनसरी घटनाबारे सरकारका प्रधानमन्त्री गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका थिए। यो घटनामा नैतिकताको आधारमा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्नेदेखि घटनाको उच्चस्तरीय छानबिनको माग भइरहेको छ। त्यति मात्र होइन, सत्तापक्षी र विपक्षी दलका सांसद बीच आरोप प्रत्यारोप समेत चलेको छ। विपक्षी दल नेकपा एमालेकी सांसद गंगादेवी श्रेष्ठले जेएनजी आन्दोलनका बेला वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई हत्याराको आरोप लगाएको भन्दै सुनसरी घटनामा पनि आफूहरूले त्यही भन्नुपर्ने हो भन्दै सोधेपछि रासोपाकी सांसद आशिका तामाङले नियम आपत्ति जनाउनु भएको थियो।
5: पूर्व सांसदज्यूले जुन एउटा शब्द बोल्नु भएको छ, मान्छेको रगत पिउने भन्नुभएको छ, यो चाहिँ एकदमै अपमानजनक, आपत्तिजनक, यो एकदम शिष्टता विरूद्ध अनि तपाईँको यो नैतिक नभएको, पतन भएको यो शब्द बोल्नु भएको छ र उहाँको यो बोलीलाई हजुरको जुन ऊ छ त्यसबाट चाहिँ रेकर्डबाट पूरा रूपमा हटाइयोस् भनेर भन्न चाहन्छु। यो भ्यापारले रगत खाने जस्तो चाहिँ यस्तो शब्द नै बोल्न पाइन्छ? मान्छेको रगत खान मिल्छ? त्यो हान्नै पर्दैन, त्यो ढ्याङढ्याङ गरेर के हुन्छ हानेर?
3: आफ्रिकाले पूर्व सांसद भनेपछि अर्की सांसद विष्णु माया विकले वर्तमान सांसद मात्र बैठकमा सहभागी भएको सम्झाउनु भएको थियो। रासोपाका अर्का सांसद रहवर अन्सारीको अभिव्यक्तिमा नेपाली कांग्रेसकी सांसद रेखा कुमारी यादवले आपत्ति जनाउनु भएको थियो।
6: बिहानदेखि संयम भएर बोलिएको भाषा, ताकि हिन्दू मुस्लिमको विवाद नबढ़ोस् भनेर हरेक मान्यजीहरू कन्सियस हुनुभएको थियो, तर उहाँले अहिले बोल्दा बोल्दै के बोले भनेर थाहा भएन जस्तो लाग्यो। उहाँले हर हर महादेव भन्नेहरू गाँजा खाएर हिँड्छ भनेर उहाँलाई त्यो मात्रै कसरी थाहा भयो? त्यसमा यो शब्द हर हर महादेव र ओम नमः शिवाय भन्नेहरूले चाहिँ गाँजा खाएर भन्छ, भाङ खाएर भन्छ भनेर यो शब्द यो संसदको रेकर्डबाट हटाइयो सभामुख।
3: राप्रपा प्रमुख सचेतक खुशबू ओलीले सुनसरीमा कसले गोली चलाएको हो प्रश्न पार्न सरकारसँग माग गर्नुभयो। नेपालमा रोहिंग्या, सोमालिया र पाकिस्तान मूलका मानिसहरूको आगमनले सुरक्षा चुनौती बढ़ेको बताउँदै ओलीले सबै पक्षले संयमता कायम राख्न आग्रह गर्नुभएको छ। आज दुईवटा मात्र कार्यसूची भए पनि आजको बैठक करिब 4.5 घण्टा चलेको थियो। अब प्रतिनिधि सभाको अर्को बैठक साउन 19 गते बस्नेछ, राष्ट्रिय सभाको बैठक भने भोलि बस्नेछ।
0: नेपाल परिवेशमा इरानले गरेको आक्रमणमा कुवेतमा एक नेपालीको ज्यान गयो। लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
7: मार्बलका सीपीपीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीपीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
8: सुरक्षा घरको साथ जीवनभर।

0: ढुक ढुक होइन, ढुक्क हौ प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौं।
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: इरानले गरेको आक्रमणमा परि कुवेतमा एक नेपालीको ज्यान गएको छ। आज बिहान उत्तरी कुवेतमा गरिएको आक्रमणमा परि एक नेपालीको ज्यान गएको पुष्टि भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। ज्यान गुमाउने नेपालीको बारेमा विस्तृत विवरण नआइसकेको र विस्तृत विवरण उपलब्ध गराउन नेपाली राजदूतावास कुवेतलाई निर्देशन दिइसकेको पनि मन्त्रालयले उल्लेख गरेको छ।
3: अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोली र लघु वित्त पीड़ित बीच आज भएको वार्ता निष्कर्षविहीन भएको छ। वार्ता नटुंगिए पनि सकारात्मक र समाधान उन्मुख भएको मन्त्रालयले बताएको छ। तर लघु वित्त पीड़ितहरू पनि काठमाण्डको माइतीघर मण्डलामा धरना दिइरहेका छन्। भोलि पुनः बस्ने वार्तामा थप छलफल हुनेछ। अर्थमन्त्री डाक्टर श्रवण वाग्लेले आन्दोलनरत लघु वित्त पीड़ितसँग वार्ता गर्न मन्त्रीस्तरीय निर्णय गर्दै अर्थ मन्त्रालयका सचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गर्नुभएको थियो।
4: सम्पत्ति छानबिन आयोगले तत्काल काम गर्न नपाउने भएको छ। यसअघि सर्वोच्च अदालतले 15 दिनभित्रमा टुंगो लगाउने भने पनि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले लिखित जवाफ नै पेश नगरेपछि मुद्दाको तत्काल टुंगो नलाग्ने भएको हो। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, विनोद शर्मा र सुनिल कुमार पोखरेलको पूर्ण इजलासमा आज पेशी तोकिए पनि सुनवाई अगाडि बढ़न सकेन। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो मात्र सर्वोच्चको म्याद तामेली भएको थियो। अब लिखित जवाफ परेपछि वा अवधि नागेपछि सबै मुद्दालाई एकैसाथ राखेर पेश गर्न भनिएको छ। आयोग गठन संविधान विपरीत भएको र आयोगको काम समेत गैर संवैधानिक दावी गर्दै अधिवक्ता डाक्टर प्रेमराज सिलवाल लगायतले दायर गरेको रिटमा सर्वोच्चले यसअघि अन्तरिम आदेश जारी गरेको थियो। सम्पत्ति छानबिन आयोगलाई विवरण संकलन, जाँचबुझ तथा कार्यवाही सिफारिशका काम रोक्न अन्तरिम आदेश दिएको थियो। त्यसपछि आयोगले सबै काम रोकेको छ।
3: निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तमा नियुक्त मानबहादुर कार्कीले आज शपथ लिनुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गर्नुभएको हो। त्यस्तै राष्ट्रपति पौडेलले गुरूप्रसाद वाग्ले र डाक्टर राजीव सुब्बालाई निर्वाचन आयुक्तमा नियुक्त गर्नुभएको छ। संसदीय चुनाव समितिले तीनैजनाको नाम अनुमोदन गरेपछि संवैधानिक परिषदले नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिश गरेको थियो। उहाँहरू तीनैजनाले आजै शपथ लिनुभएको छ।
4: दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत सञ्चालन हुने भाषा परीक्षाका लागि आवेदन दिने म्याद थपिएको छ। आज सूचना जारी गर्दै वैदेशिक रोजगार विभागले 3 दिन म्याद थप गरी साउन 20 गतेसम्म आवेदन दिन सक्ने जनाएको छ। यसअघि आवेदन दिने अवधि साउन 17 गतेसम्म तोकिएको थियो। भाषा परीक्षाको आवेदन खोलेपछि राहदानी बनाउने र नवीकरण गर्नेहरूको चाप बढ़ेको छ। राहदानी नभएकै कारण योग्य र इच्छुक नागरिक दरखास्त दिनबाट वञ्चित नहुन भन्दै आवेदन दिने म्याद थप गरिएको विभागले जनाएको छ। यसका साथै विभागले अहिले आवेदन दिन चाहनेले म्याद समाप्त भइसकेको राहदानी राखेर आवेदन दिन सक्ने व्यवस्था समेत गरेको छ। विभागका अनुसार भाषा तथा सिप परीक्षा उत्तीर्ण भई रोजगार आवेदन फारम भर्ने समयसम्ममा म्याद रहेको राहदानी पेश गर्दा हुनेछ। यस्तै राहदानीको आवेदन दिने सेवाग्राहीको चाप बढ़ेपछि राहदानी विभागले 2 शिफ्टमा सेवा दिने भएको छ। आजदेखि साउन 22 गतेसम्म पहिलो शिफ्ट बिहान 7 देखि 2 बजे र दोस्रो शिफ्ट दिउँसो 2 देखि बेलुकी 9 बजेसम्म सञ्चालन हुने विभागले जनाएको छ।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम। डिश होम, खुशीको कनेक्शन।
1: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज,
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। मध्य प्रदेश सरकारको गृह संचार तथा कानून मन्त्रालयले वर्तमान सुरक्षा संवेदनशील अवस्थालाई मध्यनजर गर्दै सरकारी सवारी साधनको प्रयोग सम्बन्धी विशेष निर्देशन जारी गरेको छ। मन्त्रालयले सरकारी सवारी साधनलाई अत्यावश्यक सरकारी काम बाहेक अन्य कुनै पनि प्रयोजनमा प्रयोग नगर्न तथा त्यसको सुरक्षा व्यवस्थापनमा विशेष ध्यान दिन सबै सम्बन्धित निकायलाई निर्देशन दिएको हो।
3: कपिलवस्तु जिल्लाको सुदोधन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश चौधरी कुर्मी विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। उपाध्यक्ष कुर्मीले गाउँपालिकाद्वारा संचालित न्यायिक असमानता विरूद्ध उपाध्यक्ष कार्यक्रमको 5,00,000 रूपियाँ इनामिना गरेको आरोप लगाउँदै अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरेको। उपाध्यक्ष कुर्मीको ब्याङ्क खातामा जम्मा भएको 5,00,000 तत्कालीन एमआईएस अपरेटर सुरेश कहाँको ब्याङ्क खाताको चेकबाट कार्यालय सहयोगीको नाममा चेक काटी त चेक गाउँपालिकाको उपाध्यक्षको ब्याङ्क खातामा जम्मा गरेको देखिएको छ।
4: मौसम पूर्वानुमान महाशाखाले आज राति बागमती सहित अन्य विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार कोशी प्रदेशको पहाड़ी र तराई भूभागका साथै बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। हिजो पनि काठमाडौँमा भारी वर्षा हुँदा कपन, गोकर्णेश्वर लगायत क्षेत्र डुबानमा परेको थियो। यसैगरी धोबी खोला आसपासका बस्तीमा बाढ़ी पसेको थियो। त्यसैगरी महाशाखाले भोलि दिउँसो मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही ठाउँमा हावाहुरी र बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भूभागमा एक दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। राति कोशी प्रदेशको पहाड़ी र तराई भूभाग, बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
3: साताको चौथो कारोबार दिन आज नेप्से परिसूचक 16 अंकले घटेको छ। त्यसँगै परिसूचक नेप्से 2672 बिन्दुमा कायम भएको छ। यो साता कारोबार शुरू भएदेखि नै लगातार बजार घटिरहेको छ। साताको चार दिनमा नेप्से परिसूचक 62 अंकले घटेको छ। आज कारोबार रकम पनि घटेको छ। हिजो 4.2 अर्ब करोड़को कारोबार भएको बजारमा आज 3.38 अर्ब करोड़ रूपियाँको शेयर किनबेच भएको छ। आज 59 कम्पनीको शेयर मूल्य बढ्दा 206 कम्पनीको शेयर मूल्य घटेको छ भने 11 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। जोर्डन स्थित अमेरिकी सैन्य अड्डालाई लक्ष्य गरी इरानले गरेको क्षेपास्त्र आक्रमणको प्रयासपछि अमेरिकाले आज इरानका विभिन्न स्थानमा जवाफी आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई निकै कड़ा प्रहार गर्ने धम्की दिएको केही घण्टाभित्रै अमेरिकी सेन्ट्रल कमाण्डले इरानमा बमबारी शुरू गरेको हो। अमेरिकी सेनाको केन्द्रीय कमाण्ड सेन्ट्रल कमाण्डले यो कार्यवाहीलाई मध्य पूर्वमा तैनाथ आफ्ना सैनिकमाथि भएको इरानी आक्रमणको शक्तिशाली प्रतिक्रिया भएको जनाएको छ। सरकारी संचार माध्यमका अनुसार इरानको आवादान, बन्दर अब्बास र बुसेहर प्रान्तमा ठूला विस्फोटका आवाजहरू सुनिएका छन्। बुसेहर प्रान्तमा इरानको एकमात्र आणविक ऊर्जा केन्द्र रहेकाले उक्त क्षेत्रमा भएको विस्फोटलाई निकै गम्भीरताका साथ हेरिएको अल जजिराले समाचारमा उल्लेख गरेको छ। यस्तै क्युम टापुको आवासीय क्षेत्रमा पनि मिसाइल खसेको स्थानीयले बताएका छन्। खुजेस्तान प्रान्तको आवादानमा रहेका केही रणनीतिक स्थानहरूलाई अमेरिकी फौजले निशाना बनाएको जनाइएको छ। एक सातादेखि रोकिएको सैन्य भिडन्त पुनः शुरू भएसँगै वार्ता मार्फत तनाव कम हुने आशामा गम्भीर धक्का लागेको छ भने मध्य पूर्व फेरि युद्धको जोखिमपूर्ण चरणमा प्रवेश गरेको छ।
3: रूसले युक्रेनमा गरेको पछिल्लो आक्रमणमा परि 8 जनाको मृत्यु भएको छ। आज ब्यालिस्टिक क्षेपास्त्र र ड्रोनहरू प्रयोग गरेर गरिएको आक्रमणमा परि बालबालिका सहित कम्तीमा 8 जना सर्वसाधारणको मृत्यु भएको र केही मानिस घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। पोल्याण्डको सीमा नजिकै युक्रेनमा आक्रमण भएको हो। यो आक्रमण यस्तो समयमा भएको जब युक्रेनले पश्चिमी देशहरूद्वारा आपूर्ति गरिएको प्याट्रियट वायु रक्षा क्षेपास्त्रको गम्भीर अभावको सामना गरिरहेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले कम्तीमा 10 क्षेत्रहरूमा आक्रमण गरेको बताउनुभयो। आक्रमणबाट दर्जनौं घरहरू, व्यवसायहरू र पूर्वाधारहरूमा क्षति पुगेको छ। रूसले ब्यालेस्टिक क्षेपास्त्रहरू सहित 70 भन्दा बढ़ी क्षेपास्त्र र 280 भन्दा बढ़ी ड्रोन प्रहार गरेको र युक्रेनले यीमध्ये 260 भन्दा बढ़ी ड्रोन खसालेको दावी गरेको छ।
4: नेपाल परिवेशमा अब खेल समाचार। इंग्ल्याण्डको टेस्ट क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा स्टीफन फ्लेमिङ नियुक्त भएका छन्। न्यूजील्याण्डका पूर्व कप्तान फ्लेमिङले ब्रेन्डम म्याकुलमको स्थान लिन भएका छन्। म्याकुलमलाई यसै महिनाको शुरूआतमा टेस्ट टोलीको जिम्मेवारीबाट हटाइएको थियो। यद्यपि उनी इंग्ल्याण्डको सीमित ओभर एक दिवसीय र टी20 टोलीको मुख्य प्रशिक्षकका रूपमा नै यथावत छन्। फ्लेमिङले पहिलो पटक कुनै पनि राष्ट्रिय टोलीको प्रशिक्षण सम्हाल्न लागेका हुन्, तर चेन्नई सुपर किंग्सको मुख्य प्रशिक्षकका रूपमा काम गरेका फ्लेमिङले टोलीलाई 5 पटक इण्डियन प्रिमियर लीग आईपीएलको च्याम्पियन बनाएका थिए। साथै जो रूटलाई इंग्ल्याण्ड क्रिकेट टोलीको नयाँ टेस्ट कप्तान नियुक्त गरिएको छ। रूटले हालै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका बेन स्टोक्सको स्थान लिनेछन्।
3: र भारतीय क्रिकेट टोलीका पूर्व कप्तान अजिंक्य रहानेले अन्तर्राष्ट्रिय क्रिकेटका साथै सबै प्रकारका क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। आज सामाजिक सञ्जालमा एक भिडियो राख्दै उनले तत्कालै लागू हुने गरी आफ्नो खेल जीवन अन्त्य भएको घोषणा गरेका हुन्। रहानेले भारतका लागि 85 टेस्ट, 90 एक दिवसीय र 20 टी20 अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले 15 शतक सहित 8,414 रन बनाएका छन्। उनले टेस्ट क्रिकेटमा 12 र एक दिवसीयमा 3 शतक प्रहार गरेका छन्। उनले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल सन् 2023 जुलाईमा वेस्ट इण्डिज विरूद्ध टेस्ट म्याचका रूपमा खेले। रहानेले पछिल्लो समय आईपीएलमा कोलकाता नाइट राइडर्सको कप्तानी गरेका थिए। उनको सन्यासपछि अब केकेआरले नयाँ कप्तान खोज्नुपर्ने अवस्था देखिएको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: सिराहाको गोलबजारमा आज गोली लागेर अर्का युवकको मृत्यु। सिराहा र सुनसरी सहित 4 जिल्लामा निषेधाज्ञा र कर्फ्यू जारी।
3: प्रधानमन्त्री राष्ट्रका नाममा सम्बोधनको तयारीमा। गृहमन्त्री द्वन्द भइरहेका जिल्लाको अवलोकनमा। प्रतिनिधि सभाको बैठक 4 दिन स्थगित। जेन्जीदेखि पूर्व राजासम्मको चिन्ता व्यक्त।
4: लघुवित्त पीड़ित र सरकारको वार्ता निष्कर्षविहीन। कोरियन भाषा परीक्षाको आवेदन दिने म्याद 3 दिन थप।
3: रूसले युक्रेनमा गरेको आक्रमणमा परि 8 जनाको मृत्यु। इरानले सैन्य अड्डालाई निशाना बनाएपछि अमेरिकाको जवाबी हमला।
4: र इंग्ल्याण्डको टेस्ट क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा स्टीफन नियुक्त। क्रिकेटबाट सन्यास लिने रहानेको घोषणा।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
5: के तपाईँ सम्पूर्ण घरयाती सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वान मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वान मार्ट सुपर मार्केट मीन भवन नयाँ बानेश्वर काठमाडौँ।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाक लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाक ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ।
1: फोन 4781-7180-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा सुनसरी घटनाबारे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै सुरक्षा परिषदमा पनि छलफल साम्प्रदायिक घटनाको प्रभाव थप जिल्लामा स्थानीय प्रशासनद्वारा कतै कर्फ्यू कतै निषेधाज्ञा
1: कर्फ्यू आदेश नभएसम्मको लागि यो कर्फ्यू आदेश जारी
0: र अन्तर्राष्ट्रिय प्रसंगमा अमेरिकाद्वारा इरान विरूद्ध एउटा भीषण हमलाको चरण पूरा भएको घोषणा। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
2: विनिता दाहालबाट समाचार सुन्नुहोस्। पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टुस्कले पूर्वी पोल्याण्डको एउटा खेतमा खसेको क्षेप्यास्त्र सम्भवत रूसी भएको बताएका छन्। तर उनले पोल्याण्डलाई नै लक्षित गरी आक्रमण गरिएको थियो भन्ने विश्वास गर्ने कुनै कारण नभएको बताए। युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लायनले यो घटनालाई युरोपेली संघको हवाई क्षेत्रको अर्को अस्वीकार्य उल्लंघन भएको बताउँदै युरोपेली संघले युक्रेनलाई युद्धमा जिताउन सक्दो सबै प्रकारको सहयोग गरिरहेको उल्लेख गरिन्। यो घटना रूसले रातभरि युक्रेनमाथि गरेको व्यापक हवाई आक्रमणका क्रममा भएको हो। उक्त आक्रमणमा दुई बालबालिका सहित कम्तीमा 8 जनाको मृत्यु भएको छ। अमेरिकाले तेहरान विरूद्ध भीषण हवाई हमलाको श्रृंखला पूरा गरेको बताइरहँदा इरानले उक्त क्षेत्रका आफ्ना निशानाहरूमा हमला जारी राखेको छ। बीबीसीका सुरक्षा संवाददाता फ्रैंक गार्डनरका अनुसार यो द्वन्द्व अहिले एक अर्कामाथि प्रतिशोध साध्ने आक्रमण गर्ने युद्धमा परिणत हुँदै गएको छ र यसको अन्त्य हुने कुनै स्पष्ट संकेत देखिएको छैन। उनले भने यहाँ मुख्य समस्या के हो भने मलाई लाग्दैन कि अमेरिकासँग कुनै स्पष्ट रणनीति छ। अमेरिका अहिले पनि परिस्थितिमाथि पूर्ण नियन्त्रणमा छैन र यो संकटबाट बाहिर निस्कने कुनै प्रभावकारी रणनीति अमेरिकासँग छ जस्तो पनि देखिँदैन, सम्भवत छैन। बीबीसीका सुरक्षा संवाददाता फ्रैंक गार्डनरको भनाई। कुवैतले देशको उत्तरी क्षेत्रस्थित एउटा भवनमा इरानले हमला गर्दा त्यहाँ एकजनाको ज्यान गएको जनाएको छ। जोर्डनको सेनाले इरानका 5 क्षेप्यास्त्रहरूलाई खसालेको जनाएको छ। यसअघि अमेरिकी सेनाले आफूहरूले इरानले मंगलबार जोर्डन स्थित अमेरिकी अखडामा गरेको हमलाको जवाफ स्वरूप इरानको रिभोल्युसनरी गार्ड कोरका निशानाहरूमा हमला गरेको जनाएको छ। हजारौं आप्रवासीहरू मोरक्कोबाट सीमा सुरक्षालाई प्रभावहीन बनाउँदै स्पेनको उत्तर अफ्रिकी क्षेत्र सियुटाभित्र प्रवेश गरिरहेका छन्। अधिकारीहरूका अनुसार पछिल्ला केही दिनमा करिब 1500 जना आप्रवासी पौडी खेलेर सियुटा पुगेका छन्। स्पेन सरकारले मोरक्कोको सहयोगमा यो अवस्थाको सामना गर्न समन्वय गरेर प्रतिक्रिया अघि बढ़ाइरहेको जनाएको छ। र फ्रान्स, स्पेन र ग्रीसमा अत्यधिक गर्मी, सुक्खा वन र तीव्र हावाका कारण फैलिएको डडेलो नियन्त्रणका लागि प्रयासहरू जारी छन्। ग्रीसको क्रिट टापुमा डडेलोले पर्यटकीय रिजोर्ट र आसपासका गाउँहरूलाई जोखिममा पारेपछि करिब 8000 जनालाई सुरक्षित स्थानमा सारिएको छ। यो आगलागीका क्रममा 3 जना अग्नि नियन्त्रकको मृत्यु भएको छ। फ्रान्समा आगजनी गरेको आशंकामा 2 जनालाई पक्राउ गरिएको छ। यद्यपि

0: साझापखमा पुनः स्वागत छ। सुनसरीमा उत्पन्न तनाव बीच प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। केही बेरमा सम्बोधन आउन लागेको प्रधानमन्त्रीकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले बताइन्। पछिल्लो तनावबारे राष्ट्रिय सुरक्षा परिषदमा समेत छलफल भएको छ। बैठकपछि रक्षा सचिव केदारनाथ शर्माले भने,
1: राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रीय सुरक्षा स्थितिको बारेमा विश्लेषण गर्दै समीक्षा गर्यो र जसका घटना सन्दर्भमा पनि विश्लेषण समीक्षा गरेको छ र यस किसिमका राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रीय परिवेशमा हेर्दा यसमा यस किसिमका घटनाहरू घट्न नदिनको लागि सरकारी निकायहरू, प्रदेश सरकार, स्थानीय सरकार र अन्य सरकारी निकायहरूको समन्वयमा आगामी दिनमा यस्ता प्रकृतिका घटनाहरू घट्न नदिनको लागि प्रोएक्टिभ रूपमा काम गर्नको लागि भएको छ।
0: तनाव विस्तार हुँदै गएपछि राजनीतिक पार्टी अनि सामाजिक क्षेत्रका विभिन्न व्यक्ति तथा संस्थाबाट संयमका लागि आग्रह भइरहेको छ। घटनालाई लिएर वर्तमान र पूर्व राष्ट्र प्रमुखहरूले चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न अपील गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले देशका केही भागमा विषम परिस्थिति देखिएको भन्दै त्यसले आफूलाई अत्यन्तै चिन्तित तुल्याएको बताएका छन्। परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन, नागरिकको शान्तिपूर्ण जीवन यापन गर्ने वातावरण कायम गर्न हर सम्भव प्रयासमा सरकार लाग्ने विश्वास लिएको उल्लेख गर्दै पौडेलले अपीलमा भनेका छन्, स्थितिलाई थप जटिल बन्न नदी समुदायमा एकता, आपसी सद्भाव, मित्रता र सहिष्णुता कायम गर्न म सबैलाई हार्दिक अपील गर्छु। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पनि राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र शान्तिपूर्ण सह अस्तित्वको संरक्षण तथा प्रवर्धनको खाँचो औल्याएकी छन्। त्यसको निम्ति उनले सबैलाई आफ्नो स्थानबाट जिम्मेवार, संयमित र रचनात्मक भूमिका निर्वाह गर्न अपील गरेकी छन्। पूर्व राजा ज्ञानेन्द्र शाहले पनि जनजीवन अशान्त बनेको सुन्दा आफूलाई चिन्ता लागेको बताएका छन्। समाजका सबै समुदायमा सामञ्जस्य रहेको देशका रूपमा सुपरिचित नेपालमा यस प्रकारका अवांछित घटना दुर्घटना घट्नु चिन्ताको विषय हो, उनको सन्देशमा भनिएको छ। त्यसैले जुनसुकै भूभागमा रहे बसेका जो कोही पनि हामी नेपाली मिलौं, हाम्रो यही आग्रह छ र यही आजको आवश्यकता हो। तराई केन्द्रित दलहरूले पनि सद्भाव कायम राख्न एउटा संयुक्त वक्तव्य मार्फत अपील गरेका छन्। प्रधानमन्त्री शाहले भर्खरै राष्ट्रका नाममा सम्बोधन गरेका छन्। 10 बुधे सम्बोधनमा उनले दोषीमाथि कार्यवाही गर्ने भनेका छन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कड़ा कानूनी कार्यवाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको उल्लेख गरेका छन्। उनले भनेका छन्, म सबैमा विश्वास दिलाउन चाहन्छु कि यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ। घटनामा संलग्न दोषी जो कोही भए पनि कानूनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ। प्रधानमन्त्रीले घटनाबारे राष्ट्रिय सुरक्षा समितिको बैठकपछि परिस्थिति अनुसारका आवश्यक निर्णयहरू समेत गरिसकेको उल्लेख गरेका छन्। उनले नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा मान्ने मौलिक हक प्रदान गरेको भन्दै यो संवैधानिक दायित्व निर्वाह गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। त्यसैगरी धर्म समाजलाई आपसमा जोड्ने र प्रेम बाँड्ने शक्ति हो भन्दै उनले संसारको कुनै पनि धर्म वा संस्कृतिले हिंसा, घृणा र विभाजन सिकाउँदैन भनेका छन् र सबै धर्मको मूल सार करूणा, दया, प्रेम र शान्ति नै भएको जनाएका छन्। प्रधानमन्त्रीले देशको कुनै एक स्थानमा भएको अनपेक्षित र दुःखद घटनालाई लिएर कुनै सिंगो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित वा न्यायसंगत हुन सक्दैन भनेका छन्। चर्चा पछिल्लो तनावकै विषयमा, सुनसरीमा उत्पन्न तनावको प्रभाव अरू जिल्लाहरूमा पनि परेको छ। जारी तनावबीच केही जिल्लामा स्थानीय प्रशासनहरूले कर्फ्यू जारी गरेका छन् भने एउटा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। पछिल्लो विवरण अनुसार सुनसरी, सिधा र धनुषामा जिल्ला प्रशासन कार्यालयहरूले कर्फ्यू जारी गरेका छन्। जिल्ला प्रशासन कार्यालय पर्साले भने निषेधाज्ञा जारी गरेको छ। उता सुनसरी जिल्ला प्रहरीका प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार उपचारका क्रममा अर्का एकजना घाइतेको बिहिबार मृत्यु भएको छ। सिधाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारी चितराज बरालले जानकारी दिए। यससँगै साम्प्रदायिक तनावका क्रममा गोली लागेर मृत्यु हुनेको संख्या 3 पुगेको छ। आज बिहानैदेखि धनुषाको जनकपुर धाममा प्रदर्शन चर्किएपछि अवस्था तनावग्रस्त भए पश्चात त्यहाँ कर्फ्यू जारी गरिएको छ। धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी भूदेव झाले बीबीसीसँग भने,
2: आजको जिल्ला सुरक्षा समितिको 2 बजेर 15 बजे बसेको बैठक खुले आज दिउँसो 3 बजेर 30 बजेदेखि अर्को आदेश नभएसम्मको लागि यो कर्फ्यू आदेश जारी भएको छ।
0: बारा र पर्सा लगायतका अन्य जिल्लामा पनि संवेदनशीलतालाई ख्याल गरेर सुरक्षा सतर्कता बढ़ाइएको अधिकारीहरूले बताएका छन्। जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगरपालिकाका संवेदनशील क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालले बीबीसीसँग भने,
3: वीरगंज महानगरपालिकाको पूर्वमा प्रतिमा चोक बस पार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेट, यति चार किल्लाभित्र आज साँझ 5 बजेदेखि भोलि बिहान 15 गते बिहान 6 बजेसम्मलाई निषेधाज्ञा जारी गरिएको छ। वर्तमान संवेदनशील परिस्थितिमा अहिले शान्ति सुरक्षा र व्यवस्था खलल हुने खालको सम्भावना देखिएको हुँदा हामीले स्थानीय प्रशासन आउनुअनुसार अहिले निषेधाज्ञा जारी गरिएको।
0: कर्फ्यू लगाइएका क्षेत्रमा कुनै प्रकारका आवत जावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा घेराउ गर्न निषेध गरिएको स्थानीय प्रशासनहरूले जनाएका छन्। उनीहरूले सर्वसाधारणलाई अत्यावश्यक सेवा बाहेक घर बाहिर ननिस्किन, अफवाहमा विश्वास नगर्न र सुरक्षा निकायलाई सहयोग गर्न आग्रह गरेका छन्। अब संसद बैठकमा सुनसरी घटनाबारे उठेको विषयतर्फ लागौं। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलका नेताहरूले सुनसरी घटनालाई लिएर सरकारको चर्को आलोचना गरेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहितका दलका सांसदहरूले समस्या सम्बोधन गर्ने दिशामा खास गरी प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङको भूमिकामाथि प्रश्न उठाए। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदले भने समस्या समाधानमा लागि परेको भन्दै सरकारको प्रतिरक्षा गरे। सुनौ एक रिपोर्ट। संसद बैठकमा बोल्ने विपक्षी दलका लगभग सबैजसो सांसदले पछिल्ला दिनमा उत्पन्न साम्प्रदायिक तनावप्रति चिन्ता व्यक्त गरे। पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सुनसरी घटनाबारे छानबिन गरी सरकारलाई सत्य तथ्य बाहिर ल्याउन आग्रह गरे।
4: यो समग्र घटना प्रक्रियामा सुरक्षा निकायको भूमिका के कस्तो रह्यो, के त्यहाँ त्यो स्तरको गोली चलाउनै पर्ने अवस्था थियो या थिएन, समस्या समाधानका अन्य उपायहरू र विकल्पहरूमा के कति पहल गरियो या गरिएन लगायतका सबै विषयमा विस्तृत अध्ययन गरी वास्तविकता बाहिर ल्याउन म सरकारसँग विशेष अपील गर्न चाहन्छु।
0: संसदमा उठेका प्रश्न लगायतका विषयमा प्रधानमन्त्रीले आफ्ना कुरा नराखेको प्रति असन्तुष्टि जनाउँदै प्रचण्डले भने,
4: म सम्मान्य प्रधानमन्त्रीजीलाई गम्भीर ध्यानाकर्षण गर्न चाहन्छु। तपाईँ आएर यहाँ स्पष्टीकरण दिएर तपाईँ सानो हुने होइन, तपाईँले प्रतिपक्षहरूसँग संवाद गरेर तपाईँको पद सानो हुने होइन, बरु बढेरै जान्छ।
0: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले सुनसरी घटनाबारे प्रधानमन्त्री र गृहमन्त्री मौन बसेको आरोप लगाइन्। उनले भने,
5: हिजो आक्रोश पोख्ने सामान्य प्रधानमन्त्री आज मौन हुनुहुन्छ, हिजो सदनमा आफू रहने गृहमन्त्री पनि मौन हुनुहुन्छ। म सम्माननीय प्रधानमन्त्रीजीलाई यही सदन मार्फत एउटा प्रश्न गर्न चाहन्छु, एउटा नेपाली युवाको मृत्यु हुँदा यो संवेदनशीलता कहाँ हरायो?
0: नेकपा एमालेकी सांसद पद्मा हरियालले प्रधानमन्त्री र गृहमन्त्रीले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिनुपर्ने बताइन्। उनले संकटका बेला प्रधानमन्त्री जनता माझ देखिनुपर्ने उल्लेख गरिन्।
5: यसमा संकट पर्दा, जनतालाई दुःख पर्दा, जनताका सरोकारका विषयमा आज नेतृत्व लिन तयार हुनु पर्दछ, जनताको बीचमा देखिनु पर्दछ, जनताको संवाद गर्नु पर्दछ, म यो आग्रह गर्न चाहन्छु।
0: श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले अहिलेको संवेदनशील विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने माग गरे।
6: राज्यको नेतृत्वले, गृह नेतृत्वले जिम्मा लिनुपर्छ भन्नुहुन्थ्यो, आज त्यो जिम्मा उहाँहरूले लिनुहुन्छ भन्ने मलाई लागेको छ। यो सदनमा प्रधानमन्त्रीजी आएर फेरि पनि यस्ता संवेदनशील घटनाको बारेमा जानकारी गराउन म अनुरोध गर्छु।
0: तर सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि नेउपानेले सरकारको प्रतिरक्षा गरे। सरकार काममै लागेको भन्दै उनले अगाडि भने,
7: सरकार मलमपट्टी गर्दैछ, सरकार उपचारमा तल्लीन छ, सरकार साम्प्रदायिक हिंसा नहोस् भनेर नागरिकहरूलाई भन्दैछ, यतातर्फ तपाईँहरूको ध्यान जाओस्।
0: सांसदहरूले सामाजिक सद्भाव कायम राख्ने दिशामा सबै पक्ष संवेदनशील हुनुपर्नेमा जोड़ दिएका छन्। अन्त्यमा नेपाल बाहिरको एउटा विषय। अमेरिकी सेनाले मंगलबार इरानले अमेरिकी सैन्य बलमाथि प्रयास गरेको बलिस्टिक क्षेपास्त्र हमलाको प्रतिकार स्वरूप इरान विरूद्ध व्यापक हवाई आक्रमणको एउटा ठूलो चरण पूरा गरेको जनाएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्डका अनुसार इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कोरका दर्जनौं सैन्य निशानाहरूमा आक्रमण गरिएको हो। यो कार्यवाही इरानले जोर्डन स्थित अमेरिकी सैन्य अखडाहरू र स्ट्रेट अफ होर्मुजमा रहेका अमेरिकी पानी जहाजहरूमाथि क्षेपास्त्र प्रहार गरेपछि गरिएको बताइएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विदिता दालबाट।
8: इरानका सरकारी संचार माध्यमहरूका अनुसार पछिल्लो अमेरिकी आक्रमणमा केसम टापुमा दुई वर्षका एक बालक सहित तीन जनाको मृत्यु भएको छ। साथै इरानको दक्षिणी र पश्चिमी क्षेत्रका अन्य स्थानहरू पनि आक्रमणको निशानामा परेका छन्। पछिल्लो घटनाक्रमले यो साताभरि फैलिँदै गएको तनावलाई अझ गम्भीर बनाएको छ। यसै साता पहिलो पटक सार्वजनिक रूपमा अमेरिकी र साउदी अरेबियाले संयुक्त रूपमा इरान समर्थित समूहहरूलाई इराकमा लक्षित गर्दै आक्रमण गरेका थिए। अप्रिल महिनामा भएको युद्धविराम जून महिनामा विफल भएपछि अमेरिका र इरान बीच लगातार आक्रमण र प्रत्याक्रमण भइरहेका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: 99.4 Radio Thaha Sanchar Studio Time.
1: It's 9 p.m.

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी गर्न सक्छौ,
0: गर्न सक्छौ।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी
0: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ।

0: निकट मा दिदी बहिनी, विकट मा दिदी बहिनी, यो हो रेडियो दिदी बहिनी 95.2 MHz।
1: आमा, म पनि तपाईँसँग काठमाडौँ जान्छु नि।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नया बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै शमशाथमा हुनेछौं।

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले बिहानको ठीक 5 बज्यो।

0: नमस्कार, नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक उपसेनानी मनिष अधिकारी। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनुभएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा नेपाली सेनामा महिला सैनिक इतिहासदेखि वर्तमानसम्म विषयमा आधारित रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौ नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सहसेनानी अपेक्षा ढुंगानाबाट सुन्नुहोस्। प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले नेपाली सैनिक वार कलेजमा संचालित सीसम 14 हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिमको साउन 5 गते समापन गर्नुभएको छ। सो दौरान उहाँले तालिममा समग्रमा प्रथम हुनुभएका महासेनानी श्री प्रशान्त बज्राचार्य र शोधपत्रतर्फ सर्वोत्कृष्ट हुनुभएका महासेनानी श्री प्रकाश थापालाई पुरस्कार प्रदान गर्नुभयो। 2082 साल चैत 15 गतेबाट संचालित उक्त तालिममा 35 जना महासेनानी दर्जाका शिक्षार्थीहरू सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा तालिम प्रमुख शिक्षक उपरथी श्री मधुकर सिंह कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो। नेपाली सेनामा सैनिक अधिकृतहरूका लागि सञ्चालन हुने सबैभन्दा उच्च स्तरको उक्त तालिममा स्टेटक्राफ्ट, भू राजनीति तथा आर्थिक गतिशीलता, राजनैतिक दर्शन, कूटनीति, विश्व व्यवस्था, सैन्य तथा सुरक्षा रणनीति र नेतृत्व तथा व्यवस्थापन सम्बन्धी ज्ञान प्रदान गरिँदै आएको छ। नेपाली सेनामा 2071 सालदेखि सञ्चालन हुँदै आएको उक्त तालिमबाट हालसम्म 410 जना अधिकृतहरू दीक्षित हुनुभएको छ। जबरजंगढ़ले शीघ्र प्रभावी आयोजना अन्तर्गत बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका 9 स्थित ठाकुरद्वारा मन्दिर परिसरमा पुजारी घर र महाआरती सेट घर निर्माण गरेको छ। उक्त नवनिर्मित पुजारी घर र सेट घर उत्तर पश्चिम प्रितनापति उपरथी श्री दिपेश जंगसाहले साउन 8 गते उद्घाटन गरी ठाकुरद्वारा मन्दिर व्यवस्थापन तथा विकास समितिलाई हस्तान्तरण गर्नुभएको हो। त्यसै गरी गढ़ले मन्दिर परिसरमा पोखरी रंगरोगन, स्नान गृहको स्तरोन्नति, घण्टी स्ट्याण्ड निर्माण र जबर चौतारी समेत निर्माण गरेको थियो। सोक्रममा प्रधान सेनापतिबाट ठाकुरद्वारा मन्दिर परिसरमा अर्पण गरिएको 53 केजीको ढलोट घण्टीको समेत प्रितनापतिले अनावरण गर्नुभएको थियो। उत्तर पश्चिम प्रितनापति उपरथी श्री दिपेश जंगसाहले जबरजंगढ़मा नवनिर्मित बास्केटबल कोर्ट तथा प्याराफिटको साउन 8 गते उद्घाटन गर्नुभएको छ। सोक्रममा उहाँले गढ़ अन्तर्गतका सुरक्षा पोस्ट लालमटिया र सुरक्षा पोस्ट अम्रेनीको वस्तुस्थिति तथा निकुञ्ज सुरक्षार्थ दैनिक रूपमा सञ्चालन गरिने अपरेशनल गतिविधिबारे जानकारी लिनुभयो। नम्बर 24 वाहिनीपति सहायक रथी श्री सुधीर प्रताप सिंहले जुम्ला जिल्लामा तैनाथ देवी दत्तगढ़को साउन 7 गते निरीक्षण गर्नुभएको छ। सोक्रममा उहाँले गढ़को वस्तुस्थितिबारे जानकारी लिनुभई सकल दर्जालाई सम्बोधन गरी गढ़ हाताभित्र वृक्षारोपण गर्नुभयो। पश्चिम एयरबेसले गोर्खा जिल्ला चुम्नुब्री गाउँपालिका 4 स्थित बिही स्वास्थ्य चौकीमा उपचाररत 29 वर्षीय पेमा खाण्डो लामालाई साउन 8 गते उद्धार गरी काठमाडौँ पुर्याएको छ। शुक्लाफाटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ रणसिंह दलगढ़बाट खटिएको टोलीले साउन 4 गते घाँस दाउरा संकलन गर्न जाँदा हराएका कञ्चनपुर जिल्ला बेलडाँडी गाउँपालिका 2 लक्ष्मी थापा मगर, सीता चौधरी र मंजु राणा छेत्रीलाई निकुञ्जको हल्दी फाटामा सकुशल फेला पारी आफन्तलाई बुझाएको छ। त्यस्तै सैनिक टोलीले च्याउ खोज्ने क्रममा हराएका भीमदत्त नगरपालिका 19 बाघफाटाका 14 जना महिलाहरूको समेत खोजी गरेको थियो। सुन्दरी जल स्थित नम्बर 1 विपद व्यवस्थापन गढ़बाट साउन 3 गते खटिएको टोलीले गोकर्णेश्वर नगरपालिका 1 बागमती खोलामा पौड़ी खेल्ने क्रममा डुबेका काठमाण्डौ महानगरपालिका 6 बौद्धका 12 वर्षीय उगैन गुरूङको उद्धार गरी उपचारको लागि नेपाल मेडिकल कलेज पुर्याएको छ। कोशीटप्पू वन्यजन्तु आरक्ष सुरक्षार्थ तैनाथ भीमकाली गुल्मबाट असार 32 गते खटिएको टोलीले सर्पले टोकेर घाइते भएकी सुनसरी जिल्ला कोशी गाउँपालिका 3 3 वर्षीय प्रीति महत्तोलाई प्राथमिक उपचार गरी इटहरी स्थित सर्पदंश उपचार केन्द्र पुर्याएको छ। अछाम जिल्लामा तैनात गोरखबक्स गढ़ले मंगलसेन नगरपालिका 6 स्थित मालिका मन्दिर जाने बाटो स्तरोन्नति गरेको छ। स्तरोन्नति गरिएका उक्त संरचना गणपति प्रमुख सेनानी श्री राजु महर्जनले मंगलसेन नगरपालिका र वड़ा नम्बर 6 को कार्यालयलाई साउन 5 गते हस्तान्तरण गर्नुभयो। मंगलसेन नगरपालिका 6 र पालेवन सामुदायिक वन समितिको आर्थिक सहयोग तथा निर्माण सामग्री व्यवस्थापनमा गढ़ले 625 मिटर लामो पदमार्गमा ढुंगा बिछ्याउनुका साथै 55 मिटर सिंढी ढलान गरेको हो। अरिदमन गढ़बाट खटिएको टोलीले झापा जिल्ला अर्जुनधारा नगरपालिका 5 स्थित पानीकल बेरिङ खोलामा असार 31 गते तटबन्ध निर्माण गरेको छ। टोलीले खोलाको बहावले बस्ती र 400 बिघा जमीनमा सिंचाई गरिने कुलोमा क्षति पुर्याउने जोखिम बढ़ेसँगै तटबन्ध निर्माण गरेको हो। भगवती दलगढ़बाट खटिएको टोलीले साउन 8 र 9 गते सुनसरी जिल्ला बराह क्षेत्र नगरपालिका 6 र 9 स्थित श्रीलंका टप्पूमा तटबन्ध निर्माण गरेको छ। गढ़ले पूर्वी प्रेतना अन्तर्गतको विपद व्यवस्थापन टोली, अन्य सुरक्षा निकाय तथा स्थानीय गरी 70 जनाको उपस्थितिमा 130 मिटर तटबन्ध निर्माण गरेको हो। पूर्वी प्रेतना अन्तर्गतका युनिटहरूले सम्भावित मनसूनजन्य विपदको क्षति न्यूनीकरण गरी खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले असार 31 र 32 गते विभिन्न स्थानहरूमा विपद प्रतिकार्य अभ्यास गरेका छन्। सोक्राममा रणभीमगढ़ले असार 32 गते खोटाङ जिल्ला रावाबेसी गाउँपालिका 1 स्थित कुभिण्डे इलाकामा, दुर्गाबक्सगढ़ले असार 32 गते ओखलढुङ्गा जिल्ला चम्पादेवी गाउँपालिका 1मा, भगवती प्रसादगढ़ले असार 32 गते सोलुखुम्बु जिल्ला खुम्बु पासाङलामो गाउँपालिका 5 स्थित थामे खोलामा, पशुपति प्रसादगढ़ले असार 31 गते उदयपुर जिल्ला बेलका नगरपालिका 3 एबीसी टापु इलाकामा विपद प्रतिकार्य अभ्यास तथा नमूना प्रदर्शन गरेको हो। गुरूबक्स गुल्मले साउन 4 गतेदेखि 7 गतेसम्म विपद व्यवस्थापन रिफ्रेसर तालिम सञ्चालन गरेको छ। सो दौरान मनसूनको समयमा हुन सक्ने विपदका घटनाहरूमा मोटरबोट तथा इम्प्रोभाइज राफ्टहरूको प्रयोग गरी खोज तथा उद्धार गर्ने तरिकाबारे नमूना अभ्यास गरिएको थियो। डोटीको दिपायल स्थित नम्बर 5 वाहिनी अड्डाले साउन 5 गते वाहिनी अड्डा परिसरमा फोटो प्रदर्शनी सञ्चालन गरेको छ। नेपाली सेना सम्बन्धी जानकारी गराउने उद्देश्यले डोटी जिल्ला दिपायल सिलगढ़ी नगरपालिका स्थित पद्मोदय माध्यमिक विद्यालय र सुजङ बोर्डिङ स्कूलमा अध्ययनरत विद्यार्थीहरूलाई सहभागी गराई प्रदर्शनी गरिएको हो। नयाँ श्रीनाथगढ़का अमलदार तेज घिमिरेले प्रसूति समस्यामा परि जिल्ला अस्पताल भोजपुरमा उपचाररत भोजपुर जिल्ला भोजपुर नगरपालिका 3 की 27 वर्षीय धना श्रेष्ठलाई रक्तदान गर्नुभएको छ। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
0: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो। श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनुभएको छ। अब प्रस्तुत गर्दैछौ नेपाली सेनामा महिला सैनिक इतिहासदेखि वर्तमानसम्म विषयमा आधारित रेडियो सामग्री।
2: नेपालको इतिहास भनेको सैनिक वीर विरंगनाको साहस, त्याग र समर्पणको इतिहास हो। यो इतिहास निर्माणमा पुरूषको मात्रै नभएर महिलाहरूको पनि उत्तिकै योगदान छ। नालापानी युद्धमा तत्कालीन इस्ट इण्डिया कम्पनी विरूद्ध लड्नेहरूमा नेपाली महिलाहरू पनि रहेको इतिहासमा उल्लेख छ। तत्कालीन अवस्थाको सैनिक संगठन र स्वरूप बारे यकिन विवरण प्राप्त गर्न नसकिए तापनि नालापानी युद्ध मोर्चामा नेपाली महिलाहरूको बलिदानले सैनिक सेवामा महिलाहरूको उपस्थितिलाई दर्शाउँदछ।
3: पछिल्लो समय नेपाली सेनामा महिला सैनिकहरूको संख्या बढ्दछ। यिनै पृष्ठभूमिमा आजको कार्यक्रममा नेपाली सेनामा महिला सैनिक इतिहासदेखि वर्तमानसम्म भन्ने विषयमा चर्चा गर्न उपस्थित भएका छौं। प्रस्तुतिमा छु म प्राविधिक जमादार कलम बहादुर तामाङ
2: र म प्राविधिक सुबेदार शोभा विष्ट
4: पोखरेल म आर्मर मेकानिकको रूपमा कार्यरत छु। यो पेसामा आइसकेपछि मैले हासिल गरेको अनुभवहरू चाहिँ धेरै नै छन्। नेपाल आर्मीमा होइन हात हतियारहरू के छ, कस्तो छ, त्यसलाई कसरी मेन्टेनेन्स गरिँदो रहेछ, कस्तो हुन्छ, नेपाली सेनाको लडाइँको लागि महत्वपूर्ण भनेको नि वेपन हो, त्यो वेपनको चाहिँ अब मरामत मेन्टेनेन्स कसरी हुन्छ त्यो सबै गर्छु मैले।
5: पियुष कविता थापा, म घोडचढी पेसामा आबद्ध छु। जनावरको भाव बुझेर हामीले सवार गर्नुपर्ने भएकोले यो चुनौतीपूर्ण पनि छ।
6: प्राउ सम्झना कुमारी मगर, भेकल मेकानिक्स फिजिकली रूपमा अलिक हार्डै भएकोले अब होइन जेन्स भन्दा चाहिँ लेडिजहरूको आन्तरिक क्षमता नि कम हुन्छ, तर पनि यो अब भेकल मेकानिक्स भनेपछि कहिले गाडीमाथि चढेर कहिले गाडीमुनि छिरेर काम गर्नुपर्ने हुन्छ। दिमाग र बल्ब सँगसँगै यसमा चाहिँ युज हुन्छ, कहिले गाडीमुनि छिर्दा अलिक समस्या हुन्छ, त्यो भएर चाहिँ अलिक जोखिमै छ।
3: नेपालको इतिहासमा महिलाहरूको सहभागिता र वीरता गर्व लायक छ। सन् 1814 देखि 1816 सम्मको नालापानी युद्धमा तत्कालीन ब्रिटिस इस्ट इण्डिया कम्पनीको आधुनिक फौज विरूद्ध महिलाहरूले प्रदर्शन गरेको साहस नै नेपाली इतिहासमा महिला योद्धाहरूको पहिलो लिखित अभिलेख हो।
7: बैरहरू घामवाला आमवालामा आई छाउनी बनाई बसिसकेका छन्। चाँडै किल्लामा आक्रमण नै गर्न सक्छन्। आइमै र केटाकेटीहरू आजै नभए भोलि सखारे गढवालको मुकाम श्रीनगर जान सक्छौ।
8: कप्तान साहब, क्या कुरा गरे हो हजुरले? हाम्रा खसम यही छन्। छाडी गए मन भुटबुटेर बसिन सक्ने हुनेछ, त्यसैले हामी जान सक्दैनौ।
9: किन कुरा नबुझे कि हिट बरु आजै जाउँ बच्चाहरूलाई लिएर।
10: त जाने भेजा, म त जाने छुइन।
11: कप्तान साहब, हजुर पनि हामीलाई कर नगरी बक्सियोस्। मेरो पेटमा रहेको बच्चाले पनि अहिलेदेखि लडाई सिक्नुपर्छ।
8: बैरीका डरले भाग्ने त्यस्ता लाक्षी होइनौ हामी।
11: खसम भन्ने हाम्रो लागि भूमि बराबर हुन्, भूमि छोडी भाग्ने छैनौ। बरु बैरीको दाँत गर्न तयार छौ।
9: हेर, मायाले मात्र युद्ध जितिदैन, उनीहरूका हतियारका अगाडि जित्नु त कता हो कता, लड्नु पनि मूर्खता हो, बुझिस्?